0: व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी
2: मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
0: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको

0: छाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
1: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गड्डा हुने,
0: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
6: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
9: इन्डोस्कोपी सेवा,
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
10: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान, फोन नम्बर 082-560-734 र 082-560-138।
11: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू,
12: ब्लड प्रेसर हाई लो भएका,
11: कोलेस्ट्रोल बढी भएको,
12: मुटुको गति एकनास नभएको,
11: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
12: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
11: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
12: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
0: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-913 र 98095-12871।
14: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
15: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: अन्य सेवाहरू,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-585-6694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
18: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराइदाङमा।
19: उपचार हुने रोगहरू
18: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
19: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
18: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
19: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
18: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
19: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
18: हामी कहाँ फार्मेसी, ल्याब, पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद

0: फिजिक्सियन डाक्टर सुनिल लम्साल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
2: भर्ना सम्बन्धी सूचना
3: बर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
2: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
5: सीता के भयो तिमीलाई?
6: घुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सुख चलेन। अब त आश्रय मरिसक्यो।
6: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएको त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आचार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
0: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी दिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
1: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
9: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
8: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिनद्वारा आरसीटी गर्ने,
8: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
8: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
2: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका? यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-5-78-45-226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 9 गते मंगलबार, सन 2026 अगस्त 25 तारीक साउन शुक्ल पक्षको द्वादशी उपरान्त त्रयोदशी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सप्तरीको अपन एफएम 104.6 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बलात्कार घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल, दैनिक चार बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क।
0: 15,000 मेगावाट बिजुली होल्ड, 281 आयोजना पीपीएको पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि शुरू हुँदै।
1: पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचो, एकद्वार प्रणाली मार्फत तीन तहका सरकारबीच तालमेल आवश्यक रहेकोमा विज्ञको जोड।
3: लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस्, माथिबाट नीति निर्माण होस्, करिकुलम डेभलपमेन्ट एकद्वार प्रणाली अनुसार नगएसम्म चाहिँ यो स्काटर चाहिँ भइरहन्छ।
0: फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने, नयाँ शैक्षिक सत्र शुरू भएदेखि नै लागू गर्ने तयारी।
1: र टप इन टी20 क्रिकेटमा होवर्ड हरिकन्सलाई हराउँदै नेपाल एको पहिलो जित।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
5: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: भर्ना खुल्यो
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल बीई कम्प्युटर बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ
2: फोन नम्बर 01-5670-924
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-6189 मोबाइल 97-072-540
6: काया कैरनमा अब खबरको सिलसिला गएको हप्ता 12 बालिकामाथि भएको बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन यो घटनापछि व्यक्तिगत गोपनीयताको विषयमा सरकारी संयन्त्रमाथि नै प्रश्न उठेको छ त्यस्तै विद्यमान कानूनी प्रणाली समेतको विषयमा बहस शुरू भएको छ घटनाको छैटौं दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार संचार माध्यम सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल राखेनन् कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाकै उल्लंघन गरे सरकार र पीड़ित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ गृहमन्त्री सुदन गुरूङ कानून मन्त्री सविता गौतम भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल महिला तथा बालबालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका 5-5 मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको हो नेपालको अपराध पीड़ित संरक्षण ऐन 75 दफा 6 गम्भीर प्रकृतिको अपराधको अनुसन्धान चलिरहँदा पीड़ितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ तर बलात्कारको घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन बनेको पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ यसैबीच 12 बालिका हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाउने गरेको आरोपमा एक प्रहरी हवलदार पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय 12 कार्यरत प्रहरी हवलदार कुमार विक पक्राउ परेका हुन् 12 प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार भिडियो खिचेको आरोपमा प्रहरी हवलदार विकलाई पक्राउ गरी हिरासतमा राखिएको छ उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 र विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरिएको छ पछिल्लो 5 वर्षको अपराध तथ्याङ्क केलाउँदा 7614 बालिका बलात्कार का घटनाबाट पीड़ित भएका छन् यो कुल घटनाको 63.72% हो बलात्कारपछि कतिपयको हत्या भएको छ बालिकामाथि हुने बलात्कार तथा हिंसाका घटना न्यूनीकरणका लागि प्रहरीले विशेष अभियान चलाउँदा पनि सफल हुन सकेको छैन दिनमै 4 बालिका बलात्कृत शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ
7: 3 वर्षभन्दा लामो समयदेखि 281 आयोजनाका 15,700 मेगावाट विद्युत खरिद सम्झौता पीपीए को पर्खाईमा छन् पीपीए हुन नसक्दा यी आयोजनामा प्रवाह हुनुपर्ने अरबौं रूपियाँको निजी लगानी समेत रोकिएको छ सरकारले सन् 2035 30,000 मेगावाट विद्युत उत्पादन गर्ने र त्यसको आधा आन्तरिक खपत गरी बाँकी निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारे पनि लक्ष्य पूरा गर्ने आधार मानिएका आयोजनाहरू नै पीपीए को अनिश्चिततामा परेका हुन् नेपाल विद्युत प्राधिकरण संचालक समितिको 994 बैठकले 2081 चैत 12 गतेसम्म ग्रिड कनेक्शन सम्झौता गरेका 54 आयोजनाका 4966 मेगावाट विद्युतको पीपीए गर्ने निर्णय गरेको थियो। निर्णयपछि प्राधिकरणले आवश्यक कागजात बुझाउन सूचना जारी गर्दै आयोजनालाई प्रक्रिया अघि बढ़ाउने संकेत दिएको थियो। तर व्यवसायका अनुसार सम्पूर्ण विवरण बुझाउन 4 दिनको मात्र समय दिइएको थियो। छोटो समयमै ऊर्जा उत्पादकहरूले आवश्यक कागजात बुझाए पनि त्यसपछि पीपीए प्रक्रिया अघि बढ़न सकेन। 4 दिनभित्र कागजात बुझाउन लगाइएका आयोजनाले निर्णयका लागि करिब 400 दिनसम्म कुर्नुपर्ने अवस्था आएपछि निजी क्षेत्र थप निराश बनेको छ। 15,000 मेगावाट बिजुली होल्ड शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
6: यसैबीच चाडपर्व नजिकै गर्दा काठमाडौँको भिरकुटी मण्डपमा नाडा अटो सो 2026 आजदेखि शुरू हुँदैछ। 18 संस्करणको नाडा अटो सोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइनेछ। नाम चलेका दुई र चार पाङ्ग्रे नयाँ ब्राण्ड सार्वजनिक गरिनेछ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा आजदेखि शुरू हुन लागेको अटो सो यही 14 गतेसम्म चल्नेछ। नाडा स्थापनाको 50 वर्षको गोल्डेन जुब्ली पनि अटो सोमा सेलिब्रेशन गरिँदैछ।
7: मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टममा सूचीकृत नेपालका 25 म्यान पावर कम्पनी यो प्रणालीबाट बाहिरिने भएका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयसँगको छलफलपछि ती व्यवसायीले एफडब्ल्यूसीएमएसबाट आफ्नो नाम हटाउने भएका हुन्। मन्त्रालयमा भएको छलफलमा 25 म्यान पावरको नाम प्रणालीबाट तत्काल हटाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरिबहादुर डाँगीले जानकारी दिनुभएको छ। यसका लागि सम्बन्धित म्यान पावर कम्पनीले नाम हटाउन लिखित पत्र पठाउने प्रतिबद्धता जनाएका छन्। मलेसियाले नेपाली कामदार लैजाने प्रक्रियाका लागि नेपालमा रहेका 1,000 भन्दा बढ़ी म्यान पावर कम्पनी मध्ये 25 मात्रै एफडब्ल्यूसीएमएसमा सूचीकृत गरी कामदार पठाउने अवसर दिएको थियो। सीमित म्यान पावर कम्पनीलाई मलेसियाली रोजगारदातासँग प्रत्यक्ष जोड्ने अवसर दिइएपछि व्यवसायले त्यसको विरोध गर्दै आएका थिए। उनीहरूले यो प्रणालीलाई सिन्डिकेटको प्रयासका रूपमा व्याख्या गर्दै आएका थिए।
6: कहाया कैरनमा पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचोबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333 4-93-555।
11: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
12: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
11: एनबीएल अटो लोन,
13: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
11: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
11: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
13: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल, दैनिक चार बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क, 15,000 मेगावाट बिजुली होल्ड, 281 आयोजना पीपीएको पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि काठमाडौँमा शुरू हुँदै मलेसियामा कामदार पठाउन सूचीकृत 25 नेपाली कम्पनी सूचीबाट बाहिरिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। एकातिर सिप अनुसारको काम नपाइनु र रोजगारीकै लागि ठूलो संख्यामा युवा विदेशिनु पर्ने अवस्था अहिले पनि चुनौतीकै रूपमा छ। अर्कोतर्फ रोजगारदाताले आवश्यक सिप भएका जनशक्ति नपाएको गुनासो गरिरहेका छन्। तर यी दुई बीचको दूरी अझै पूर्ण रूपमा हट्न भने सकेको छैन। यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले 2081 सालदेखि सिप मेला आयोजना गर्दै आएको छ। विभिन्न सिप तथा व्यावसायिक तालिम मार्फत युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको यो कार्यक्रममा चासो पनि उत्तिकै हुने गरेको छ। हजारौंले आवेदन दिनुले सिप सिक्ने र रोजगारीसँग जोड़िने अवसरप्रति नागरिकको माग कति ठूलो छ भन्ने देखाउँछ। साथै महेश केवालीले रोजगारदाता र बेरोजगारको खाडल कम गर्ने काम कसरी गर्नुहुन्छ भनेर महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीलाई सोध्नु भएको छ।
3: रोजगारदाताको इच्छा के छ त, उहाँलाई कस्तो जनशक्ति चाहिन्छ त, इण्डस्ट्री सर्च गर्यौं अनि इण्डस्ट्रीबाट चाहिँ कस्तो खाले तालिम दिँदाखेरि तपाईँहरू कस्तो खाले जनशक्ति चाहियो तपाईँलाई, त्यो इण्डस्ट्री बेसमा अटोमोबाइलको होस् या कन्स्ट्रक्सन होस् या अरू सर्भिस लाइनमा होस्, र त्यसको बेसिसमा बल्ल हामीले मान्छेहरूलाई चाहिँ हामीले यो विषय छ यसमा अप्लाई गर्नुहोस् भनेर त्यसरी चाहिँ सेकेन्ड सिप मेला चाहिँ सञ्चालन गरेको।
4: के फरक छ अघिल्ला दुईटा संस्करणको तुलनामा त्यसको सिप मेलामा चाहिँ के फरक गर्दै हुनुहुन्छ, के व्यापक गर्दै हुनुहुन्छ?
3: पहिलो सिप मेलामा हाम्रो लागि पनि एउटा पाइलोटिङ थियो तर सप्लाई ड्रिभनबाट गएको थियो भने सेकेन्ड सिप मेला चाहिँ डिमान्ड ड्रिभनबाट गयो। सिप मेला थर्डमा चाहिँ स्पेसिफिक तालिम लिन्छ र प्रत्यक्ष रोजगारीमा चाहिँ उहाँहरू इन्भल्भ हुनको लागि चाहिँ हामीले एउटा नयाँ कन्सेप्ट ल्याएको छौँ। त्यो चाहिँ माइक्रो क्रेडेन्सियलको कन्सेप्टमा चाहिँ हामी अगाडि बढेका छौँ। गार्मेन्ट गर्दाखेरि जस्तो हामीले यो बाहुला सिलाउने मात्रै एउटा भयो, कोही चाहिँ बटन मात्रै लाउने हुन्छ, कोही चाहिँ अब लेबलिङ मात्रै गर्ने होला, मात्र बाहुला मात्रै बनायो भने उसले सर्टिफिकेट पायो कि 390 घण्टा जान परेन कि सम्पूर्ण सिक्न परेन, किनकि त्यो त एउटाले बाहुला सिलाउने मात्रै काम गरिरहेको बिहानदेखि बेलुकासम्म होइन, त्यो एउटा जनशक्तिले, अर्कोले चाहिँ अब बटन मात्रै हाल्छ ग्रामीण काम गर्छ, बाहिर पनि त्यो छ होइन, त्यो चाहिँ हामी सर्ट पिरियड अफ टाइममा चाहिँ तालिमहरू दिने र रोजगारको लागि चाहिँ एउटा 10 जनशक्ति निर्माण गर्ने इन स्पेसिफिक स्किल्स। हामीले एक महिना पिरियडमा जुन स्किलमा जान्छौँ सर्टेन पिरियड, कुनै एक घण्टाको नि होला, कुनै चाहिँ 5 घण्टाको होला, कुनै चाहिँ 4 हप्ताकै होला, त्यो तालिम सिकेपछि पर्फेक्ट होस् क्या।
4: 300-400 घण्टाको क्लास लिनुपर्ने हुन्छ होइन, अब त्यो महिनाको हुन्छ, कुनै त 3-4 महिनाको हुन्छ, एक महिना तालिम दिन्छ घण्टाको हिसाबले दिन्छ, त्यसमा कोर्स पनि पूरा हुँदैन भने अब यसले चाहिँ दक्ष जनशक्ति उत्पादन गर्छ कि गर्दैन, र बजारले जे खोजेको हो जस्तो स्किल जनशक्ति खोजेको त्यो जनशक्ति उत्पादन गर्न चाहिँ सक्छ।
3: स्किलमा 3 कुरा हुन्छ, एउटा चाहिँ स्किलिङ, रिस्किलिङ र अपस्किलिङ कुरा हुन्छ कि। एउटा स्किल तालिम चाहिँ 100% दिन्छ, ऊ जहाँ पनि गएर पनि त्यो तालिम लिएपछि त्यो काम गर्न सक्छ। बटन मात्रै बनाउन उसलाई जानेर ऊ रोजगारी पाउँछ भने किन पुरै सर्टिस हुनु पर्यो?
4: तेस्रो चरणमा चाहिँ हामीले कस्ता खालका कार्यक्रमहरू ल्याउँदैछौँ, कस्ता खालका सिपहरू सिकाउँदैछौँ,
3: यहाँ कस्तो खाले त इन्डस्ट्रीले के खोज्छ भन्दाखेरि चाहिँ त्यो बेसिसमा चाहिँ हामीले तालिमहरू सञ्चालन गर्ने विषयहरू निर्माण गरेछौँ। अहिले अटोमोबाइल क्षेत्र र आइटी क्षेत्र विशेष गरी एकदमै डिमाण्डमा छ, 9 सेक्टरमा चाहिँ 36 विषय चाहिँ कन्फर्म भएको छ।
4: 2081 81 जनालाई, 82 2082 जनालाई रोजगारी दिने भनेर चाहिँ महानगरपालिकाले भनेको थियो, ठ्याक्कै सबैले रोजगारी पाए, जोडिए कि जोडिएनन् भन्ने पनि एउटा जिज्ञासा छ मान्छेहरूको।
3: हाम्रो 50% हारेर मात्रै रोजगारी सिर्जना भएको अवस्था छ। तालिम दिए पश्चात कुनै डाइरेक्ट रोजगारीमा जानुभएको छ भने कोही चाहिँ अन द जब ट्रेनिङ लाई मा जानुहुन्छ र त्यसपछि 6 महिनासम्म अन द जब ट्रेनिङ पछि रोजगारीमा जानुहुन्छ।
4: 100% नतिजा पाउने गरी जतिले तालिम लिनु भएको छ उहाँहरूले चाहिँ रोजगारी पाउने गरीको वातावरण बनाउनको लागि चाहिँ के गर्नुपर्छ अहिलेको समयमा?
3: एकद्वार प्रणाली अन्तर्गत गयो भने मात्रै भोलि सबैतिर, किनभने संघबाट संघको निर्देशन अनुसार चाहिँ प्रोभिन्सले गर्ने, प्रोभिन्स अन्तर्गत बल्ल लोकल लेभल आउने हो नि त, तालमेल देखिँदैन क्या, मतलब संघले नीति निर्माण गरोस् र तल्लो लेभलमा जानुहोस् नि त, अनि त्यसपछि प्रदेशले पनि तालिमहरू सञ्चालन गरेको छ तर त्यो एकरूपता देखिँदैन क्या। अनि सबभन्दा कहाँ हो त तालिम सञ्चालन इम्प्लिमेन्टेसनको बाटो कसले गर्ने हो त भन्दाखेरि त्यो चाहिँ लोकल लेभलले गर्ने हो। त्यो अनुसार लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस्, माथिबाट नीति निर्माण होस्, करिकुलम डेभलपमेन्ट एकद्वार प्रणाली अनुसार नगएसम्म चाहिँ यो स्काटर चाहिँ भइरहन्छ।
1: काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार अनि श्रम विज्ञ देवेन्द्र केसीसँग सिप मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आउँदो योजनाबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, जुम्ला हुम्लाबाट स्याउ बेच्न शुरू भएको छ। विगतमा स्याउ बिक्रीका लागि बजारको समस्या झेल्दै आएका जुम्लाका किसानलाई यस वर्ष भने केही सहज भएको छ। किसानको बगैँचामै पुगेर दुईवटा सहकारी स्याउ खरिद गर्न थालेपछि किसानलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यता घटेको हो। चन्दननाथ बहुउद्देश्य सहकारी र पञ्चेश्वर बहुउद्देश्य सहकारीले किसानको बगैँचामै पुगेर स्याउ खरिद गरिरहेका खबर गोर्खापत्र दैनिकले छापेको छ।
0: कृषि मन्त्र नार्कसँग
2: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ, नियन्त्रणका लागि
5: होइन हो साथी, आज निकै तनावमा छौ त।
6: के भो भन के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेछु नि।
5: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
6: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
5: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
7: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराई दाङ।
6: सम्पर्क मोबाइल नम्बर 9822964264।
8: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
11: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
12: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
11: उपलब्ध। शल्यक्रियाहरू,
12: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
11: बालबालिकाको न्यूरो सर्जरी,
12: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
11: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
11: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
1: फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया खैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। बढ़दो तापक्रम, घट्दो हिमपात, तीव्र गतिमा भइरहेको हिमनदीको क्षय, अत्यधिक मनसुनी बाढ़ी र हिमताल विस्फोटको जोखिमका कारण हिन्दकुश हिमाल क्षेत्र संकटपूर्ण चरणमा प्रवेश गरेको छ। इसिमोटले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदन 2025 अनुसार जलवायु जन्य संकटका कारण हिमालबाट बग्ने नदीमा निर्भर करिब 2 अर्ब मानिस पानी, खाद्य र ऊर्जा सुरक्षाको गम्भीर जोखिममा छन्। प्रतिवेदनमा 2025 हिमाली क्षेत्रमा देखा परेको जलवायु जोखिमलाई सामान्य घटनाका रूपमा मात्र हेर्न नसकिने भनिएको छ। 12 प्रमुख नदीको जलाधार क्षेत्रमा अभूतपूर्व न्यून हिमपात, तीव्र मनसुनी बाढ़ी र हिमताल विस्फोटबाट जनधन र पुस्तौ लगाएर निर्माण गरिएका पूर्वाधारमा पुगेको क्षतिले हिमाली समुदायको बढ़दो जोखिम उजागर गरेको प्रतिवेदनमा उल्लेख छ। हिन्दकुश हिमाल क्षेत्रमा जलवायु तथा वातावरण मरणीय जोखिम निरन्तर बढ़िरहेको छ। सन् 2025 ले यो वास्तविकतालाई अझ स्पष्ट पारेको इसिमोडका महानिर्देशक पेमा ग्याम्स्लोले प्रतिवेदनमा भन्नुभएको छ। नागरिकमा संकटमा हिमाल घट्दै हिउँ पग्लिँदै हिमनदी शीर्षकको खबर छ।
1: अब विदेशको खबर। फ्रान्सले अर्को महिनादेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ। फ्रान्सको संसदले जुलाईमा नै 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि अर्को महिनादेखि यो प्रतिबन्ध लागू हुन लागेको हो। मोबाइल फोन प्रतिबन्ध गर्ने तयारी राष्ट्रपति इमानुएल म्याक्रोनको बाल बालिकालाई स्क्रीन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबावको एक हिस्सा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सरकारले बाल बालिका तथा किशोर किशोरीलाई स्क्रीनको लतले उनीहरूको विकास रोकिरहेको छ भन्ने धारणा राखेको छ। यसै महिनाको शुरूमा त्यहाँको सर्वोच्च अदालतले सामाजिक सञ्जाल सम्बन्धी प्रावधान खारेज गरेपछि म्याक्रोनलाई यस मुद्दामा अघि बढ़न अलमल परेको थियो। सरकारका प्रवक्ता मोद बुजरोले माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध नयाँ शैक्षिक सत्रदेखि शुरू हुने बेलादेखि नै लागू हुने बताउनु भएको छ।
2: अब खेल सम्बन्धी खबर। नेपाल एले अस्ट्रेलियाको टप एन टी ट्वेन्टी सिरिजमा पहिलो जित हात पारेको छ। नेपाल एले डार्विनको क्रिकेट मैदानमा हिजो होबर्ट हरिकन्स एकेडेमीलाई 39 रनले हरायो। हरिकन्सको यो लगातार तेस्रो हार हो। नेपाल एले प्रतियोगितामा पहिलो जित पाएको हो। पहिलो दुई खेलमा नेपाल एलाई नर्दर्न टेरिटोरी स्ट्राइकले 8 विकेट र बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले हराएको थियो। तर नेपाल एले हिजो ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै जित निकालेको छ। टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपाल एले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको थियो। जवाफमा होबर्ट हरिकन्स 18.3 ओभरमा 115 रनमा अल आउट भयो।
1: अब केही खबर संक्षेपमा। गैराती, कर्णाली, गण्डकी र बागमती प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको शेरमाथाङमा सबैभन्दा धेरै 80 मिलिमिटर वर्षा मापन भयो। त्यसै गरी दैलेखको गुवाहाटीमा 71 मिलिमिटर, लमजुङको फालेनीमा 78 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको प्रश्नोत्तरमा 11 सांसदले आफ्नो प्रश्न दर्ता गराएका छन्। 15 प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले प्रश्न दर्ता नगराएका हुन्। रासोपाका सांसदले 7 प्रश्न दर्ता गर्न पाउने भए पनि 3 मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्।
1: पालो उखानको
2: छाता ओढ्नु घाममा, हीरा फोड्नु काममा।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: बलात्कार घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन। पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल। दैनिक चार बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क।
1: 15,000 मेगावाट बिजुली होल्ड। 281 आयोजना पीपीएको पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि शुरू हुँदै।
2: पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचो। एकद्वार प्रणाली मार्फत 3 तहका सरकार बीच तालमेल आवश्यक रहेकोमा विज्ञको जोड़।
1: फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने, नयाँ शैक्षिक सत्र शुरू भएदेखि नै लागू गर्ने तयारी।
2: र टप इन टी ट्वेन्टी क्रिकेटमा होबर्ट हरिकन्सलाई हराउँदै नेपाल एको पहिलो जित।
1: र अन्त्यमा आजको कार्टुन चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको पुरानो कार्टुन। सरकारले ठूला व्यापारिक घरानालाई धरपकट गर्दै आएको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ व्यापारी निवास लेखिएको छ। एकजना व्यापारी खाटबाट जुरुक्कै उठेर कतै हिँड्न खोज्दैछन्। उनलाई देखेपछि श्रीमतीले भन्दैछन्, किन तर्सिनु भा, एम्बुलेन्सको साइरन हो, पुलिसको गाड़ी होइन क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विश्वास।
13: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
14: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
15: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर अस्पताल रोड कुराही दाङ फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ।
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक कुराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
18: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
19: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दानको शंकर मेडिकल हलमा
20: पेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
19: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोट दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
20: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
21: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
22: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
23: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 0825862023 98478 1617 र 98478635।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र विशाल चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कोराहेश्वर र रातामाटामा विगत लामो समयदेखि दुनाटपरी उद्योग सञ्चालनमा उद्योग मार्फत धेरै महिलाहरू स्वरोजगार बन्दै
0: लुम्बिनी प्रदेशमा थपिए 3 नेकपाका मन्त्री, अन्य मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर
1: र सल्यानमा यस वर्ष पनि स्क्रब टाइफसको संक्रमण बढ्दै
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुस् 082-5364-14।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ आयोगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्षी दैनिकबाट।
2: कोराही उपमहानगरपालिका सोह्र राताबाट टोलका महिलाले दुना टपरी उद्योग संचालन गरी आमदानी गर्दै आएका छन्। जंगलमा खेर जाने सालका पातबाट दुना टपरी बनाई महिनामा 7,000-10,000 रूपियाँसम्म आमदानी गर्ने गरेका छन्। घरको काम सकेर बचेको फुर्सदको समयमा सदुपयोग गर्दै दुना टपरी लघु उद्योग संचालन गरेका महिलाका लागि अहिले घर व्यवहार चलाउने भरपर्दो माध्यम बनेको छ। सानै उमेरदेखि घरमा दुना टपरी बनाउने काम गर्दै आएकी रातामाटा टोल निवासी शान्ति चौधरीले उद्योगबाटै महिनामा 10,000 रूपियाँसम्म कमाउने गर्नुभएको छ। फुर्सदको समयमा उद्योगमा आएर दुना टपरी बनाउनेदेखि सालका पात टिप्न जंगल समेत जाने गरेको उहाँ बताउनुहुन्छ। सालका पातबाट बनेका दुना टपरीले बजारमा माग पाउन थालेपछि चौधरीले गाउँकै आफू जस्तै महिलालाई जुटाएर 2069 सालमा 18 जना महिला मिलेर सहारा दुना टपरी लघु उद्योग स्थापना गरेको बताउनुभयो। विगत 12 वर्षदेखि निरन्तर दुना टपरी बनाउँदै आउनु भएको छ। दुना टपरी बिक्री गरेर नै छोराछोरी पढाउनेदेखि घर खर्च चलाउने गरेको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार हातले दुना टपरी बनाउन दक्ष भए पनि मेसिनबाट उत्पादन गर्ने प्रविधि थाहा नहुँदा शुरूमा कपिल वस्तुबाट दक्ष जनशक्ति बोलाई तालिम लिएका हुन्। प्लास्टिकका दुना टपरी भन्दा सालका पातका दुना टपरी वातावरणका लागि उपयुक्त हुन्छ उहाँले भन्नुभयो। त्यसका लागि स्थानीय सरकारले सहयोग गरिदिए महिलाका लागि सहज हुने थियो। समूह सदस्य चम्फा चौधरीका अनुसार उद्योग नखुलेको भए घर खर्च टार्न बजारमा गएर ज्यालादारी काम गर्नुपर्ने बाध्यता हुन्थ्यो, तर अहिले ज्याला मसुरी गर्नका लागि जानुपर्ने बाध्यता हटेको छ। दुना टपरीबाट भएको आमदानीले घर व्यवहार चलाउन पुगेको उहाँ बताउनुहुन्छ। लघु उद्योगमा उत्पादित दुना साइज अनुसार 1.50 रूपियाँदेखि टपरी 5 रूपियाँसम्ममा बिक्री हुने गरेको छ। आजको गोरक्षी राष्ट्रिय दैनिकमा लीलाधर ओलीले खबर लेख्नु भएको छ।
1: लुम्बिनी प्रदेश सरकारमा तीनवटा नयाँ मन्त्री थपिएका छन्। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम मौजूदा मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको छ। तीनजना नयाँ नियुक्त मन्त्री हुनुहुन्छ। पुनर्गठनपछि तुलसी प्रसाद चौधरीलाई वन तथा वातावरण पर्यटन मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोष कुमार पाण्डेलाई शहरी विकास, ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून उद्योग यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ। लुम्बिनीमा थपिए तीन नयाँ मन्त्री, केहीको जिम्मेवारी हेरफेर। आजको युगबोध दैनिकमा यो खबर छापिएको छ।
2: तुलसीपुर उद्योग वाणिज्य संघले पछिल्लो समय दुर्घटना बढ़िरहेको मदन आश्रित चोकदेखि गुमराह चोकसम्मको सड़कमा डिभाइडर राखेको छ। एक हप्ता नबित्दै दुईजनाले ज्यान गुमाउनु परेको तथा दैनिक जसो दुर्घटना हुने गरेको क्षेत्रलाई लक्षित गर्दै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय तुलसीपुर, स्थानीय सरकार र राप्ती बबी क्याम्पसको सहकारीमा अभियान शुरू गरिएको हो। जनचेतना अभिवृद्धि तथा दुर्घटना न्यूनीकरणका लागि पहिलो चरणमा नमूनाका रूपमा करिब 1,60,000 रूपियाँ बराबरका डिभाइडर राखिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले जानकारी दिनुभएको छ। कार्यक्रम इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली, पूर्व जनप्रतिनिधि एवं सामाजिक अभियन्ता नवराज लामिछाने लगायतको उपस्थित रहेको थियो। गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ।
1: सल्यानमा यस वर्ष पनि स्क्रब टाइफसको संक्रमण बढ़दै गएको छ। वर्षायामसँगै जिल्लाका विभिन्न क्षेत्रमा उच्च ज्वरोका बिरामीहरू बढ़िरहेका बेला परीक्षण गरिएका बिरामीमा स्क्रब टाइफसका संक्रमण देखिन थालेको हो। संक्रमणका कारण जिल्लामा तीनजनाको मृत्यु भएको छ। स्क्रब टाइफसका कारण दार्मा गाउँपालिका 5 को 1 नम्बर ओडा, 6 नम्बर ओडामा गरी तीनजनाको पुरूषको मृत्यु भएको छ। आजको युगबोध दैनिकमा बुद्धि पुणले सल्यानबाट यो खबर लेख्नु भएको छ। यता दुई वर्ष अघिसम्म देखिन छाडेको जापानिज इन्सेफ्लाइटिसको संक्रमण दाङमा फेरि देखिन थालेको छ। सरकारले भ्याक्सिनको व्यवस्था गरेपछि करिब करिब रोकथामकै अवस्थामा पुगेको जापानिज इन्सेफ्लाइटिस अघिल्लो वर्षदेखि दाङमा पुनः देखिन थालेको छ। रोगको संक्रमण निकै कम रहे पनि यसको मृत्युदर भने उच्च रहेको पाइएको छ। यसै विषयमा कुराकानी गर्नका लागि जिल्ला स्वास्थ्य दाङका फोकल पर्सन कमल चन्द अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। कमल सर, स्वागत छ खबर पत्रिकामा यहाँलाई।
3: हजुर, धन्यवाद।
1: अहिले पछिल्लो समय दाङमा यो जापानिज इन्सेफ्लाइटिसको संक्रमण चाहिँ बढ्न थाल्यो भनेर कुराहरू आइराखेका छन्। खासले के हो यसको अवस्था अहिले?
3: हजुर, अहिले चाहिँ अब बढ्न थालेको भन्दा पनि पहिला पनि थियो होला, तर अब चाहिँ यो पत्ता लागेको थिएन अस्पतालहरूमा। अब बिरामीहरू जाने, अब त्यहीँबाट कोही कसैको चाहिँ मृत्यु हुने, अब रिपोर्टिङ नहुने अवस्था चाहिँ थियो होला जस्तो लाग्छ। अहिले अब अलिक व्यापक चाहिँ यो डक्टर साहबहरूलाई अनि त्यस पछाडि प्यारामेडिक्स नर्सिङहरूलाई चाहिँ कार्यक्रमको बारेमा ओरिएन्टेसन भइसकेपछि त्यसका चिन्ह लक्षण भएका व्यक्तिहरूको चाहिँ नमुना संकलन गर्नुपर्छ भन्ने सबैलाई अवनीकरण भएको छ। त्यही अनुसार चाहिँ अस्पतालमा आएका त्यस्ता शङ्कास्पद बिरामीहरूको नमुना संकलन गरेर चाहिँ हामीले काठमाडौँ पठाएको। त्यस पछाडि चाहिँ अहिले दाङ जिल्लामा चाहिँ पाँचजनामा चाहिँ पोजिटिभ आएको हो। पहिला पनि अब चाहिँ थियो होला, त्यस चाहिँ अब यो त्यसरी चाहिँ अब डायग्नोस भएर भएको थिएन। अब अहिले चाहिँ अब शङ्कास्पद बिरामीहरूको डायग्नोस भयो, त्यसरी चाहिँ अब अहिले चाहिँ देखिएको हुनसक्छ।
1: अलि पहिलेको कुरा गर्ने हो भने यो लगभग धेरै नै प्रकोपकै रूपमा अगाडि बढेको थियो र सरकारले यसको भ्याक्सिनको व्यवस्था गरिसके पछाडि यसका बिरामीहरू चाहिँ अलिक कम देखिन थालेको, मृत्युको दरमा पनि कमी आएको जस्तो देखिन्थ्यो। अहिले चाहिँ यो भ्याक्सिनको अभाव भयो अथवा त्यो पहिले लगाएको भ्याक्सिनको मात्रा पूरा भयो अथवा के भयो, यो पछिल्लो समय चाहिँ यो यसको देखिनुको पछाडिको कारण के हुन सक्छ?
3: अब चाहिँ यो भ्याक्सिन प्रिभेन्टेबल डिजिज हो यो, खासमा चाहिँ अब भ्याक्सिन लगाइसकेपछि पहिला चाहिँ व्यापकै थियो। अब एकदम चाहिँ 17-18 वर्ष पहिला अब बिरामीहरू चाहिँ अस्पतालमा धेरै नपाउने, बिमार सुतेर चाहिँ उपचार गर्नुपर्ने अवस्था थियो। यो चाहिँ भ्याक्सिन प्रोग्राम पनि चलेको हो व्यापक रूपमा। अहिले चाहिँ बच्चाहरूलाई यो एक वर्षभित्रमा लगाइने खोपहरूमध्ये यो जापानिजको चाहिँ खोप पनि प्रदान गरिएको छ। यो 100% चाहिँ अब खोप लगाएको व्यक्तिलाई चाहिँ 100% चाहिँ हुँदैन भन्ने पनि हुँदैन, तर चाहिँ रोग लाग्न सक्छ। तर चाहिँ अब भ्याक्सिन लगाइसकेपछि त्यसको जोखिम चाहिँ अलिक कम हुन्छ भ्याक्सिन लगाएको व्यक्तिहरूमा। त्यसले चाहिँ भ्याक्सिन लगाउनु भएको छैन त्यस्तो व्यक्तिहरूलाई चाहिँ अलिक चाहिँ रोग लागिसकेपछि अलिक कम्प्लिकेसन चाहिँ बढ्यो भने र मृत्युदर पनि हुन सक्ने, र अब चाहिँ अब त्यसको चाहिँ दीर्घकालीन रूपमा चाहिँ त्यसको असरहरू जिन्दगीभर चाहिँ रहिरहने त्यस्तो खालको चाहिँ अवस्था हुन्छ। अब यो अहिले बर्खा सिजन भएको हुनाले अब यो लामखुट्टेको टोकाइबाट सर्ने रोग, अब लामखुट्टेहरू कसोकै छन्, अब लामखुट्टेको टोकाइबाट सर्छ, त्यसै कारणले अब चाहिँ फटाफुट रूपमा चाहिँ अब देखिराखेको छ। पोहोर साल पनि अब एकजना बिहानको चाहिँ डेथ भएको थियो, अहिले पनि चाहिँ अब एकजनाको चाहिँ डेथ भयो। त्यस पछाडि अरू चाहिँ बिहानीहरू चाहिँ अब रेपोर्टिङमा चाहिँ भएको छैन। अब यो बढेको भन्ने कि अब चाहिँ पत्ता लागेको भन्ने हो?
1: अब यो हाम्रो जति पत्ता लाग्यो त्यसमा चाहिँ अब मृत्युदर हेर्दाखेरि त यसलाई आधार मान्यो भने त निकै उच्च नै देखिन्छ। यसबाट चाहिँ अब खासले यो हाँस बङ्गुर सुँगुरहरूलाई चाहिँ टोकेको क्युलेस जातको पोथी लामखुट्टेले चाहिँ मानिसलाई टोक्यो भने लाग्छ भनेर चाहिँ विभिन्न प्रोग्रामहरूमा चाहिँ सुनिन्छ। अब एउटा सर्वसाधारणले कुन क्युलेसको जातको हो, कुन पोथी हो, कुन भाले हो भन्ने कुरा त थाहा नपाउला, तर यसबाट खासले बच्ने उपाय भनेको मच्छरबाट, मच्छरको टोकाइबाट बच्नु नै हो।
3: एकदम चाहिँ अब यो लामखुट्टेको टोकाइबाट सर्ने भएको हुनाले अब लामखुट्टेको टोकाइबाट बच्ने, यसबाट चाहिँ बच्ने उपाय हो। अब यो अब तपाईँले भनिहाल्नु अगाडि यो प्राकृतिक रूपमा चाहिँ सङ्गुर बङ्गुर त्यसपछि हाँस यो पानी हाँसहरू लामो लामो चाहिँ खुट्टा भएका लामो चाहिँ सुच्चोहरू भएका त्यस्तो चाहिँ अब पंक्षीहरूमा यो चाहिँ प्राकृतिक रूपमा त्यो साइकल चलिराखेको हुन्छ। तब हामी चाहिँ मान्छे हामी सम्पर्कमा आइसकेपछि कहिले कसो चाहिँ मान्छे पनि त्यसको चाहिँ संक्रमित हुन सक्छ। चाहिँ हामी चाहिँ रोगी हुन्छौँ. अब सबभन्दा मेन कुरा चाहिँ लामखुट्टेको टोकाईबाट बस्ने हो. अब घरमा चाहिँ सुत्दाखेरि अब चाहिँ झुरहरू लगाउने, अब झाल ढोकामा जालीहरू लगाउने, त्यो एउटा भयो चाहिँ हाम्रो चाहिँ व्यक्तिगत कुराहरू भयो. त्यस्तै अरू चाहिँ वातावरणीय सरसफाइ कुराहरूमा चाहिँ पानी जम्ने खाल्टा खुट्टीहरू जम्न नदिने, त्यसरी चाहिँ अब खाल्टा खुट्टीहरू पुर्ने, वरिपरि घरको वरिपरि सरसफाइ गर्ने, त्यस्तो कुराहरू छ भने. अर्को चाहिँ अब हामीले केही चाहिँ त्यसमा चाहिँ अब केमिकल मेथडहरू पनि धेरै छन्. अब तिमी चाहिँ अलिकति अलिक गर्न चाहिँ अलिकति गाह्रो छ. सबभन्दा चाहिँ मेन भनेको आफ्नो चाहिँ व्यक्तिगत सुरक्षा अप्नाउने, सबैले एउटा व्यक्तिले गरेर मात्रै छैन, सबै चाहिँ समुदायले चाहिँ अब त्यस्तो किसिमको लामखुट्टेको टोकाइबाट बस्ने, लामखुट्टेको वृद्धि विकासलाई चाहिँ नियन्त्रण गर्ने खालका चाहिँ उपायहरू चाहिँ अप्नाउनु पर्छ.
4: अन्तमा यो यसका लक्षणहरू चाहिँ कस्ता हुन्छन्, एउटा व्यक्तिमा चाहिँ मलाई जापानिज इन्सेफ्लाइटिस भयो कि भनेर चाहिँ कसरी मान्छेले शंका गर्न सक्छ, कस्ता खालका लक्षणहरू हुन्छन् के छ त्यसको बारेमा थोरै भनिदिनुहोस् न.
3: यसको चाहिँ सबभन्दा मेन कुरा भनेको ज्वरो नै होइन. एक्कासी ज्वरो आउँछ, त्यस पछाडि ज्वरो सँगसँगै मान्छे अब बेहोस हुने, बेसुरका कुराहरू गर्ने, बरबराउने, होइन आफ्नो मान्छेलाई नसुन्ने, त्यस्तो खालको हुन्छ. अब सबभन्दा मेन कुरा चाहिँ अब ज्वरो नै हो. ज्वरो सँगसँगै अब ती उसमा चाहिँ अब बेसुरका कुराहरू गर्ने, आफ्नो मान्छे नसुन्ने, अब त्यसरी चाहिँ टाउको दुख्ने, त्यस्तै गरेर चाहिँ अब म कहाँ छु, अहिले कति बज्यो, होइन मेरो आफ्नो मान्छे को हो भन्ने कुराहरू चाहिँ पहिचान गर्न

0: इमोर्टालिटी पनि हाई छ, अब चाहिँ कम सरिराखेको छ, जस्तै डेङ्गु र यसको चाहिँ कुरामा चाहिँ तुलनात्मक रूपमा चाहिँ तुलना गर्दाखेरि चाहिँ अब डेङ्गु चाहिँ धेरै छिटो संक्रमण हुने, छिटै फैलिने, धेरै मान्छेहरूलाई चाहिँ एकैचोटि चाहिँ प्रभावित पार्न सक्ने चाहिँ छ, तर त्यसको मोर्टालिटी एकदमै चाहिँ कम छ, मृत्यु दर कम छ। तर चाहिँ जापानिजलाई चाहिँ के छ भने सर्ने चाहिँ एकदमै चाहिँ कम छ, अब चाहिँ खतरको रूपमा चाहिँ अब वर्षमा एउटा दुईवटा दुईवटा तिनवटा केसहरू चाहिँ खतरा लागेको छ, तर मृत्यु दर एकदमै उच्च छ, चाहिँ अब मृत्यु दर उच्च छ। त्यसै कारण चाहिँ गर्दाखेरि अब यिनी दुईवटाको रोगको सर्ने चाहिँ माध्यम उस्तो उस्तै हो, लामखुट्टे प्रोकाईबाट नै हो, अब मृत्यु दर उच्च छ। त्यसै कारणले अब यो रोग लाग्नु त्यस्तो शङ्का हुन बित्तिकै हामी चाहिँ स्वास्थ्य संस्थामा अथवा अस्पतालमा गएर डाक्टर साहबको सल्लाह अनुसार चाहिँ उपचार गर्ने, अब कहिले कसो आइसियूमा पनि राख्नुपर्ने हुनसक्छ, भेन्टिलेटर पनि राख्नुपर्ने हुनसक्छ त्यो बिरामीहरूलाई, अब चाहिँ अस्पतालहरूमा गएर चाहिँ अब आफ्नो चाहिँ त्यो आफ्नो चाहिँ स्वास्थ्य चाहिँ सक्षम गराउने या भर्ना गर्नुपर्ने के हो त्यो चाहिँ स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
1: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्द। अहिले पछिल्लो समय जापानिज इन्सेफ्लाइटिसको संक्रमण फेरि देखिन थालेको छ, यसको मृत्युको दर हेर्ने हो भने पनि उच्च रहेको छ, यसको रोकथाम के गर्न सकिन्छ र यसको अवस्था के छ भन्ने बारेमा कुराकानी गर्दै
2: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
3: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
4: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
3: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
5: अन्य विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर बोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
11: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
2: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-85-63-218।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
18: इन्डोस्कोपी सेवा,
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
19: नोट: यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-85-63-734 र 082-85-63-138।
20: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-85-63-509 र मोबाइल 98453-0653-23।
21: अब अन्य खबर प्रसंग: तुलसीपुर उपमहानगरपालिका 11 की 48 वर्षीय शारदा चौधरीले 13 वर्ष अघि गुमाएको दुवै आँखाको दृष्टि गत पुसमा पुनः प्राप्त गर्नुभयो। चेतनाको कमी र आर्थिक अभावका कारण समयमै अस्पताल जान नसक्दा उहाँले यस बीचमा निकै कष्ट भोग्नु परेको थियो। पुनः दृष्टि प्राप्त भएसँगै जीवनमा अर्को नयाँ अनुमति पाएको उहाँको प्रतिक्रिया छ। चौधरीले भन्नुभयो।

0: आँखा देख्न नसक्दा धेरै पीड़ा भोगेको थिए तर अहिले धेरै खुशी छु। यद्यपि सौन्दर्यलाई घर परिवारले भने उचित हेरचाह गरेका थिए। आँखाको उपचार गरी ज्योति दिलाउने चिकित्सक भगवान रूपी मानवको संज्ञा दिँदै उहाँले धन्यवाद ज्ञापन गर्नुभयो। आँखाको ज्योति गुमाउन साथ अस्पताल जानु पर्नेमा पीड़ित चौधरीले परिवारको सल्लाह अनुसार गाउँमै झारफोकमा समय व्यतीत गर्नुभयो। उहाँले भन्नुभयो अस्पतालमा लगेको भए सुरमे रोग पत्ता लाग्ने रहेछ। यतिका वर्ष घरमै दुःख कष्टमा बिताउनुभयो। गत वर्ष गाउँका अगुवा बुद्धिजीवीले पति कर्ण बहादुर चौधरीलाई राप्ती आँखा अस्पताल रक्षाचर लगेर आँखाको उपचार गर्न सुझाव दिनुभएको थियो। गाउँका अगुवाले त्यसका लागि पैसा चाहिएमा सहयोग उठाउने समेत आश्वासन दिएपछि चौधरीको उपचार प्रक्रिया अघि बढ़ेको थियो। त्यसक्रममा विशेषज्ञले गरेको नेत्र परीक्षण दुवै आँखामा छिप्पिएको मोतीबिन्दु पहिचान भएको पाइएको छ। घरको कमजोर आर्थिक अवस्था थाहा पाएपछि अस्पतालले एनएबीपी नर्वेको आर्थिक सहयोग र राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क शल्यक्रिया गरिएको थियो। आजको नयाँ राष्ट्रिय दैनिकमा खबर प्रकाशित छ।
1: रूकुम पश्चिममा भूकम्पबाट क्षतिग्रस्त 27 सामुदायिक विद्यालय भवन पुननिर्माण भएका छन्। 2080 कार्तिक 17 गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षति पुगेका विद्यालयका भवन कर्णाली प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय मार्फत पुनर्निर्माण गरिएको हो। पूर्वाधार विकास कार्यालय चौरजहारीका प्रमुख रामचन्द्र विशीका अनुसार भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणका लागि छनौट गरिएका 43 विद्यालय मध्ये 27 निर्माण सम्पन्न भएका छन्। गत आर्थिक वर्ष 2082-83 ती विद्यालय भवन निर्माण सम्पन्न गरिएको हो। बाँकी 16 विद्यालय भवनको पुनर्निर्माण प्रक्रिया चालू आर्थिक वर्षमा अघि बढ़ाइएको कार्यालयले जनाएको छ। भूकम्पबाट क्षतिग्रस्त 27 विद्यालय भवन पुनर्निर्माण गोरक्ष दैनिकमा खबर छ।
0: चारजना महिलाले लहरे बसेर सनाही बजाए। गीतको भाका अनुसार लामो स्वरमा सहनाईको धुन निकाले। त्यससँगै अरू दुईजनाले नरसिंहको धुन निकाले। अरू दमहा ढुलकी टेम्को झ्याली बजाएर घोराइते र शीतल आमा समूहको कार्यालय परिसर सोमबार विभिन्न बाजाको तालमा गुन्जियो। शीतल टुल नमूना सांस्कृतिक आमा समूहका अध्यक्ष महेश्वरी घरतीको अध्यक्षता एवं नेपाल मकर संघ लुम्बिनी प्रदेश अध्यक्ष खलु प्रसाद पुनको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको थियो। त्यस अवसरमा महिलाहरूले आफूले सिकेको बाजा बजाएर देखाएका थिए। नेपाली कला संस्कृति जोगाउन लागेको भन्दै प्रमुख अतिथि पुनले खुशी व्यक्त गर्नुभयो। महिलाहरूले सहनाई बजाएको अझसम्म कतै नदेखेको वक्ताहरूको भनाइ थियो। उनीहरूले महिलाहरूले अवसर पाए सबै काम गर्न सक्छन् भन्ने प्रमाणित गरेको खुशी व्यक्त गरेका थिए। अन्यत्रभन्दा छिट्टै सिकेको प्रशिक्षक बिनबहादुर पुन मगरको भनाइ थियो। राष्ट्रिय दैनिकमा खबर छ।
1: खानेपानी उपभोक्ता समिति तथा संस्थाको अद्यावधिक र नवीकरण गर्न तथा गाउँपालिकामा छुट्टै खानेपानी शाखा सञ्चालन गर्न माग गर्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल गढ़वा गाउँपालिकाले गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ। गढ़वा महासंघ गाउँपालिका अध्यक्ष कृष्ण पाण्डेको नेतृत्वमा गएको टोलीले गाउँपालिकाका कार्यवाहक अध्यक्ष लेखबहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेललाई ज्ञापन पत्र बुझाएको हो। महासंघका अनुसार स्थानीय तहमा रहेका खानेपानी उपभोक्ता समिति तथा संस्था सम्बन्धी आवश्यक कागजात जिल्ला जलस्रोत कार्यालय दाङबाट गाउँपालिकामा आएको लामो समय भइसके पनि समिति तथा संस्थाको अध्यावधिक र नवीकरण हुन सकेको छैन। गाउँपालिकामा खानेपानी सम्बन्धी छुट्टै शाखा सञ्चालनमा नरहेकाले उपभोक्ता समिति तथा संस्थाको नवीकरण लगायत प्रशासनिक काममा समस्या भएको महासंघले जनाएको छ। खानेपानी उपभोक्ता समिति अध्यावधिक र शाखा सञ्चालनको माग आलोक भावुकले आजको गोरक्ष दैनिकमा खबर लेख्नु भएको छ।
0: आयाम बहुद्देश्य सहकारी संस्था लिमिटेड गढ़वाको 12 वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ। संस्थाका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता र गढ़वा गाउँपालिकाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सहकारी मूल्य मान्यता र सिद्धान्त बमोजिम नाफामुखी मात्र होइन सेवामुखी कामहरू पनि गर्नुपर्ने बताउनु भएको थियो।
1: चार टिप्पणीहरूतर्फ आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा व्यक्तिमा हुनुपर्ने 32 गुण रमेश कुमार अधिकारीको विचारलाई छापेको छ। निर्मलादेखि गरिमासम्म राज्यको जवाफदेहितामाथि

0: गम्भीर प्रश्न प्रदीप मजगैयाको यो विचार छापिएको छ भने स्वास्थ्य सुरक्षा प्रति सधैं उच्च सतर्कता जरूरी शीर्षकमा नयाँ युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय लेखेको छ।
1: यसैगरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा हरित अर्थतन्त्रको अपरिहार्यता जुनारबाबु बस्नेतको विचार छ, इतिहासको कठघरामा कांग्रेस बाबुराम आचार्यको विचार छ भने सबैको साझा दायित्व सड़क सुरक्षा गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
0: त्यसैगरी आजको गणतन्त्र दैनिकमा पुरूष प्रधान समाजमा महिलाहरू असुरक्षित छन् सुरेश कुमार पाण्डेको विचार छापिएको छ। मलमा अनुदान होइन अब मल उद्योगमा लगानी गरौं समिन प्रियासनको विचार छापिएको छ भने चाडपर्वलाई भड्किलो होइन सन्देशमूलक बनाऊ शीर्षकमा सम्पादकीय लेखिएको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र विशाल चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: मध्य पश्चिम जान ज्याक। यति बेला बिहानको 7 बजेको छ।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा।
8: प्रतिनिधि सभामा सांसदहरूले बारामा एक बालिकाको बलात्कारपछि हत्या प्रकरणमा दोषीमाथि छिटो भन्दा छिटो कार्यवाही गर्न र परिवारलाई न्याय दिन माग गर्नु भएको छ। हिजोको बैठकको विशेष समयमा सांसदहरूले जघन्य प्रकारका घटनाबारे गम्भीर अध्ययन गरी प्रतिवेदन तयार गरेर कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो। सांसदहरूले उपभोक्ताले खाना पकाउने एलपी ग्यास र किसानले समयमै मल नपाएको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै त्यसतर्फ सरकार गम्भीर नभएको आरोप लगाउनुभयो। सांसदहरूले कृषि क्षेत्रमा सरकारको सिद्धान्त र प्राथमिकता एकातिर, बजेट अर्कैतिर रहेको भन्दै सरकारले समयमै सचेत भएर यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो। सांसदहरूले यति बेला बाढ़ी पहिरो जस्ता विपदका कारण मुलुक आक्रान्त भएको र सयौं बिघा खेतीयोग्य जमीन काटिएर नाश भएकाले त्यसको व्यवस्थापन प्रति सरकारले यथाशीघ्र पहल गर्नुपर्नेमा जोड़ दिँदै जनताका माग शीघ्र सम्बोधनका लागि सरकारसँग आग्रह गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले संगीत, खेलकुद र चलचित्र क्षेत्र सेवामूलक उद्योगका रूपमा दर्ता भई बजेट विनियोजन गरिएको बताउनुभयो। बैठकमा सांसदहरूले उठाउनु भएको मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाब दिनुहुँदै मन्त्री गौरी कुमारीले वस्तु वा सेवाको प्रकृतिको आधारमा उद्योग क्षेत्रलाई विभिन्न 8 समूहमा वर्गीकरण गरिएको र संगीत, खेलकुद र चलचित्र क्षेत्र सेवामूलक उद्योगका रूपमा दर्ता भई यी क्षेत्रका लागि मन्त्रालयगत बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा

0: भिन्न चार विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्नेछ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। हिजो बसेको कोशी प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले राख्नु भएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 57 मत परेको हो। बैठकमा 83 सदस्य उपस्थित रहेकोमा प्रस्तावको विपक्षमा 22 मत खसेको छ। 4 सांसदहरू तटस्थ रहनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिनुहुने भएको छ। प्रदेश सभाको बैठक आज अपराह 4 बजे बोलाइएको छ। हिजो साँझ 8 बजेका लागि निर्धारण गरिएको बैठक आजका लागि सारिएको प्रदेश सभा सचिव राम कुमार पौडेलले जानकारी दिनुभयो। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति सम्बन्धी विवादमा उच्च अदालत पाटन हेटौडा इजलासले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको इजलासले हिजो प्रारम्भिक सुनवाई गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुनु नपर्ने हो त्यसको आधार र प्रमाणसहित 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिएको हो। रिटमा सुनवाई गर्दै अदालतले अन्तरिम आदेशका सम्बन्धमा आगामी भदौ 10 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई प्रविधिको भन्दा नैतिकता आचरण र इमान्दारिताको बढ़ी खाँचो भएको बताउनु भएको छ। नेपाल जनप्रशासन संघद्वारा हिजो काठमाण्डुमा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वहाँले प्रविधि र क्षमता अरूबाट लिएर पनि उपयोग गर्न सकिने तर आचरण नैतिकता र इमान्दारिता आफै अन्तस्करणको विषय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले मुलुकको बदली दो परिवेशमा जनताको विकासको चाहनालाई सुशासनका माध्यमबाट पूरा गर्नुपर्ने बताउनुभयो। वहाँले हेमबहादुर मल्ल सम्मानबाट सम्मानित हुनुभएका वरिष्ठ चिकित्सक डाक्टर रामकण्ठ माखजू श्रेष्ठ र पूर्व अर्थमन्त्री रामेश्वर खनाललाई बधाई दिँदै उहाँहरू आफ्नो सार्वजनिक सेवाप्रतिको समर्पण र राष्ट्र निर्माणप्रतिको योगदान बापत सम्मानित हुनुभएको स्पष्ट पार्नुभयो। धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बढ़ीमालिका क्षेत्रमा 4G सेवा विस्तार भएको छ। नेपाल टेलिकमले बढ़ीमालिका क्षेत्रमा 4G सेवा विस्तार गरेसँगै हिजोदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो। संचार सेवा उपलब्ध भएपछि स्थानीय तीर्थयात्री पर्यटक तथा विभिन्न सरकारी तथा गैर सरकारी निकाय पनि लाभान्वित भएका नेपाल टेलिकम बाजुराका प्रमुख इन्जिनियर ईश्वर सिंहले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्नुहुँदै दुर्गम भेगका नागरिकलाई संचारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
1: तर अब एउटा ठाउँ हो बढीमालिका होइन, यस्ता 100 ठाउँहरूमा चाहिँ हामीले सेवा विस्तार गर्नुपर्छ सबै मिलेर, र सबैको साथ सहयोग रह्यो भनेदेखि त्यो सम्भव छ। सरकार त कमिटेड छ नै छ यसको लागि होइन। म यही अवसरमा चाहिँ त्यो बढीमालिका नगरपालिकाका मेयर साहबलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु र त्यहाँ का स्थानीय सम्पूर्ण स्थानीयहरू जसले सहयोग गर्नुभयो यो सम्भव गराउन उहाँहरूप्रति पनि आभारी छु र नेपाल टेलिकमका सम्पूर्ण टेक्निकल टेक्निसियन साथीहरू र अन्य प्रशासनिक यो काममा काम गर्नुहुने सबैप्रति आभार र आगामी दिनमा हामीले यस्ता धेरै कामहरू गरेर चाहिँ एक वर्षभित्र चाहिँ अब नो वन लेफ्ट बिहाइन्ड भन्ने पनि कोही पनि संचार सेवाबाट चाहिँ वञ्चित हुनु नपरोस् भन्ने सरकारको प्राथमिकता छ। त्यसमा लाग्नको लागि यहाँहरूलाई प्रेरणा मिलोस्। नेपाल सरकार सधैँ सबै प्रोभाइडरहरूसँग छ यो कामको लागि भन्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।
0: सरकारले धार्मिक तथा पर्यटकीय क्षेत्रमा 4G सेवाको पहुँचलाई महत्व दिएको छ। यस वर्षलाई सरकारले दूरसंचार क्षेत्रको रूपान्तरण वर्षका रूपमा घोषणा गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सेनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीले हिजो संचार मन्त्री डाक्टर तिमेल सेनासँग गरेको भेटमा वहाँले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमेल सेनाले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धमा छलफल भएको छ। समितिको हिजोको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले अध्ययन गरेको प्रतिवेदन प्रस्तुत गरियो। प्रतिवेदनका अनुसार देशभरका वन क्षेत्रमा 1,12,000 रातो बादर रहेका छन्। प्राविधिक कार्यदलले 44 पालिकामा गरेको अध्ययनबाट 53% बाली नालीमा बादरले क्षति पुर्याएको उल्लेख छ। त्यसै गरी अध्ययन कार्यदलले नेपालमा पाइने विभिन्न चार प्रकारका बाँदर मध्ये रातो बादर बढ़ी आक्रामक भएको उल्लेख गर्दै नियन्त्रणका उपायहरू समेत सुझाएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय अध्ययन र दिगो नीतिका आधारमा निजी क्षेत्रलाई पूर्वाधार विकासका परियोजनाहरूमा सहभागी गराउनु पर्नेमा जोड़ दिनुभएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले फोहोर व्यवस्थापन, ऊर्जा, जलविद्युत लगायतका क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढ़ाउन कानूनी सुधार आवश्यक रहेको बताउनुभयो। सार्वजनिक निजी साझेदारी बारे भएको छलफलमा सांसदहरूले उद्योगको उत्पादन तथा बजारीकरणमा निजी क्षेत्रको लगानी बढ़ाउनु पर्ने तथा लगानीको उद्देश्य र त्यसबाट प्राप्त उपलब्धिलाई पारदर्शी बनाउनु पर्नेमा जोड़ दिनुभयो। उदयपुरको बेलका नगरपालिका 5 जहडा स्थित मदन भण्डारी लोकमार्गमा स्कूल बसले अटोलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अटोमा सवार बेलका नगरपालिका 5 की करिब 34 वर्षीय मन्दिरा मगर र नामथर तथा ठेगाना खुल्न नसकेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। स्याङ्जाको गल्याङ नगरपालिका 3 गल्याङ बजारबाट करादी हुँदै गल्याङ 9 साङ्गीलियातर्फ जाँदै गरेको जीप हिजो साँझ गल्याङ 8 स्थित करादीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा गल्याङ नगरपालिका 9 यामबहादुर विक र गल्याङ 8 की सदीक्षा थापाको मृत्यु भएको छ। दुर्घटनामा 18 जना घाइते भएका छन्। घाइते मध्ये 16 जनाको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ भने दुईजना गम्भीर घाइतेलाई थप उपचारका लागि पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जनाएको छ। सल्यानको बागचौर नगरपालिका 11 बाफु खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। बागचौर नगरपालिका 11 कामी पोल्ने स्थित पानी चौरमा कामको सिलसिलामा गई फर्किने क्रममा हिजो साँझ 7 बजेतिर बाफु खोला तर्ने क्रममा दुईजनालाई बगाएको हो। खोलाले बगाउँदा रोल्पा गंगादेव गाउँपालिका 4 72 वर्षीय देरूप डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। यस्तै बागचौर नगरपालिका 11 कुकुर गारेका 47 वर्षीय भीमबहादुर ओली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो। अछामको मल्लेख गाउँपालिकाका पहिरो र प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका 96 परिवारले नयाँ घर पाएका छन्। लामो समयदेखि पहिरोको त्रासमा बाँचिरहेका अति विपन्न परिवार गाउँपालिकाको पहलमा सुरक्षित आवास पाएसँगै खुशी भएका छन्। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
2: वर्षौंदेखि बाढ़ी पहिरो र प्राकृतिक प्रकोप झेल्दै आएका अछामको मेल्ले गाउँपालिकाका पहिरो र प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका 8 वडाका गरीब विपन्न दलित असहाय 96 परिवारले सुरक्षित ठाउँमा नयाँ घर पाएपछि उनीहरू खुशी भएका हुन्। यसअघि पहिरोले कति बेला घरवास लिने हो भन्ने चिन्ताले सताइरहने भए तापनि हाल गाउँपालिकाले सुरक्षित ठाउँमा घर निर्माण गरिदिएपछि सो चिन्ताबाट मुक्त भएको बताउनुहुन्छ स्थानीय इसरा बिक। गाउँपालिकाले सुरक्षित आवासका लागि घर निर्माण गरिदिएकोमा खुशी लागेको बताउँदै मेल्ले गाउँपालिका वडा नम्बर 7 नन्देगडाका स्थानीय पदम बिक, भजन बिक र भीम सार्की
3: हामीलाई धेरै धेरै खुशी छ। अछाम जिल्ला छकमा जोखिममा रहेका अति विपन्न परिवारलाई यस्ता धेरै कार्यक्रम अन्तर्गत हामीले मेल्ले गाउँपालिका वडा नम्बर 7 पनि बस्ती पाएका छौँ। गाउँपालिका सरकारले हामीलाई सहयोग गर्यो, हामी यति खुसी छौँ कि हाम्रो लागि सरकार भएको महसुस गरेका छौँ।
2: संघीय अनुदान मार्फत गाउँपालिकाको 4 लाख र जोखिममा रहेका परिवारले जग्गा सहित 4 लाखको श्रमदान गरी प्रति घर 8 लाखको लागतमा आवास निर्माण गरिएका हुन्। पक्की 2 कोटे प्रत्येक घरमा शौचालय र भान्सा व्यवस्थित छ। 8 वडाका 8 सुरक्षित ठाउँमा निर्माण भएका घर भूकम्प प्रतिरोधी समेत छन्। मिल्ले गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउन्ड
4: 2079 भाद्र 22 गतेको बाढी पहिरोबाट जोखिममा रहेका समुदायहरूलाई जीवन सुरक्षाका लागि के गर्ने त भन्ने कार्यपालिकाको निर्णयले हाम्रा जोखिममा रहेका समुदायहरूलाई उहाँहरूको जीवन सुरक्षित गर्नुपर्छ भनेर नेपाल सरकारले संघीय विशेष अनुदान मार्फत बहुरोजी कार्यक्रम स्वीकृति गर्यो। मिल्ले गाउँपालिकामा बाढी पहिरोबाट जोखिममा रहेका समुदायका 96 वटा घरमा सम्पन्न गरिसकेका छ।
2: करिब 8 करोड़को लागतमा निर्माण भएका यी घरले गरीब विपन्न परिवारलाई ठूलो राहत दिएको छ। नयाँ बनेका यी घरमा बिजुली जोडिएको भए तापनि पिउने पानीको भनी पर्याप्त सुविधा छैन र सड़क सञ्जाल समेत नजोडिएकाले आगामी दिनमा यी समस्यालाई मध्यनजर गर्दै बजेट विनियोजन गरी सरकारले काम गर्नुपर्ने देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
0: जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदल मार्फत काम अघि बढ़ाउने भएको छ। गृहमन्त्री सुधन गुरूङको अध्यक्षतामा हिजो वहाँको कार्यकक्षमा भएको छलफलमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रतिनिधि सभा सदस्य, मुख्य सचिव, गृह सचिव तथा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका प्रतिनिधिको सहभागिता रहेको थियो। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण शुरू गरेको छ। त्यसमा उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। मुस्ताङको मुक्तिनाथमा एकै दिन 8 वटा हेलिकप्टरले उडान गरेका छन्। जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार हिजो विभिन्न हेलिकप्टर कम्पनीले काठमाण्डु मुक्तिनाथ र मुक्तिनाथ काठमाण्डु दुईतर्फी उडान गरेका हुन्। कैलालीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक तयारी तीव्र पारिएको छ। पहिलो चरणमा 1000 परिवारलाई लाल पूर्जा वितरण गर्ने योजना अनुसार अहिले भूमिहीनको पहिचान र तथ्याङ्क संकलन, जग्गा नापजाँच तथा खित्ता काट गर्ने काम भइरहेको र कार्तिकसम्ममा लाल पूर्जा वितरण गर्न सकिने भूमि समस्या समाधान समिति कैलालीले जनाएको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
5: कैलालीमा भूमिहीन परिवारलाई जग्गाको लाल पूर्जा वितरण गर्नका लागि धमाधम काम भइरहेको छ। भूमि समस्या समाधान समिति कैलालीका अनुसार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरणका लागि अहिले पालिका स्तरमा भूमि सम्बन्धी काम अघि बढ़िरहेको छ। यति बेला भूमिहीनको पहिचान, तथ्याङ्क प्रविष्ट, जग्गा नापजाप तथा किताकाट गर्ने काम भइरहेको छ। कैलालीमा हालसम्म 1,37,070 भूमिहीन परिवारको तथ्याङ्क प्रविष्ट भएको छ। यस्तै 10,510 हेक्टर जमिन नापजाप गरिएको छ भने 96,027 किता काट गर्ने काम पूरा भएको छ। कैलालीमा आगामी कार्तिकमा लाल पूर्जा वितरण शुरू गर्ने सरकारी लक्ष्य रहेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी एवं भूमि समस्या समाधान समितिका अध्यक्ष हिरालाल रेग्मी,
6: सरकारले जग्गा दिन्छ है भन्ने एउटा सन्देश पनि दिनुपर्ने गर्छ र पालिकाहरूबाट सिफारिस भए आएकाहरूलाई हामीले सचेतना गरेर 1,000 बासैको संख्यामा कार्तिक समयमा दिन सकिन्छ भन्ने हाम्रो लक्ष्य चाहिँ राखेका छौँ।
5: भूमिहीन परिवारलाई क्षेत्रगत एवं तहगत वर्गीकरणका आधारमा जग्गा वितरण गर्ने सरकारी मापदण्ड रहेको छ। शहर उन्मुख तथा ग्रामीण क्षेत्रमा भूमिहीन दलित सुकुम्बासी परिवारले आवासका लागि 340 वर्ग मिटर र कृषि परियोजनका लागि 2,000 वर्ग मिटर जग्गा प्राप्त गर्ने सरकारी मापदण्ड रहेको छ। यस्तै अव्यवस्थित बसोबासी परिवारको हकमा 1,000 वर्ग मिटर आवास र 10,000 वर्ग मिटर कृषिका लागि जग्गा वितरण गरिनेछ। अव्यवस्थित बसोबासी परिवारले जग्गा प्राप्तिका लागि तोकिएको राजस्व सरकारलाई बुझाउनु पर्ने व्यवस्था रहेको छ। भूमि प्रशासन कार्यालय कैलालीका प्रमुख एवं भूमि समस्या समाधान समितिका सदस्य लक्ष्मण कठायत,
7: भूमिहीन दलित भूमिहीन सुकुम्बासीले आवासको लागि शहरी क्षेत्रमा 130 वर्ग मिटर जग्गा पाउने व्यवस्था छ भने ग्रामीण क्षेत्रमा आवासको लागि 340 वर्ग मिटर जग्गा प्राप्त गर्न सक्नुहुन्छ। त्यसै गरी अव्यवस्थित बसोबासीले ग्रामीण क्षेत्रमा आवासको लागि 1,000 वर्ग मिटरसम्म प्राप्त गर्न सक्ने व्यवस्था छ।
5: कैलालीमा लाल पूर्जा प्राप्तिका लागि निवेदन दिने भूमिहीन सुकुम्बासी भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारको संख्या 1,41,066 रहेको सरकारी तथ्याङ्क छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र क्यानेडा बीचको व्यापारिक तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडाबाट आयात हुने कार, ट्रक र अटो पार्ट्समा लाग्दै आएको 25% अमेरिकी भन्सार शुल्क बढ़ाएर 50% पुर्याउने चेतावनी दिनुभएको छ। प्रस्तावित नयाँ शुल्क आगामी जनवरी 1, 2000।
8: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हिराले खाएको दाँत निकाल्ने,
10: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
9: खाली ठाउँमा दाँत राख्ने,
10: दाँतको जरीदेखि उपचार गर्ने,
9: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
10: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
11: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
12: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।
13: आया, मम्मी मम्मी दाँत दुख्यो।
14: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
15: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
16: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सेस सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
14: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
16: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
17: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
18: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
19: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
20: सम्पर्क फोन नम्बर 082-595-2022।
14: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
21: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
22: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
21: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
23: शुद्ध महका लागि कहाँ जाने त?
24: ल, घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
1: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
3: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान डाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राजो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
12: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
3: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
3: खुशीको खबर।
24: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847। भर्ना सम्बन्धी सूचना।
25: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
3: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
26: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 9847-80-92-83 र 97-625-26-286।
3: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
27: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
3: उपलब्ध। शल्यक्रियाहरू,
27: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
3: बालबालिकाको न्यूरो सर्जरी,
27: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
3: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
27: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
3: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
28: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
29: के हुनु नि?
28: बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
29: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
28: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
30: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
27: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
30: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847-78-572।
31: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधि द्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
26: हाम्रा सेवाहरू
31: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
26: छाती दम निमोनिया खोकी छेरो
31: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
26: मधुमेह सुगर मृगौला रोग पिसाब
31: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
0: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
31: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
26: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
31: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
26: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
31: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
26: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
31: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
26: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
31: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
26: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
4: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
2: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
4: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए।
1: स्वदेश तथा विदेश का फाइव स्टार होटल रेस्टुरेंट तथा रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर।
2: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम में भर्ना खुल्यो।
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौं को 50% सहयोग में मात्र 40 जना का लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन संबंधी तालिम संचालन हुँदैछ। सीट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौका को फायदा उठाउनुहोस्।
2: तालिम दिइने विषयहरू
1: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि
2: हाम्रा विशेषताहरू।
1: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
2: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराहिदान सम्पर्क मोबाइल नम्बर 98410 1709।
1: आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल।

0: ഞാൻ ഇതാ ദുഃഖിയ
1: बसी राख औषधि गर्न जानु भनेको मान्ने हैन
0: अय्या अस्ति भक्कर त औषधि गरेको 20 को 19 भएको हैन
1: जा पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
0: आफुले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराइदाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-68-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
8: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
7: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
8: प्रोप्राइटर

0: बेस्ट प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस। अडगुरी
2: डाक्टर आउने बारे सूचना।
3: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
2: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
4: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
5: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
6: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ।
8: सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
11: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
11: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
13: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
14: सम्पर्क फोन 081-536-086
11: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
16: ल ल काका गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9858745226।
19: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले नेपाल कानून आयोगको पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यस्तै कानून मन्त्री गौतमले मिलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा कानून मन्त्री गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैबीच बिहान 10:15 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। मध्य प्रदेशमा पछिल्लो समय महिला उद्योगी तथा व्यवसायको संख्या उल्लेखनीय रूपमा बढ़न थालेको छ। सरकारले महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्दा दस्तुरमा 35% छूट दिने व्यवस्था गरेपछि गृहिणीहरू उद्यमी बन्ने क्रम बढ़ेको हो। अहिले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने नयाँ व्यवसाय मध्ये झण्डै 70% महिलाकै नाममा हुने गरेका छन्। गएको आर्थिक वर्ष 2082-83 मध्य प्रदेशका 8 जिल्लामा 5068 नयाँ उद्योग र 6140 भन्दा बढ़ी वाणिज्य फर्म दर्ता भएका छन्। यस अवधिमा 4878 जना महिलाले प्रत्यक्ष रोजगारी समेत पाएका छन्, जसमा सबैभन्दा बढ़ी 12 र पर्साका महिलाहरू रहेका छन्। दर्ता शुल्कमा छूट, बैंकिङ ऋणमा सहजता र स्थानीय प्रशासनको सक्रियताका कारण महिलाहरू व्यापार व्यवसायतर्फ आकर्षित भएका हुन्। यसले महिला सशक्तिकरणसँगै मधेसको सामाजिक रूपान्तरणमा ठूलो योगदान पुर्याएको छ। लुम्बिनी प्रदेशमा नेकपाका 3 मन्त्री थपिने भएका छन् भने केही मन्त्रीहरूको जिम्मेवारी हेरफर गरिएको छ। मुख्यमन्त्री चेत नारायण आचार्यले प्रदेश सरकारको मन्त्री परिषद पुनर्गठनका लागि नेकपाका 3 जनाको नाम प्रदेश प्रमुख समक्ष सिफारिश गर्नुभएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट थपिएका दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुस्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ। नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण प्रदेश प्रमुखको कार्यालय बुटोलमा आज दिउँसो 3:25 बजे राखिएको छ। यसै गरी मुख्यमन्त्री आचार्यले मन्त्री परिषदका अन्य मन्त्रीहरूको जिम्मेवारी पनि गर्नु भएको छ। भूमि व्यवस्था तथा कृषि मन्त्रीको जिम्मेवारीमा रहनुभएका तुलसी एसंकी भूमि व्यवस्था तथा कृषि मन्त्रीको जिम्मेवारीमा रहनुभएका तुलसी प्रसाद चौधरीलाई वन वातावरण तथा पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहनुभएका रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, युवा खेलकुद मन्त्रीको जिम्मेवारी रहनुभएका सन्तोष कुमार पाण्डेलाई शहरी विकास, ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको छ। रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी यथावत राखिएको बताइएको छ। कोराही 13 स्थित शीतलटोल नमुना सांस्कृतिक आमा समूह र लोक सांस्कृतिक बाजा संरक्षण समूहको संयुक्त आयोजनामा महिलाहरूका लागि 15 दिने पञ्चे बाजा बजाउने तालिम हिजो सम्पन्न भएको छ। 2 समूहका 15 जनाले लिएको उक्त तालिमको प्रशिक्षक गढवा गाउँपालिका 6 गढवाका बीन बहादुर पुन मगर र रिम बहादुर नेपालीले गर्नुभएको थियो। शीतलटोल नमुना सांस्कृतिक आमा समूहका अध्यक्ष महेश्वरी घरती मगरको अध्यक्षता तथा नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति अध्यक्ष खलु प्रसाद पुन मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले लोक संस्कृति जगेर्ना गर्ने महिलाहरू नै लागि परेको देख्दा खुशी लागेको बताउनुभयो। उहाँले लोप हुँदै गएको लोक बाजा संरक्षण गर्ने यो पहिलो पहल अत्यन्तै सकारात्मक रहेको बताउनुभयो। कार्यक्रममा विशिष्ट अतिथि नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिका अध्यक्ष मुक्त बुढा, शीतल टोल विकास समितिका अध्यक्ष ओमबहादुर भर्ती, अतिथि लोक संस्कृति बाजा संरक्षण समूहका अध्यक्ष हरिजोनी पुन मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा शीतल विकास टोल संस्थाका अध्यक्ष ओमबहादुर घर्ती तथा बलबहादुर झाँक्रीलाई सम्मान गरिएको थियो। लोक सांस्कृतिक बाजा संरचना समूहका सचिव सुप्रिया थापा मगरको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण शीतल टोल समुना सांस्कृतिक आमा समूह सचिव इन्द्रा बुढा मगरले गर्नुभएको थियो। यसै विषयमा तयार पारेको एक रिपोर्ट।
1: परम्परागत नेपाली मौलिक बाजा पञ्चे बाजा पछिल्लो समय नयाँ पुस्ताबाट टाढिँदै गएको गुनासो बढ़िरहेका बेला यसको संरक्षण र पुस्तान्तरणमा महिलाहरूको सक्रियता बढ़न थालेको छ। घोराई उपमहानगरपालिका 13 शीतल टोल नमूना सांस्कृतिक आमा समूह र लोक सांस्कृतिक बाजा संरक्षण समूहको संयुक्त आयोजनामा महिलाहरूका लागि तालिम दिइएको छ। महिलाहरूको सहभागिताले पञ्चे बाजा बजाउने परम्परालाई अझ फराकिलो बनाउन र यसको संरक्षणमा नयाँ सम्भावना देखिएको प्रशिक्षार्थीहरूको भनाइ छ। प्रशिक्षार्थी मनमाय बुढा र सुप्रिया थापा मगर।
2: मैले चाहिँ सनै बजाउन सिकेँ। राग ताल, ठाडो ख्याली, ख्याली अनि झ्याम्रे। सुरुमा हात चलाउन धेरै गाह्रो भएको थियो। हात चलाउन राम्रोसँग हात चलाउन सिकाउनु भएको थियो। अनि दोस्रो दिनसम्म चाहिँ हात चलाउन नै सिक्यो। अनि तेस्रो दिनदेखि नै धुनतिर गयो अनि गीततिर। पहिलो त गाह्रो भएको थियो। हात चलाउन सिकेपछि चाहिँ गीत आफै आइहाल्थ्यो। जे भइरहेको छ त्यसमा जाँदाखेरि नै यही सनै बजाउने ग्रुप नभएको हुनाले आवश्यकको कारणले हामीलाई सिक्यो भन्नुभयो हो। अनि अब हामी नै गर्छौँ होला, सिक्छौँ अनि हामी आफै सक्रिय भएर बजाउँछौँ।
3: मैले चाहिँ ढोलकी सिक्न आएको। 10 दिने तालिममा चाहिँ जुन प्रशिक्षकले हामीलाई प्रशिक्षण दिनुभयो, 10 दिनसम्म मैले ढोलकी सिकेँ। जब आफ्नो हातमा सिप ल्याइसकेपछि हामी अगाडि बढौँ, किन बस्ने घर त्यतिकै झाडु पुछा गर्ने मात्रै हाम्रो हामी महिलाहरूको काम होइन नि त। हामी अलिकति अगाडि बढेर यो सिप सिकेपछि अलिकति अगाडि गएर हामी केही गर्न सक्छौँ भन्ने धारणाले नै हामी यो सिप सिक्न आएको।
1: प्रशिक्षकका अनुसार सुरुमा बाजा बजाउन केही असहज भए पनि निरन्तर अभ्यासपछि सहभागी महिलाहरूले उत्साहपूर्वक सिकेको बताउनु भएको छ। जिल्लामा धेरै ठाउँमा प्रशिक्षण गरेको अनुभव सुनाउँदै गढवा गाउँपालिका 6 का प्रशिक्षक बिन बहादुर पुन मगर।
4: धेरै ठाउँमा सिकाउने अनुभव अनुसार यहाँ चाहिँ धेरै राम्रो गरेको जस्तो मलाई महसुस भएको छ, राम्रो गर्नुभएको छ। अब बेसिक कुराहरू हो, अहिले चाहिँ अब धेरै समय लाग्छ, समय सनाईको एकदम लामो प्रोसेस हुन्छ। अब उहाँले जस्तो अहिले चाहिँ अलिक केही बजाउन सक्ने हुनुभएको छ, यसलाई अलिकति उहाँले माझ्ने, त्यसलाई अलिकति चाहिँ निखारता ल्याउनको लागि अलिकति माझ्ने निखारता ल्याउने गर्नुभयो भने राम्रो बजाइरहनु भएको छ, राम्रो बजाउन सक्नुहुन्छ। जिल्लामा गर्नुपर्छ सर, हामी अन्त जिल्ला पनि गर्छौँ। जिल्लामा अब तुलसीपुर पश्चिम बबे गाउँपालिका, यसै गरेर लमई नगरपालिकाभित्र, त्यसपछि हाम्रो यो घोराई उपमहानगरपालिका 13 मै 2 ठाउँ 3 ठाउँ देखियो, योसँग 4 ठाउँ महिलाहरूलाई हेलोटार, त्यसपछि यसै गरेर यो डुमर गाउँ अन्तर्गत माथि बरा क्षेत्र, त्यहाँ अब पहिला युनिक हुनुहुन्थ्यो, अहिले अब यसै गरेर अब लमईमा देखियो 45 दिन, भालुवाङमा 2 ठाउँ देखियो पोहोर र यो साल, अनि अहिले अस्ति भर्खर जखरा ताल भन्ने ठाउँ छ, 5 नम्बर पर्छ जे, त्यसै गरी यो नारायणपुर भन्दा अलिक पोर कोठरी भन्ने ठाउँ रहेछ, त्यहाँ गएर तालिम गरायौं।
1: पञ्चेबाजा नेपाली विवाह व्रत बन्ध धार्मिक तथा विभिन्न सांस्कृतिक समारोहमा बजाइने मौलिक बाजा हो, तर आधुनिक संगीत र मनोरञ्जनका साधनको बढ़दो प्रयोगसँगै यसको प्रयोग र पुस्तान्तरणमा चुनौती देखिँदै आएको छ। यस्तो अवस्थामा स्थानीय स्तरमै तालिम सञ्चालन गरेर महिलालाई पञ्चेबाजा बजाउन सक्षम बनाउनु संस्कृति संरक्षणको महत्व पूर्ण प्रयास भएको बताउनुहुन्छ शीतल टोल नमूना सांस्कृतिक आमा समूहका अध्यक्ष महेश्वरी घरती।
5: हामीले सनाई एउटा मेन कुरा सनाई हो, त्यसपछि ढोलक, झ्याली, बाजा, नाच्ने बाजाहरू, हिँड्ने बाजाहरू, सबै त्यो पूर्वेली भाषाहरू सबै मैले नै बजाए। अनि बजाएपछि फेरि अहिले फेरि ढोलक चाहिने भयो र ढोलकको लागि सबभन्दा मेन कुरा हाम्रो सनाई छैन, सनाईको लागि हामीले भाडामा लिन्छौँ, बाहिरबाट भाडामा लिन्छौँ। त्यसपछि हामीले नै सिकेपछि राम्रो होला भनेर हामीले बोलाएर सिकेका हुन्, राम्रै होला भनेको छु मैले।
1: तालिमपछि सहभागी महिला केटाहरूले एउटा महत्वपूर्ण सिप मात्र सिकेका छैनन्, उनीहरूले आफ्नो मौलिक संस्कृति र पहिचान जोगाउने जिम्मेवारी समेत बोकेका छन्। परम्परागत बाजा संरक्षणमा समुदायको सक्रिय सहभागिता र महिलाको नेतृत्वले पञ्चे बाजालाई केवल विगतको संस्कृति नभई आगामी पुस्तासम्म पुर्याउन सकिने विश्वास आयोजकको छ। मौलिक संस्कृति संरक्षणका लागि ठूला कार्यक्रम भन्दा पनि यस्ता स्थानीय प्रयास प्रभावकारी हुन सक्छन्। महिलाहरूको सहभागिता सहित सम्पन्न पञ्चे बाजा तालिमले हराउँदै गएको मौलिक बाजाको संरक्षण सँगै संस्कृतिको पुस्तान्तरणमा पनि सकारात्मक सन्देश दिएको छ।
0: अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
5: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
5: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
6: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
5: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
6: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
5: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
6: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98188-98098।

0: वायनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
2: VFX सिनेमाज घोराई दस सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ
5: खुशीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती दम निमोनिया खोकी छेरो
8: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
9: मधुमेह सुगर मृगौला रोग पिसाब
8: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
9: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
9: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
11: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001 अब हाम्रै खोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू
13: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
12: सामान्य किराले खाएको दाँत भर्ने,
11: मेसिन द्वारा आरसीटी गर्ने,
12: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
11: खोल लगाउने,
12: बाङ्गो टिङ्गो दाँत मिलाउने,
11: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
12: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
11: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
13: सम्पर्क मोबाइल नम्बर 98228 77 794, 98228 77 794।

0: రంగం రివీల్స్ మీరు ఎవరెస్ట్
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमाडौं को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: गौथरीले पास गर्छ एसएलसी।
5: आमा म पढ्छु नि है।
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा 5 हप्तामा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली।
5: आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ।
6: फेरि भाद्र 5 गते शुक्रबारका दिनदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र मास्टर ने।
7: साथै यही भाद्र 10 गते देखि हिन्दी कथानक चलचित्र टक्सिक भव्य प्रदर्शन हुँदैछ।
8: जोडिनु भयो, त्यो पनि अलिकति कौतूहलका मान्छेहरू हो, किनकि हामीले 2081 जनालाई रोजगारी दिने भनेर चाहिँ महानगरपालिकाले भनेको थियो। ठ्याक्कै सबैले रोजगारी पाए, जोडिए कि जोडिएनन् भन्ने पनि एउटा जिज्ञासा छ मान्छेहरूको।
9: हो, डेफिनेटली हो, होइन त्यो त पक्कै पनि त्यो हुन्छ नै, किनभने तालिम दिने नै रोजगारको लागि हो। तर हामीले हेर्दाखेरि चाहिँ अहिलेसम्मको डेटा हेर्दाखेरि हाम्रो 50% हारेर मात्रै रोजगारी सिर्जना भएको अवस्था छ, र यसमा चाहिँ अब हामी प्रयासरत छौँ, किनभने हामीले डेटा पनि हामीसँग अहिले कलेक्सन भएको छ, डेटाहरू कलेक्सन गर्दैछौँ भनौँ न, हाम्रो एउटा चाहिँ पोर्टल बनेको छ जसमा चाहिँ रोजगारी र सेल्फ इम्प्लोइमेन्ट र सेल्फ इम्प्लोइड गरेर चाहिँ 50% हारिमा छ, तर त्यो बढाउने क्रम छ। अब यसमा चाहिँ हामीले तालिम दिए पश्चात रोजगारीमा कुनै डाइरेक्ट रोजगारीमा जानुभएको छ भने कोही चाहिँ अन द जब ट्रेनिङ लाई मा जानुहुन्छ र त्यसपछि 6 महिनासम्म अन द जब ट्रेनिङ पछि रोजगारीमा जानुहुन्छ। त्यसरी 2-3 तरिकाले हामीले चाहिँ बजारमा पठाइरहेको अवस्था छ। अब ओजेटीको कुरा गर्दाखेरि चाहिँ हामीले एउटा जुन पार्टनर अर्गनाइजेसनसँग हामीले सहयोग लिएर चाहिँ मिनिमम अन द जब ट्रेनिङमा चाहिँ यो नेपाल सरकारको मिनिमम पारिश्रमिकको हिसाबले 18,000, अहिले त 19,300 छ क्या, होइन 18,000 पहिल्यै नै हाम्रो एमओयु भएको हुनाले 18,000 रुपियाँ चाहिँ 9,000 चाहिँ हामीले मानर अन्तर्गत त्यो संस्थाले बियर गर्ने दिने र 9,000 चाहिँ इन्डस्ट्रीले दिने हिसाबले 18,000 मिनिमम चाहिँ पारिश्रमिक उनीहरूले पाओस् एज अ अन द जब ट्रेनिङमा भन्ने हिसाबले पनि त्यो एउटा वेबाट पनि हामी गएको छौँ, जसले गर्दाखेरि 6 महिना तालिम लिन्छन् मिनिमम 18,000 पाउँछन् र 6 महिना पश्चात चाहिँ उनीहरू रोजगारीमा चाहिँ जान्छन्। त्यो छ, अनि कोही चाहिँ प्रत्यक्ष रोजगारीमा अथवा स्वरोजगारमा जोडिनु भएको छ।
8: त्यो तालिमको फर्म जुन भरिन्छ नि त्यो पनि व्यापकले अलि धेरै संख्याले भर्नुहुँदो रहेछ नि।
9: हो,
8: त्यो झन्डै दोस्रोमा 50,000 भन्दा पनि माथि नै गइसकेको थियो कि कतिले भर्नुभयो, 60 त्यस्तै?
9: होइन, यस्तो छ, अब फर्स्टमा एकदमै हाम्रो इनिसियल फेजमा सिट मेला 2081 कुरा गर्दाखेरि चाहिँ 68,866 थियो, मलाई डेटा अझै पनि याद छ, त्यहीजनाले फर्म भर्नु भएको थियो। अब हाम्रो क्यापेसिटी भनेको लगभग 2575 भन्दा माथि छैन, होइन धेरै थियो नि 3,000, तर 2575 भन्दा माथि हाम्रो क्यापेसिटी हुँदैन यता उसमा सिट मेलामा, तर हामी त्यहीजनालाई फर्म भर्दाखेरि अनि पछि डुप्लिकेसन पनि आयो, किनभने हामीसँग प्रोपर अनलाइन डेटाबेस थिएन, त्यो हिसाबले गर्दाखेरि कति फर्म पनि भर्नु भयो, कति चाहिँ डबल फर्म भयो, त्रिपल फर्म भयो, त्यो हिसाबले चाहिँ धेरै मिसम्याच भएको थियो, र त्यसलाई चाहिँ त्यो मिसम्याचलाई कम गर्नलाई हामीले पोर्टलको निर्माण गर्यौँ। होइन, सेकेन्ड सिपेला चाहिँ 20,000 हारिमा चाहिँ अनलाइन आवेदन परेको छ, अनलाइनबाट चाहिँ हेर्दाखेरि अहिले पनि उहाँहरू हुनुहुन्छ। अब हामीले सेकेन्ड सिपेलामा जम्मा 2500 कै हारिमा दियौँ तालिम, होइन अब त्यो मास छ हामीसँग, त्यो मासे हामीसँग छ. अहिले सिपमेला थर्डमा उहाँहरूलाई नै प्राथमिकता दिने हो. विशेष काठमाडौँ महानगरवासीलाई प्राथमिकता राखेर हामी तालिम सञ्चालन गर्छौँ. र त्यसबाहेकको चाहिँ कोही जानुहुन्छ, कोही नयाँ हुनुहुन्छ नि त. अनि त्यो अनुसार हामीले अहिले सूचना खोलिसकेको छैन, सूचना खोल्छौँ र उहाँहरूलाई पनि राख्छौँ र नयाँ फर्मबाट पनि हामीले आवेदनहरू चाहिँ कलेक्ट गर्छौँ.
8: भनेपछि सिपको खोजी गर्नेहरू त व्यापक हुनुहुँदो रहेछ काठमाडौँ महानगरभित्र. अब कसरी मिलाउने? यो त हामीले 2500-3000 तालिम दिन्छौँ, रोजगारीसँग जोड्छौँ, होइन? अब के भन्ने, सफल भन्ने कि असफल भन्ने? के होइन,
9: यो एउटा हाम्रो प्रयास हो, किनभने एउटा नयाँ इनिसिएटिभ गरेको छ. अब अहिलेको हजुरले अब नेपालको सन्दर्भमा तालिमको क्षेत्रलाई हजुरले एकदमै निहालेर हेर्नुभयो भने, हजुरले हेर्नुहुन्छ विभिन्न डेभलपमेन्ट पार्टनर्सहरू, नेपाल सरकारले सञ्चालन गरेको तालिमहरू हजुरले हेर्नुभयो भने त्यहाँ चाहिँ ड्रप आउट रेट हाई छ. इभन तालिम पश्चात चाहिँ अन द जब ट्रेनिङ जोडिएका कुराहरू, भोलि तालिम पश्चात चाहिँ इम्प्लोइमेन्ट गएका कुराहरू र म्यासिभमा जुन तालिमहरू देखिन्छ नि त्यसको एकरूपताका कुराहरू, हरेक कुराहरू हेर्दाखेरि धेरै मिसम्याच देखिन्छ, होइन? र त्यसलाई चाहिँ हामीले एउटा सिस्टमेटिक तरिकाले जाउँ भन्ने हिसाबले एउटा कुरा चाहिँ हाई एक्सेसको रूपमा गयो यो, होइन? अब 20,000-25,000 तालिम लिएको इन्ट्रेस्ट छ, तर 2500 हाराहारीमा मात्रै हामीले हाम्रो क्यापेसिटी छ भन्दाखेरि यो एउटा नमुना बनोस् र प्रत्येक पालिमा, काठमाडौँ मात्रै होइन, प्रत्येक ठाउँमा पालिकामा यसको लागू होस्, जसले गर्दाखेरि हाई लेभलमा चाहिँ तालिमहरू सिक्ने जनशक्तिहरूलाई चाहिँ तालिम प्राप्त गरून् भन्ने हो. अब यसमा सिपमेलाको कुरा गर्दाखेरि चाहिँ सिपमेला बाहेक हामीले अन्त पनि तालिम, अरू पनि तालिम सङ्ग्रह रेगुलर, होइन? यो चाहिँ अब केन्द्रीकृत भएर सबै ठाउँमा जाओस् भन्ने हिसाबले पनि हो. यो कस्तो छ भने हाई एक्सेस भयो, होइन, हाई एट्र्याक्सन पनि भयो क्या यसमा. अनि राम्रो पक्ष के छ भन्दाखेरि हामीले रोजगारदातालाई सँगै तालिम पनि उहाँहरूले दिउन् र रोजगारी पनि सिर्जना गरून्, आफूले चाहिने जनशक्ति आफै सिर्जना गरून् भन्ने हिसाबले पनि उहाँहरूलाई तालिममै उहाँहरूलाई के अरे संलग्न गराएर हामीले तालिम सञ्चालन गरेको. धेरै कम त छ यो संख्याको हिसाबले धेरै कम छ. नेपालकै सन्दर्भमा अघि भने 50% मात्रै हाम्रो क्षमता छ, जब जुन तरिका चाहिँ वार्षिक रूपमा चाहिँ जनशक्तिहरू ह्युमन रिसोर्स रूप मार्केटमा आइरहेका छन् तिनीहरूलाई चाहिँ कोप गर्नको लागि पनि हामीसँग क्यापेसिटी धेरै कम छ. तर हाम्रो इनिसिएटिभ हामीले मात्रै होइन कि सबै पालिकाले लागू गरून् र अहिले त संघबाट पनि त्यो कुराहरू आएको छ, होइन? पक्कै पनि सिपमेलालाई, सिपमेला लगायतका अरू तालिमसँग सम्बन्धित कार्यक्रमहरू चाहिँ अब देशभरि नै लागू गरेर चाहिँ इम्प्लोइमेन्ट रोजगारी सिर्जना गर्ने अवसरहरू निर्माणको लागि चाहिँ उहाँहरू लागिरहनु भएको छ, होइन? संघबाट पनि छ, प्रदेशबाट पनि छ, स्थानीय तहबाट पनि छ, तर हाम्रो इनिसिएटिभ चाहिँ यसले मूल रूपमा चाहिँ सबैतिर चाहिँ फिज दिएर काम गरोस्, जसले गर्दाखेरि आफूले चाहिने स्थानीय जनशक्ति निर्माणको लागि सो के अरे त्यहीँबाट नै स्थानीय तहबाट नै उनीहरूलाई स्किल ह्युमन रिसोर्स डेभलपमेन्ट होस् भन्ने तरिकाले नै हामीले सोच गरेर यो एक किसिमको मोडल हो.
7: कार्यक्रम देश परदेशमा हामी काठमाडौँ महानगरपालिकाको सिप मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजनाबारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
10: हेलो पिंकी,
11: बोल दिन.
10: एलईडी टीवी किन नजाने?
11: जान्न.
10: फ्रिज डिफ्रिज नजाउन भने होइन?
11: जान्न.
10: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
11: जान्न.
10: किन?
11: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
10: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि.
11: पाइने भएर त जान लाग्यो नि.
10: हो र, कहाँ
11: भन्दिन के?
10: साथै भन्दिन.
11: आई लभ यु पिंकुली भनेको
10: हो. एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
11: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ.
10: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन. सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
12: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
11: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ.
10: फोन नम्बर
11: 082-562-452
10: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौँ.
13: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोचेरी बजारमा आएको छ. नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला. आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला.
14: मेरो
1: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक दिवस न्यूपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यूपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
13: जनक दिवस न्यूपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यूपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
8: तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग कुराकानी गरिरहेका छौ। अब उहाँसँगको थप कुराकानी सुनौ। अरू पालिकाहरूमा चाहिँ एउटा तालिम आयोजना गर्ने अनि त्यो तालिममा दोहोरिएर तिरेर एउटै व्यक्तिहरू पटक पटक जाने अनि बजारसँग पनि नजोड दिने हेर्दाखेरि त आफ्नै तरिकाले आफ्नै मनपरे तरिकाले भत्ता खाने तरिकाले चाहिँ उहाँहरूले तालिम सञ्चालन गर्नु भएको छ। यसमा धक्मान्नु पर्ने कुनै पनि कुरा छैन किनकि मान्छेले सोध्छन् कति भत्ता आउँछ म तालिम गएँ भने भनेर सोद्धा रहेछन्। मैले प्रत्यक्ष भेटेको पनि छु। किन यो समस्या बढ्यो हो अहिले चाहिँ?
9: त्यो भनेको चाहिँ अवेरनेस छ। यसमा चाहिँ खासमा टिबेट क्षेत्र सेक्टरमा हेर्ने हो भने यो तालिमको विषयलाई मा यो कुरा हजुरले भनेको जस्तै सबैतिर त्यो एकरूपता छैन होइन। अब मनपर्ने छ भनौँ न आफूले अब स्थान तहमा वार्डलाई कुन मन पर्यो त्यही अनुसारको तालिम सेवा प्रदायक संस्थाबाट तालिम प्रदायक संस्थाबाट ती कुराहरू उहाँले गेन गर्नुहुन्छ, नलेज लिनुहुन्छ, इन्फर्मेसन लिनुहुन्छ र अनि तालिम सञ्चालन गर्नुपर्छ। त्यो मुख्यतः भनेको त हामीसँग प्रोपर करिकुलम छैन क्या। कुन करिकुलम कुन बेसीमा चलाउने हो त तालिम? भोलि रोजगारीसँग जान त एउटा अर्को छुट्टै बाटो छ, तर कसरी एकरूपता अनुसार कसरी तालिम सञ्चालन गर्ने कुरो प्रोपर करिकुलम छैन क्या। भनेको अब एनओएसएस नेसनल अकुपेसनल करिकुलम त स्ट्यान्डर्ड त छ, तर त्यसमा चाहिँ बेसिस भएर जस्तो यो सबभन्दा गर्नुपर्ने के हो भने महानगर नगरपालिकाले हो क्या। सो नगरपालिकासँग सम्बन्धित वार्डले चाहिँ वार्डहरूसँग चाहिँ एकरूपता कायम गर्ने हो, अनि एउटा चाहिँ एनओएसएस एउटा चाहिँ करिकुलमको चाहिँ फ्रेमवर्क उसले बनाउँछ, नगरपालिकाले गराउँछ, र त्यही अन्तर्गत चाहिँ सबै वडाहरूलाई चाहिँ डिस्ट्रिब्युट भयो भने त्यही अन्तर्गत जस्तो मैले यहाँबाट नगरपालिकाले सञ्चालन गरेको चाहिँ प्लम्बिङको तालिम छ, त्यही तालिम चाहिँ वार्डले तालिम सञ्चालन गर्नु त परेन नि त होइन। त्यसले अर्को विषय गर्नु पर्ने चाहिँ उहाँले जस्तो तालिम उहाँले सञ्चालन गरे पनि हामीले सञ्चालन पनि दुईटाको तालिमको चाहिँ एउटै होस्, सेलेबल होस्। भोलि मैले चलाउने तालिम र उहाँले चलाउने तालिम एउटै होस्, त्यो किसिमको चाहिँ करिकुलम डेभलपमेन्ट भएको देखिन्न, एकरूपता भनौँ न कोर्डिनेसन भएको देखिन्न। त्यो कुरा लोकल लेभलमा मात्रै छैन, त्यो कुरा नेसनल लेभलमा पनि छ। हजुरले हेर्नुभयो भने शिक्षाले एक तरिकाले तालिम सञ्चालन गरिरहेको छ, श्रम मन्त्रालयले अर्को तरिकाले तालिम सञ्चालन गरेको छ।
8: विज्ञले त मलाई यतिसम्म भन्नुभयो कि हाम्रो तालिममा यति खर्च भइरहेको छ। हाम्रो यो श्रम मन्त्रीकै छलफलको कार्यक्रम थियो, त्यति बेला चाहिँ जति खर्च हाम्रो तालिम दिँदाखेरि भइरहेको हुन्छ त्यति त्यसको लागि त बरु एउटा यो तालिम मन्त्रालय सञ्चालन गरौँ न भनेर चाहिँ उहाँ अलिकति व्यापक चर्चामा पनि आउनुभएको थियो त्यो कुरा गरिसकेपछि। त्यही भएर मन्त्रीज्यूले चाहिँ अब अनावश्यक तालिमहरू बन्द गरौं भन्ने कुराहरू गर्नुभएको थियो। अब ठ्याक्कै भनौँ न अघि अलिकति छनौट तपाईँले दिइसक्नु भएको छ, तालिम लिइसकेपछि 50% त हामीले रोजगारी पाइरहनु भएको छ भन्ने कुरा गर्नुभएको थियो, त्यो 100% नतिजा पाउने गरी जतिले तालिम लिनु भएको छ उहाँहरूले चाहिँ रोजगारी पाउने गरीको वातावरण बनाउनको लागि चाहिँ के गर्नुपर्छ अहिलेको समयमा?
9: अहिलेको समयमा त मेन कुरा चाहिँ नेसनल रूपमा चाहिँ एक किसिमको चाहिँ एउटा सोलिड एउटा चाहिँ फ्रेमवर्क बनाउनु जरुरी छ होइन, एउटा मेकानिजम बनाउनु जरुरी छ जसले चाहिँ एकद्वार प्रणाली होस् क्या। एकद्वार प्रणाली अन्तर्गत गयो भने मात्रै भोलि सबैतिर, किनभने संघबाट संघको निर्देशन अनुसार चाहिँ पालिकाले गर्ने के अरे स्टेटले गर्ने हो, प्रोभिन्सले गर्ने, प्रोभिन्स अन्तर्गत बल्ल लोकल लेभल आउने हो नि त। त्यो तालमेल देखिँदैन क्या, मतलब फ्रेगमेन्टेड छ क्या। त्यो फ्रेगमेन्टेडलाई हामीले एकरूपतामा चाहिँ एकरूपता तरिकाले एकद्वार प्रणाली अन्तर्गत चाहिँ जानु पर्यो क्या। अब कस्तो भन्छ जस्तो उसले चाहिँ संघले के गर्ने हो त, संघले त नीति निर्माण गर्ने होला नि त होइन, उनीहरूले तालिमै सञ्चालन गर्ने त होइन होला नि त। संघले नीति निर्माण गरोस् र तल्लो लेभलमा जानियोस् नि त, अनि त्यसपछि प्रदेशले पनि तालिमहरू सञ्चालन गरेको छ, तर त्यो एकरूपता देखिँदैन क्या। उहाँहरूले त अब मोनिटरिङ गर्ने होला होइन, र यो चाहिँ भएन भनेर चाहिँ सुझाव दिने होला, फिडब्याक दिने होला। अनि सबभन्दा कहाँ हो त तालिम सञ्चालन इम्प्लिमेन्टेसनको बाटो कसले गर्ने हो त भन्दाखेरि त्यो चाहिँ लोकल लेभलले गर्ने हो। त्यो अनुसार लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस्, माथिबाट नीति निर्माण होस्, करिकुलम डेभलपमेन्ट गरोस्, बजारलाई चाहिने करिकुलमहरू डेभलपमेन्ट गरोस् होइन, बजारको माग अनुसार त्यो अनुसारको चाहिँ करिकुलम अलिक सेट गरिदिने हो कि, जस्तो मानव काठमाडौँ महानगरपालिकालाई काठमाडौँमा चाहिँ कुन करिकुलम आवश्यक छ भने काठमाडौँ महानगरपालिका आफैले तालिम के अरे करिकुलम निर्माण गर्न सक्छ कि, तर त्यसको लागि त फ्रेम एकरूपता हुनु पर्यो नि त, त्यो चाहिँ एउटा नेसनल फ्रेमवर्क चाहिँ संघबाट आउनु पर्यो होइन, त्यसको बेसिसमा चाहिँ बल्ल करिकुलम चाहिँ लोकल लेभलले गर्नुपर्छ। अब माथि के अरे संघले चाहिँ करिकुलम निर्माण गर्दैछ होइन, त्यो चाहिँ अब काठमाडौँलाई पनि एउटै छ र भोलि जुम्लाको लागि पनि एउटै छ क्या, त्यो जुम्लालाई त्यो करिकुलम काम लाग्छ त, काठमाडौँले लाग्ला होइन, जुम्लाको लागि चाहिने कार्यक्रम करिकुलम चाहिँ जुम्लालाई नै बनाउनु पर्यो नि त, त्यहाँको लागि ह्युमन रिसोर्सको लागि भयो, त्यहाँको लागि रिसोर्सेस युजको लागि भयो, त्यहाँ कस्तो खाले चाहिँ के अरे ह्युमन रिसोर्स निर्माण गर्ने भन्ने कुरा त करिकुलमले डिफाइन गर्छ नि त, त्यो करिकुलम त्यही निर्माण गर्नु पर्यो, फ्रेमवर्कै एउटै हुनु पर्यो त, अनि त्यो फ्रेमवर्क एउटै भएपछि मैले यहाँ निर्माण गर्ने कार्यक्रम के अरे करिकुलम र त्यहाँ निर्माण गर्ने करिकुलमको एउटा चाहिँ नेसनल स्ट्यान्डर्ड एउटै हुन्छ, नेसनल स्ट्यान्डर्ड चाहिँ संघले बनाउनु पर्यो, अनि त्यो एकरूपता भए मात्रै बल्ल एकद्वार प्रणाली जान्छ। अनि हेर्दाखेरि अब नेसनल लेभल हेर्दाखेरि फन्ड पनि छैन क्या, तपाईँको नेसनल टिबेट फन्ड कहाँ छ होइन, विचार स्काटर छ क्या, त्यो भन्छ नि यो के अरे मौसमी खेती जस्तो क्या होइन, आज अलिकति बजेट राखेछ होइन, अब त्यो अलिकति भन्नु वार्डमा पनि अथवा पनि सर्टेन टाइममा गर्छ अनि त्यो सक्यो क्या, त्यो अब जहिले बजेट आउँछ तहिले चलाउँछ, अनि बज यो भनेको त आज गर्ने अनि भोलि नगर्ने होइन नि त, यो त कन्टिन्युस प्रोसेस हो नि त, ह्युमन रिसोर्स डेभलपमेन्ट कन्टिन्युस प्रोसेस हो, आज तपाईँले तालिम सिक्नुभयो भने भोलि त्यसलाई चाहिँ तपाईँले योभन्दा अब बजारको डिमान्ड अनुसार त त्यसलाई अपग्रेड गर्नु पर्ला, तपाईँलाई नै चाहियो क्या, अनि भोलि त तपाईँले त्यो मार्केट अनुसार त्यो कुरा नहोला, तपाईँलाई सिकेको तालिम सिक काम नलाग्ला, नयाँ तालिम लिनु पर्यो नि त, नयाँ तालिम तपाईँले लिनु पर्यो भनेपछि यो त कन्टिन्यू प्रोसेस हो, स्किलिङ रिस्किलिङ अपस्किलिङ भनेको त कन्टिन्यू प्रोसेस हो कि, एउटै व्यक्तिलाई पनि र विभिन्न कति त पाउँदै छैन हेर्नु न, अब एक्सेसै छैन क्या, त्यो किसिमको चाहिँ हामीले एउटा फ्रेमवर्क नबनाएसम्म एकद्वार प्रणाली अनुसार नगएसम्म चाहिँ यो स्काटर चाहिँ भइरहन्छ, यो स्काटर चाहिँ छ, फ्रेगमेन्टेड चाहिँ एकदमै हेभी छ, चाहे त्यो नासङमा होस् चाहे त्यो लोकल,
8: यो गुनासोकै फाटो सर, जस्तै 80% बजारमा रोजगारीको सृजना गर्ने भनेको निजी क्षेत्रले गरिरहेछ नेपालमा होइन, अब त्यो निजी क्षेत्र हरेक ठाउँ छ, हरेक पालिकामा छ, त्यहाँ निश्चित दक्ष व्यक्तिहरू छन्, अब त्यो उहाँहरूको भनाइ चाहिँ के छ गुनासो, उहाँहरूको पनि अलिकति पाटो जोडौँ, उहाँहरूलाई चाहिँ हामी दक्ष छौँ, हामीले तालिम सिकाउँछौँ, हाम्रो लागि के जनशक्ति आवश्यक छ कि छैन त्यो हामीलाई थाहा छ, हामीलाई चाहिँ तपाईँहरूले तालिमको व्यवस्था क्लास लिने व्यवस्था चाहिँ गरिदिनुहोस् भनेर पटक पटक भन्दाखेरि पालिकाहरूले नसुनेको अवस्था छ, पालिकाहरूले एक्लै गर्न सक्नुहुन्छ
9: होइन नि, त्यो त इन्डस्ट्री इन्क्रिज नगरेसम्म त त्यो राम्रो रिजल्ट दिँदैन, त्यसले प्लानिङ फेजदेखि नै इन्डस्ट्री इन्भल्भमेन्ट हुनु जरुरी छ क्या, अहिले नेसनल लेभलमा हेर्दाखेरि जुन करिकुलम निर्माण देख्नुहुन्छ नि, त्यो करिकुलम त सबभन्दा फर्स्टमा आउनु पर्यो नि त, अनि त्यसपछि बल्ल तालिम आउँछ क्या, करिकुलम निर्माण गर्दाखेरि इन्डस्ट्रीको इन्भल्भमेन्ट एकदमै न्यून छ क्या, गएर हाजिर मात्रै गर्ने होइन प्रविधिले हाजिर गरेर ल मेरो नाम चाहिँ इन्डस्ट्रीमा राख्नुपर्छ अनि सब हेरि त्यहाँ गएर हाजिर गरिन्छन् अनि त्यसपछि उहाँहरू आउँदैन अथवा चाहिँ मेन व्यक्ति आउँदैन कुनै एउटा चाहिँ कस्तो भने उहाँको रिप्रेजेन्टेटिभ आउने क्या, त्यो हिसाबले गर्दाखेरि एउटा कुरा त इन्डस्ट्रीलाई दोष लाग्यो होइन क्या, इन्डस्ट्री पनि डाइरेक्टली इन्भल्भ हुनु पर्यो, त्यसमा इन्ट्रेस्ट हुनु पर्यो क्या, र जसले करिकुलम बनाउने करिकुलम बनाउँदा पनि त्यसको इन्गेजमेन्ट अनिवार्य बनाउनु पर्यो, अप्सनल रूपमा लिनु भएन, अनि बल्ल पो उहाँलाई चाहिने जनशक्ति निर्माणको लागि चाहिँ बल हुन्छ, अनि अर्को कुरा चाहिँ उहाँको कुरा पनि सुनिदिनु पर्यो क्या, इन्डस्ट्रीले भनेको कुरा पनि सुनिदिनु पर्यो, हामीले चाहिँ बोलाउँछ साइन गर्छौँ अनि त्यसपछि आफ्नो कुरा चाहिँ अब इन्डस्ट्री एउटा कोठामा बसेर चाहिँ करिकुलम निर्माण गरिदियो भने भोलि त्यसले दिने रिजल्ट त इम्प्याक्टफुल त हुँदैन होइन, त्यो भएर इन्डस्ट्री इन्क्लुज त्यहाँ मात्रै सबै ठाउँमा हो, जस्तो पालिकामा अहिले गुनास हजुरले कुराको गर्नुभएको नि त्यो कुरा होइन, हामी अब म पनि अब एउटा टिबेटको विद्यार्थी मास्टर टिबेट गरेको केबाट त्यो गरेर आउँदाखेरि हामीले करिकुलम निर्माणदेखिको विषयमा कुरा गर्दाखेरि चाहिँ हामीले प्रत्यक्ष रोजगारदाताको सँगमा मात्रै गर्नुपर्छ भनेर हामीले इनिसियल फेजबाटै त्यो कुरा गरेछौँ क्या, भनेपछि त्यो यदि त्यो इन्डस्ट्रीको ग्याप इन्डस्ट्रीको रिप्रेजेन्टेटिभको ग्याप भयो भने त्यसले भोलि दीर्घकालीन रूपमा चाहिँ त्यसले चाहिँ लङ टर्ममा जान सक्दैन र इम्प्लोइमेन्टमा चाहिँ डेफिनेटली ग्याप क्रिएट चाहिँ गर्छ।
8: हजुर, अब आउँदै गरेको सिप मेलाको बारेमा पनि अलिकति कुराकानी गर्यो, अलिकति थोरै हामीले अगाडि जोड्यो पनि, कहिलेदेखि सञ्चालन हुँदैछ, कतिलाई तालिम दिने योजना छ, कतिलाई रोजगारी दिने योजना छ, के छ
9: अहिलेको? अब 2083 जनालाई तालिम दिने योजना छ र मङ्सिर 5-7 गते मङ्सिरमा चाहिँ हामीले तालिम सञ्चालन गर्ने कि योजना गर्ने कि भन्ने हिसाबले चाहिँ इनिसियलको अहिले प्लानिङ भएको छ होइन फर्स्ट ड्राफ्ट बनेको छ अब हेरौँ हाम्रो मङ्सिरमा चाहिँ हामी जमर्कोमा छौँ र यसमा चाहिँ अब अलि अघि भने जस्तै अलिकति इनोभेटिभ तरिकाले पहिलाका कमी कमजोरीहरूलाई हटाउँदै भोलि प्रत्यक्ष रोजगारीमा जोड्नको लागि चाहिँ कसरी सकिन्छ होइन भन्ने हिसाबले हामी एकदमै लागि परेका छौँ करिकुलम पनि हामीले त्यही अनुसारले माइक्रो क्रेडेन्सियलको अवधारणालाई राखेर नै तालिमको करिकुलम निर्माणको लागि पहल अगाडि बढेको छ यसरी हेर्दाखेरि चाहिँ अब पक्कै पनि हाम्रो मङ्सिरमा चाहिँ पहिलाभन्दा बेस्ट चाहिँ युनिसेस निर्माण गर्नको लागि र पहिला देखिएका प्रश्नहरूको उत्तर पनि हुने हिसाबले हामी अगाडि बढाउने सोचमा छ
8: अब पालिकाको कुरा गर्दाखेरि हामीले कार्यक्रम त गरिरहेका छौँ होइन अनि अरू पालिकाहरूको पनि कुराकानी गरौँ काठमाडौँभित्र पनि महानगरभित्र पनि जति 32 वडा छन् त्यहाँ पनि तालिम व्यवस्थित रूपमा भएका छैनन् क्या अब कतिपय त अब त्यो अघिकै प्रसङ्ग जोडिन्छ यसमा दोहोऱ्याइतिर तालिम दिन आउने भत्ताको लागि मात्र तालिम दिन आउने प्रतिनिधिले आफूले चिनेको मान्छेलाई तालिम दिने त्यस्ता गतिविधिहरू भइरहेछन् उहाँहरूसँग समन्वय भएको छ कि छैन हाम्रो
9: छ लास्ट टाइम यही हामीले सिप मेला गर्ने अब हाम्रो रोजगार आयुर्वेद काट्नुको समृद्धि योजना छ त्यो अन्तर्गत चाहिँ नै हो यी तालिमहरू सञ्चालित भएको त्यसलाई चाहिँ हामीले अब आगामी वर्ष ल्याउनले अघिल्लो वर्षै अघिल्लो आर्थिक वर्षमै हामी वार्डसँग बस्यौँ वार्डका प्रतिनिधिहरूसँग बसेर चाहिँ अब यो तपाईँहरूले यो तरिकाले स्काटर तरिकाले जाने होइन कमसेकम महानगरसँग चाहिँ समन्वय गरेर महानगरसँगकै एकरूपतामा चाहिँ अब हामीले करिकुलम निर्माण गरिदिनु पर्ने हो कि तालिम ट्रेनिङ प्लान बनाइदिनु पर्ने हो कि होइन तर चाहिँ त्यसले भोलि तपाईँहरूलाई बेनिफिट दियोस् भोलि तालिम दिन्छ तालिम नाममा तालिम भन्ने कुरा त छ नि त तालिम दियो भोलि त्यसले के गर्छ के छ त मैले सोधेँ भने तपाईँहरू तालिम दिनुभएको छ कतिजनालाई तालिम दिनुभएको छ थाहा छैन इम्प्लिमेन्ट कतिजनाले पाउनुभयो थाहा छैन हो त्यो डेटा बेस पनि हाम्रोबाट बसोस् अब अहिले रोजगार आयुक्ति काठमाडौँको समृद्धि अन्तर्गत चाहिँ डेटा बेस पनि बनाउने जुन पोर्टल छ त्यसलाई चाहिँ अलिकति अझै व्यवस्थित गरेर लाने र त्यहाँलाई चाहिने कुन तालिम चाहिन्छ जस्तो अब वार्ड नम्बर 1 कुनै तालिम चाहियो भने महानगरमा आएर सोध्छ ओके मैले यो तालिम सञ्चालन गर्छु यसको लागि करिकुलम चाहियो ट्रेनिङ प्लान चाहियो भनेर महानगरसँग माग्छ र महानगरले सहजीकरण गर्छ अनि हामी रोजगार आयुक्ति काठमाडौँ समृद्धिमा हामी 7 कोअर्डिनेटर छौँ फोकल पर्सन सहित हामी 8 तालिम संयोजकहरूले त्यहाँ चाहिएको खण्डमा हामी जान्छौँ त्यहाँ गएर करिकुलमको लागि उहाँहरूलाई पहल गरिदिनु पर्ने हो कि सहजी गर्नुपर्ने हो कि इन्डस्ट्रीसँग चाहिँ त्यहाँ के अरे कोर्डिनेसन गरिदिनु पर्ने हो कि कस्तो ह्युमन कस्तो तालिम चलाउने भनेर भनिदिनु पर्ने हो कि त्यहीँ गएर या उहाँहरू यहाँ हुनुहुन्छन् र प्रत्यक्ष कोर्डिनेसनमा चाहिँ हामी अगाडि बढाउँ भनेर 2-3 हामीसँग वर्कसपहरू भयो र धेरै पोजिटिभ पनि हुनुभएको छ अनि कोही कति ठाउँ बोलाउनु पनि भएको छ होइन अनि हामी उहाँहरूलाई अब अहिले सिपमेला गर्दा पनि उहाँहरूलाई पहिलो प्राथमिक उहाँहरूलाई राखेरै अब यसरी जाउँ हामीले गरेको तालिम र तपाईँले गरेको तालिम कमसेकम एउटै होस् न मैले प्लम्बिङ चलाउँछु ठिक छ म मेरो क्षेत्रमा चलाउँछु तपाईँको 1 चलाउनुहोस् 2 चलाउनुहोस् तर त्यहाँ र 1 चलाएको 2 चलाए एउटै हुनु पर्यो त्यो एउटै भयो 1 चलाएको तालिम फेरि 2 त्यही तालिम चलाउनु परेन नि त त्यहीमा ह्युमन रिसोर्स के अरे त्यसमा फाइनेन्सियल पनि लस भएन भनेपछि डुप्लिकेसन भएन डुप्लिकेसन नहोस् तपाईँले तलाएको चाल्यो भने हामी तलाई चाल्यौँ तालिम एउटै होस् एटलिस्ट अहिले महानगरभित्र भनेर चाहिँ हामीले अगाडि बढेको छ पक्कै पनि पोजिटिभ नै कुरा अगाडि बढेको छ उहाँले आफ्नो मन तरिकाले नचलाउनुहोस् मानव छ हामी हाम्रो तरिकाले हाम्रो हामी सँगै बसेर एउटा फ्रेमवर्क बनाऊ एउटा चाहिँ राम्रो एउटा योजना बनाऊ त्यो अनुसार अगाडि बढाऊ भनेर भन्दाखेरि त्यो भयो भने चाहिँ डुप्लिकेसन र पैसाको भनौँ न त्यो खर्च हुने यतिकै अनावश्यक पैसाहरू खर्च हुने चाहिँ कामहरू चाहिँ बन्द हुन्छ
8: अर्को सर भनेको यो शिक्षालाई रोजगारीसँग जोड्ने काठमाडौँ महानगरपालिकाले ह्याप्पी फ्राइडे अन्तर्गत बुक फ्री फ्राइडे अन्तर्गत चाहिँ विभिन्न सिपमूलक कार्यक्रमहरू भनौँ अरू ज्ञान एक्स्ट्रा किताब भन्दा बाहिरका कुराहरू पनि सिकाउने गर्नुभएको छ विद्यार्थीहरूको रुचि अनुसार सिपलाई अलिकति प्रवर्धन गर्ने हाम्रो उद्देश्य त्यसमा पनि छ अघि जुन 5 लाखको तथ्याङ्क भन्नुभयो नि खासमा चाहिँ यो 10 लाख आउँदो रहेछ कि श्रम बजारमा यो नर्सरी क्लासमा चाहिँ सबै अल टुगेदर कुराकानी गर्दाखेरि चाहिँ 10 लाखको भर्ना हुँदो रहेछ अनि त्यो ड्रप आउट हुँदा हुँदा हुँदा हुँदा 10 कक्षामा 12 कक्षासम्म पुग्दाखेरि 5 लाखको दक्ष पढेका मान्छेहरू चाहिँ 5 लाखमा आउँदो रहेछ अब बाँकी 5 लाख पनि त छ नि श्रम बजारमा होइन अब काठमाडौँ महानगरपालिकाले त भनौँ अब सकेको जति गरिरहेको छ त्यो छँदैछ, त्यो विद्यार्थीहरूको एउटा गुनासोको पाटो चाहिँ के छ भन्दाखेरि वास्तविकको तथ्याङ्क चाहिँ 10 लाख रहेछ क्या पछाडि, होइन? उहाँहरूले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि हामीले पढेको कुरा व्यवहारमा चाहिँ लागू गर्न सकेका छैन उहाँहरूले, हामीलाई चाहिँ स्कुल लेभलदेखि नै त्यो एउटा इन्भाइरोमेन्ट वातावरण बनाइदिएको भए चाहिँ हामीले पढ्थ्यौँ पनि कमाउँथ्यौँ पनि, किनकि प्लस टू पास गरिसकेपछि विद्यार्थीलाई के हुँदो रहेछ भन्दाखेरि म पनि इन्डिपेन्डेन्ट हुँ, आफ्नो खुट्टामा उभिन सक्यौँ, घरबाट पैसा माग्न लाज लाग्छ भन्छन् कि विद्यार्थीहरू, त्यो लेभलमा चाहिँ विद्यार्थीहरूको एउटा सोचै आउँदो रहेछ। अब यस चरणमा शिक्षालाई चाहिँ रोजगारीसँग जोड्न हुन त गरिरहेका छौँ, अझै व्यापक रूपमा गर्ने खालको हाम्रो योजना छ कि छैन?
9: पहिलो कुरा त के अरे स्किल र एजुकेसनलाई इन्टिग्रेट गर्ने नि हो पहिलो प्राथमिकता भनेको, शिक्षालाई सिपसँग जोड्ने र सिपलाई चाहिँ रोजगारीसँग जोड्ने, होइन, रोजगारीलाई उत्पादनसँग जोड्ने भन्ने हिसाबले यो अनुसारले अगाडि बढेको हो, इन्टिग्रेट चाहिँ हुनुपर्छ क्या। शिक्षा फरक तरिकाले जाने र अर्को चाहिँ यो तालिम चाहिँ टिबेट सेक्टर चाहिँ फरक फरक धार हो भन्ने होइन कि, त्यसलाई इन्टिग्रेट गरेर गएपछि नै हो त्यो कुरा चाहिँ। सरले भने जस्तै एउटा चाहिँ एक लेभल भनौँ एकदमै तल्लो ग्राउन्डबाट नै सुरु हुनुपर्छ, इनिसियल फेजबाटै सुरु हुनुपर्छ, प्राइमेरी लेभलबाट सुरु हुनुपर्छ। अब त्योभन्दा अलिक अगाडि इन्ट्रेस्टिङ कुरा गर्ने हो भने चाहिँ एक कक्षामा भर्ना भएका विद्यार्थीहरू 10 कक्षासम्म आइपुग्दाखेरि लगभग 33% चाहिँ ड्रप आउट हुँदैन, 33% 10 कक्षामा पुग्दैनन् क्या, होइन? अझ तपाईँ अझ इन्ट्रेस्टिङ कुरा त 12 सम्म पुग्ने भने एक कक्षामा भर्ना भएको विद्यार्थीहरू 12 कक्षासम्म आइपुग्दाखेरि लगभग 60% चाहिँ छोडिसके हुँदो रहेछ क्या बिचमै 12 कक्षा नपुग्ने, हेर्ने कत्रो जनसङ्ख्या छ त्यो, जुन चाहिँ यो अनौपचारिक क्षेत्रमा छ क्या, न तिनीहरूसित पढाइ छ न तिनीहरूसित स्किल छ, त्यत्रा जनशक्तिहरू आखिर कहाँ छन् त, श्रम बजारमा छन्, श्रम बजारले त त्यसलाई त चिनेको छैन, अनौपचारिक रोजगार क्या भनेको उनीहरूलाई केही पनि छैन, न तिनीहरूलाई चाहिँ प्रोपर तलब आउँछ होइन स्यालेरी आउँछ, न उनीहरू कुनै सामाजिक सुरक्षा कोषमा आबद्ध छन्, कुनै एउटा रिकग्निसन छैन कि, अनौपचारिक क्षेत्रमा काम गरेको छ। यत्र माओले यो जुन यो जुन यो समूहलाई जोड्न सक्ने चाहिँ तालिम नै होइन, त्यो तालिमलाई चाहिँ हामीले व्यवस्थित रूपमा लान सकेनौँ भने पक्कै पनि यसले चाहिँ भनौँ न समृद्धिको बाटो चाहिँ समात्दैन।
8: यो रोजगारी वैदेशिक रोजगारीमा जाने तथ्याङ्कहरू पनि बेला बेला पटक पटक सुनिन्छन् क्या, नयाँ सरकार आयो खै के गर्यो त, नयाँ सरकारले 5 वर्षमा 12 लाखलाई रोजगारी दिन्छु भनेको छ, 4 महिनामा कति लाखलाई रोजगारी दियो, कति हजारलाई, कमसेकम यतिजनालाई त रोजगारी दिनुपर्ने हो भने चाहिँ गुनासो सुन्न लागिसकेको छ भने यो मूल्याङ्कन गर्ने समय भइसकेको छैन, समय लाग्छ। दरलाई साँच्चै घटाउन भूमिका खेल्नको लागि चाहिँ सम्भव छ पालिका स्तरबाट
9: रोक्नको लागि त्यो सम्भव भन्दा त अब बजार मार्केटले अब किनभने अहिलेको हिमल स्टेसनले जहाँ उहाँहरूलाई आवश्यक पर्छ होइन, मेरो विचारले त उहाँहरूलाई जहाँ इच्छा छ त्यहाँ जानु कि, तर जाँदाखेरि एउटा सम्मानित रोजगारी भएर जाउँ, मेरो चाहिँ त्यो धारणा छ कि, डिसेन्ट इम्प्लोइमेन्टमा जाउँ कि, जहाँसुकै जाउँ संसारको, जहाँसुकै जान उहाँहरूलाई एक्सेस छ, तर यहीँ नै भएर हामीले रिजिट भएर यही ठाउँमा गर्नुपर्छ भन्ने होइन, तर जहाँ जाउँ एज अ व्यक्ति उहाँ चाहिँ एकदमै सम्मानित रोजगारीमा चाहिँ जाउन् भन्ने हो। अब अहिले कुरा गर्दाखेरि नेपालमा चाहिँ सबैभन्दा हामीलाई चाहिँ कम्फर्टेबल लाग्ने नेपाल हो नि त होइन, आफ्नो जन्मभूमि नेपालमा चाहिँ उनीहरूलाई चाहिँ प्रोपर के अरे रोजगारी पायो, उहाँहरूले भनेको कामहरू पाए भने त पक्कै पनि बस्छ नि होइन, वैदेश रोजगार जानु भन्नु त यहीँ बस्न कम्फर्टेबल हुन्छ नि, त्यो वातावरण चाहिँ सिर्जना गर्न टाइम त लाग्छ, तर त्यसलाई चाहिँ हामीले भएकोलाई पनि सम्हाल्ने गर्न सकिरहेको छैनौँ क्या, भनेको हामीले जति सके हामीले इन्डस्ट्री छ नि, अब इन्डस्ट्री नभएर गएको होइन क्या, साना पनि

0: यो ट्रेन चल्छ होला पक्कै पनि. अब बिस्तारै बिस्तारै यो तेस्रो पुस्ता त अब फर्किने बेला पनि हुन लाग्यो. 52 सालदेखि गएकाहरू त अब फर्किने ट्रेन हुँदैछ. अब महानगरपालिकाको एउटा प्रतिनिधिको हिसाबले भन्नुपर्दाखेरि आम नागरिकहरूलाई जो रोजगारीको खोजीमा हुनुहुन्छ, जो आफू दक्ष बन्न चाहनुहुन्छ, समग्रलाई के सन्देश दिनुहुन्छ?
1: पहिलो त स्किल भन्ने कुरा चाहिँ होइन, त्यो सबैको लागि अनिवार्य हो. चाहे त्यो पहिले इम्प्लोइमेन्ट होस् या सेल्फ इम्प्लोइ आफै गरेको होस् या आफ्नै लागि पनि होइन, आफ्नै सेल्फ डेभलपमेन्टको लागि पनि त्यो जरुरी छ, त्यो स्किल हुनु जरुरी छ होइन. र अर्को कुरा चाहिँ सिकेर केही घाटा हुँदैन क्या होइन, सिक्नलाई चाहिँ पर्यो होइन. यो ह्युमन हाम्रै जस्तो हामी चाहिँ सधैँभरि लर्निङ सिक्ने नै हो क्या. नयाँ नयाँ सिप सिकौँ, अपर्च्युनिटी क्रिएट गरौँ, त्यो हाम्रो ह्युमन डेभलपमेन्टको लागि चाहिँ, हाम्रो ग्रोथको लागि चाहिँ एकदमै राम्रो हो. तर सिप सिक्नुहोस् भन्छु एउटा कुरा होइन. अर्को कुरा चाहिँ कमसेकम तपाईँले सिप सिक काम गर्दाखेरि एकदमै अव्यवस्थित नगर्नुहोस्, काम गर्नुहोस् तर एकदमै सम्मानित रोजगारीको लागि गर्नुहोस् कि. तपाईँलाई तपाईँको अवेर हुनुहोस् हु एमआई भन्ने कुरा हुनु पर्यो. तपाईँले पूर्व सिप सिक्नु पर्यो, त्यो सिप अनुसारको तपाईँले पारिश्रमिक पाउनु पर्यो होइन. अनि तपाईँले पाउने सरकारले दिने अरू सुविधाहरू पनि हजुरको हक हो, त्यो पाउनु पर्यो, अधिकार पनि पाउनु पर्यो. त्यसको लागि चाहिँ लाग्नु पर्यो होइन. अनावश्यक रूपमा चाहिँ अब बिना अरूको मतलब लहलहीमा चाहिँ अरूले भनेको सुनेको हिसाबले मात्रै तपाईँहरू अगाडि नबढ्नुहोस्. कमसेकम एक्ज्याक्ट डेटाको हिसाबमा जानुहोला, अथवा चाहिँ तपाईँलाई चाहिँ आफूलाई जे राम्रो लाग्छ त्यसमा चाहिँ पर्फेक्ट भएर लाग्नुहोस् कि. त्यो सन्देश दिन चाहन्छु. र अहिले अघि सरले भनेको अलिकति प्रसङ्ग चाहिँ जोड्न मन लाग्यो. यहाँ धेरै कुराहरू छ क्या, जस्तो सिप सिकेर बाहिर जाने कुरा अघि सरले गर्नुभएको थियो नि, बाहिर जानेलाई के गर्ने होला. त्योभन्दा ठुलो त बाहिरबाट आउनेलाई व्यवस्थित गर्नु,
0: रिटर्निहरूलाई,
1: रिटर्निङ माइग्रेट रिटर्निहरूलाई कम छ, त्यो व्यवस्थित गर्नु ठुलो च्यालेन्ज हो क्या.
0: तपाईँको उहाँहरूसँग त सिप पनि हुन्छ एउटा, उहाँहरूसँग त पुँजी पनि हुन्छ होइन, सदुपयोग गर्न सक्ने भने त गजब हुन्छ, उहाँले रोजगारी पनि सिर्जना गर्न सक्नुहुन्छ.
1: त्यो एउटा छ, तर त्योभन्दा अगाडिको पाटो मैले हेर्छु क्या. जस्तो उहाँ कुनै एउटा सिप सिक्नु भयो पर्फेक्ट हुन्छ, पैसा पनि छ पर्फेक्ट छ होइन. अनि त्यो यहाँ ल्याएर त्यो सिप चाहिँ यहाँको रिकग्निसन छैन क्या. जस्तो सिपमा विदेशमा कुनै एउटा सिप सिक्नुभयो, मानव सिजर तालिम सिक्नुभयो अथवा कुनै नयाँ तालिम सिक्नुभयो जुन जुनको लागि चाहिँ यहाँ कुनै स्पेसल छैन क्या, त्यसको रिकग्निसन छैन क्या. त्यो पछि के हो, उहाँको सिकेको त्यत्रो वर्ष लाएर 10-20 वर्ष लाएर सिकेको सिप त यहाँ त काम लागेन नि त होइन. त्यो रिकग्निसन पनि हुनु जरुरी छ. त्यसको लागि चाहिँ एउटा चाहिँ फ्रेमवर्क बन्न जरुरी छ. जस्तो अहिले हाम्रो एनबिक्युएफ छ, नेसनल क्वालिफिकेसन फ्रेमवर्क चाहिँ बन्दैछ होइन. त्यसले चाहिँ कमसेकम एउटा चाहिँ ल्याडरको काम गर्छ होइन. त्यसलाई चाहिँ कस्तो भने आरपिएल सिस्टम पनि.
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै.
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ. साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ.
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार.
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा. सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीप ज्योति अस्पतालको 20 मिटर माथि. फोन 082-5627-7.
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा.
7: विशेषज्ञ डाक्टरी सेवाहरू:
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा.
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा.
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा.
7: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ.
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
7: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ.
6: सम्पर्क फोन 082-5907-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555.
9: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ

0: डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मुटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
0: मुटुको गति एकनास नभएको,
1: मुटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
0: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
0: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12871।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
5: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
6: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
5: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी हितचो खोराइदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-2572।
9: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध। शल्यक्रियाहरू:
8: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
9: बालबालिकाको न्युरो सर्जरी,
8: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
9: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
9: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255।
10: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
11: पेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू: महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै रिङ्गी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने
11: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
2: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
9: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082562023 98478817 र 98478335643।
14: मध्य पश्चिम ट्राङ्क यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सल्यानको बापु खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। जिल्लाको बागचोड नगरपालिका 11 स्थित बापु खोला तर्ने क्रममा सोमबार साँझ दुईजनालाई खोलाले बगाएको हो। खोलाले बगाउँदा रोल्पाको गंगादेव गाउँपालिका 4 निवासी 72 वर्षीय देवरूप डाङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ। उहाँलाई बगेको स्थानबाट करिब 500 मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरी निरीक्षक देवराज राईले जानकारी दिनुभएको छ। यस्तै बागचोड नगरपालिका 11 कुकुरगारी निवासी 47 वर्षीय भीमबहादुर ओलीलाई पनि खोलाले बगाएको थियो। उहाँलाई घटनास्थलबाट करिब 50 मिटर तल अचेत अवस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ। गम्भीर अवस्थामा रहेका भीमबहादुरको उपचार भइरहेको प्रहरीले जनाएको छ। कामको सिलसिलामा पानीचोर पुग्नुभएका उहाँहरू फर्कने क्रममा सोमबार साँझ करिब 7 बजी बाफ खोला तर्ने प्रयास गर्दा खोलाले बगाएको प्रहरीले बताएको छ। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, मोहतरी, धनुषा, सरलाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। पर्याप्त तथ्याङ्क आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जीले बताउनुभयो। उहाँका अनुसार विगतको तुलनामा ढुहानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ। अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफलका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयमा पठाइनेछ। उखुको न्यूनतम खरिद मूल्य र सरकारले किसानलाई दिने अनुदान रकममा मन्त्री परिषदले निर्धारण गर्ने महानिर्देशक सञ्जीले बताउनुभयो। सरकारले किसानलाई धान, उखु, गहुँ लगायत कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न र बजार मूल्य घट्दा किसानलाई हुने नोक्सानी कम गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ। गएको वर्ष उखुको खरिद मूल्य प्रति क्विन्टल 620 र सरकारले दिने अनुदान प्रति क्विन्टल 70 रूपियाँ निर्धारण भएको थियो। संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै कानून मन्त्री गौतमले मिलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा कानून मन्त्री गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निश्चित तथा नियमित गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ। र मध्य प्रदेशमा पछिल्लो समय महिला उद्योगी र व्यवसायको संख्या उल्लेखनीय रूपमा बढ़न थालेको छ। सरकारले महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्दा दस्तरमा 35% छूट दिने व्यवस्था गरेपछि गृहिणीहरू उद्यमी बन्ने क्रम बढ़ेको हो। अहिले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने नयाँ व्यवसाय मध्ये झण्डै 70% महिलाकै नाममा हुने गरेका छन्। गएको आर्थिक वर्ष 2082-83 मध्य प्रदेशका 8 जिल्लामा 5068 नयाँ उद्योग र 6140 भन्दा बढ़ी वाणिज्य फर्म दर्ता भएका छन्। यस अवधिमा 4878 जना महिलाले प्रत्यक्ष रोजगारी समेत पाएका छन्, जसमा सबैभन्दा बढ़ी 12 र प्रसाका महिलाहरू रहेका छन्। दर्ता शुल्कमा छोटो बैंकिङ ऋणमा सहजता र स्थानीय प्रशासनको सक्रियताका कारण महिलाहरू व्यापार व्यवसायतर्फ आकर्षित भएका हुन्। यसले महिला सशक्तिकरणसँगै मधेसको सामाजिक रूपान्तरणमा ठूलो योगदान पुर्याएको छ। अवस्थ बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट चिया पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32-819 र 98578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु, बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु चाहिँ हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
8: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
8: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478-27-977
10: र 98578-30-689।
11: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
11: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
8: होइन भाइला,
13: लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578-45-226।
0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
16: नमस्कार, यो हो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु, जीवराम भण्डारी। आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ केबी रोकाया, उहाँ ऊर्जा इन्जिनियरिङमा पीएचडी हुनुहुन्छ, उहाँले फिलिपिन्सबाट विद्यावारिधि गर्नुभएको हो, कोलम्बो प्लान अन्तर्गत उहाँले कलकत्ताबाट वी अर्थात स्नातक इन्जिनियरिङमा स्नातक गर्नुभयो भने बेलायतबाट स्नातकोत्तर अर्थात मास्टर्स इन्जिनियरिङमा गर्नुभयो र उहाँ अध्यक्ष हुनुहुन्छ नेपाल बौद्धिक मञ्चको, पुलचोक इन्जिनियरिङ क्याम्पसको पूर्व क्याम्पस प्रमुख, राष्ट्रिय मानव अधिकार आयोगको पूर्व सदस्य र तत्कालीन जुन एसएलसी भनिन्थ्यो त्यो एसएलसीको बोर्डमा आएको एउटा राम्रो अब्बल दर्जाको विद्यार्थी पनि हो। आज म डाक्टर केबी रोकायासँग अलिक पृथक विषय उठान गर्ने मेरो कोसिस रहनेछ। उहाँले बताए अनुसार राजा ज्ञानेन्द्रसँग उहाँले पटक पटक गरेर अर्थात् पाँच पटक भेट्नुभयो। त्यो पाँच पटकको भेटको क्रममा झन्नै 12.5 घण्टा राजासँग छलफल उहाँको भयो। त एउटा राष्ट्राध्यक्ष पूर्व राष्ट्र प्रमुख एउटा राजा के कुरा उहाँको भएको थियो, राजाले के भने, उहाँले के भन्नुभयो, त्यो इतिहाससँग जोडिएका विषयलाई पछिल्लो भेट र अलिक पुरानो भेट यही वरिपरि केन्द्रित रहेर यसले दिन चाहेको सन्देश अर्थात् डाक्टर केबी रोकायले के भनेको, राजाले के भनेका थिए, यही वरिपरि संवाद गर्ने मेरो कोसिस रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु। सर स्वागत छ है त कार्यक्रममा।
10: धन्यवाद
16: सर। मैले के भने तपाईँलाई भने तपाईँको अलिकति पृष्ठभूमि बताएँ र तपाईँले झन्नै झन्नै राजा ज्ञानेन्द्रसँग 12.5 घण्टा तपाईँले छलफल गर्नुभयो अर्थात् राजालाई भेट्नुभयो, कुराकानी भयो, वान अन वान अर्थात् तपाईँहरू दुईजना बीच मात्रै। तपाईँ एउटा पढे लेखेको मानिस, यो तपाईँको पृष्ठभूमि छ अर्थात् शिक्षाको यो तहको पृष्ठभूमि छ, योगदान नेपालको राजनीतिमा हर हिसाबले काहीँ न काहीँ तपाईँले नेपाल सरकार तत्कालीन श्री पाँचको सरकार र कम्युनिस्टहरू बीच खास गरी माओवादी बीच वार्ताको लागि पनि कोसिस गर्नुभयो। अन्तर्राष्ट्रिय समुदायलाई माओवादीहरूलाई अन्तर्राष्ट्रिय समुदायसँग नजिक्याउने काम पनि गर्नुभयो, सूत्रधारको तपाईँले भूमिका निर्वाह गर्नुभयो। तर पछिल्लो समयमा तपाईँले फेरि राजालाई भेट्नुभयो, तपाईँ केही एजेन्डा बोकेर पनि हिँडेको देखिन्छ। तपाईँले के भन्नुभयो, के प्रयोजनका लागि राजालाई भेट्न जानुभयो, के भन्नुभयो, राजाले के भने, ल सुनौ त सविस्तार सुनौ त।
10: हुन्छ, धन्यवाद जीवरामजी। तपाईँले भने जस्तै राजा ज्ञानेन्द्रलाई मैले पाँच पटक भेटे।
16: पाँच पाँच पटक किन भेट्नुभयो?
10: त्यही भेटे र हरेक पटकको भेटमा 2.5 घण्टाभन्दा बढी हामीहरूले कुरा गर्यौँ है। धेरै लामो समयसम्म हाम्रो वान टु वान कुराहरू भयो, रिल्याक्स मुडमा है, राम्रोसँग बसेर फ्रेङ्कली हाम्रो बिचमा कुराहरू भए। अब यसमा चाहिँ तपाईँले भने जस्तै अब तत्कालीन माओवादी र सरकारको बिचमा वार्ताको वातावरण बनाएर विशेष गरी अमेरिकाले नमानेसम्म वार्ता हुने अवस्था थिएन, यो पक्का हो। यो कारणले मैले अमेरिकालाई मनाउने काम गरेँ। अमेरिकालाई मनाइसकेपछि बल्ल वार्ताको वातावरण बनेको हो नेपालमा। त्यो अमेरिकीहरू आफैले भनेका छन्, त्यो आफैले भनेका छन्। त्यो भएपछि नेपालमा शान्ति प्रक्रिया सुरु भयो, धेरै कुराहरू भए। यता म मानव अधिकार आयोगमा पनि गएँ, त्यहाँ सदस्य गरेर काम गरेँ। त्यसपछि म मानव अधिकार आयोगबाट बाहिर आइसकेपछि 2013 सक्यो हाम्रो, बाहिर आइसकेपछि मैले अलिकति देशको बारेमा सोच्न थालेँ, राष्ट्रको बारेमा सोच्न थालेँ, देश कता जाँदैछ। मेरो फेरि पहिलो चासो सधैँ चाहिँ राष्ट्र हो, अरू कुरा तपसिलका कुरा हुन्, राष्ट्र चाहिँ पहिलो हो, राष्ट्र रहनुपर्छ, राष्ट्र रह्यो भने अरू सबै कुराहरू हुन्छन्, हामी रहन्छौँ भनेर नेसन फर्स्ट भन्ने मेरो चाहिँ स्लोगान हो राष्ट्र होइन। अनि राष्ट्र कतातिर जान थाल्यो, के भयो, राजनीतिक दलहरूको काम गर्ने शैली, नेताहरूको काम गर्ने शैली, सरकारको काम गर्ने शैली, त्यो सबैबाट म अलिकति सशङ्कित पनि भएँ। देश कता जाँदैछ आखिरमा, देश नरहने त हो कि होइन कहिल्यै, यो त्यस्तो खालको पनि कुराहरू आएर मैले अलिक चिन्तन मनन गरिसकेपछि त्यो बेला मैले देशको अस्तित्व बचाउनको लागि कतै राख्छु त सामंश राख्छु त फेरि फर्कनु पर्ने हो कि है, र नेपाल धर्म सापेक्ष राष्ट्र हुनुपर्ने हो कि, अब कस्तो खालको धर्म सापेक्ष भन्ने त्यो छलफल र बहसको कुरो हुने भयो। तर धर्म सापेक्ष र राष्ट्र संस्था कुनै न कुनै रूपमा है, कुनै न कुनै रूपमा चाहिँ आउनुपर्छ कि, त्यो एउटा देशलाई एउटा अभिभावक को आवश्यकता भयो जस्तो मलाई लागेर मैले त्यो तपाईँसँगै तपाईँ त्यो बेला सबैभन्दा टेलिभिजनमा हुनुहुन्थ्यो मैले तपाईँसँगै अन्तर्वार्ता दिएँ 2016
16: है
10: अब त्यो अन्तर्वार्तामा मैले यही कुरा राखेका थिएँ र विशेष गरेर नेपाली सेना अलि सक्रिय हुनु पर्यो राष्ट्रको रक्षा गर्नको लागि राष्ट्र बचाउनको लागि राष्ट्रको पहिचानको रक्षा गर्नको लागि सेना अलि सक्रिय हुनु पर्यो किनभने एउटा एउटा मात्र संस्था अहिले बाँकी छ नेपालमा एउटा ऐतिहासिक भनौँ न नेपालको निर्माणसँग एसोसिएटेड आबद्ध भएको सम्बन्ध सम्बन्धित भएको एउटा मात्र संस्था सेना छ त्यसकारणले सेनाले आफ्नो ऐतिहासिक जिम्मेवारी बुझ्नुपर्छ भनेर मैले त अन्तर्वार्ता तपाईँकोमा दिएँ त्यसपछि तपाईँलाई थाहा छ त्यसो अन्तर्वार्ता सकिने बित्तिकै भद्रकालीबाट तपाईँलाई फोन आयो र तपाईँ र मलाई सिधै भद्रकाली बोलाइएको थियो अन्तर्वार्तापछि हामी सिधै भद्रकाली गयौँ हामीले त्यहाँका त्यो बेलाका चाहिँ सेनाका पदाधिकारीहरूलाई भेट्यौँ त्यो बेला ताराबहादुर कार्की प्रवक्ता हुनुहुन्थ्यो सैनिक प्रवक्ता हुनुहुन्थ्यो र अनि हाम्रो र के जरसाप हाम्रो क्षेत्री जरसाप हुनुहुन्थ्यो उहाँ हामीले त्यहाँ 3 घन्टा जति कुरा गऱ्यो होला सायद त्यहाँ होइन त्यसपछि सबै कुराहरू भएर हामी त्यहाँबाट फर्केर आयौँ अब त्यो अन्तर्वार्ता अब राजा त्यो बेला राजा ज्ञानेन्द्र ब्याङ्ककमा हुनुहुन्थ्यो र उहाँले त्यो अन्तर्वार्ता हेर्नुभएछ मेरो अन्तर्वार्ता त्यस कारणले प्रभाकर शमशेरले मलाई बोलाउनु भयो छोटी होटेलमा अहिले हुनुहुन्न हाम्रो बिचमा म प्रभाकर शमशेरले मलाई मान्छे पठाएर बोलाउनु भयो छोटी होटेलमा म गएँ अनि छोटी होटेलमा प्रभाकर शमशेरले मलाई राम्रो भित्र कोठामा लगेर राम्रो खानपिनको व्यवस्था गरेर होइन सम्मान गर्नुभयो उहाँले र उहाँले के भन्नुभयो भने सरकारले प्रभाकर शमशेरले एचएम भनेर सम्बोधन गर्नुहुन्थ्यो है राजालाई एचएम एचएमले हजुरको अन्तर्वार्ता हेर्नुभयो ब्याङ्ककमा अनि मलाई म नेपाल फर्केपछि उहाँसँग भेटाउनु मलाई भनेर हुकुम भएको छ कारणले तपाईँले भेट्नु पर्यो राजाले भनेर भन्नु मैले पनि ठिक छ मैले किन नभेट्ने त म भेटौँला आएपछि भेटौँला भने राजा ज्ञानेन्द्र ब्याङ्ककबाट फर्कनु भयो र अनि मलाई बोलाउनु भयो है त्यो बेला अब उहाँको स्वकीय सचिव हाम्रो संवाद सचिव डाक्टर फणेन्द्र राज पाठकको अलिकति पहलमा होइन अनि राजाले मलाई बोलाउनु भयो र त्यो बेला इटहरी दमकमा हिमालयन टी गार्डन राजाको हिमालयन टी गार्डन छ त्यही मलाई बोलाउनु भयो र म गएँ र उहाँलाई भेटेँ पहिलो भेट त्यसरी भएको हो हाम्रो सन्दर्भ त्यो हो है मेरो अन्तर्वार्ता मैले भनेको कुरा राजाले त्यो कुरा मेरो अन्तर्वार्ता हेरेको र राजाले नै मलाई भेट्न तर मैले अन्तर्वार्ता पनि मैले भनेको थिएँ फेरि राजा ज्ञानेन्द्र के गर्दैछन् म उहाँलाई भेट्न चाहन्छु भने पनि थिएँ फेरि अन्तर्वार्तामा त्यो सन्दर्भमा हाम्रो पहिलो भेट भयो
16: त के भन्नुभयो तपाईँले राजालाई के भन्नुभयो राजाले के भने सुनाउन
10: अब पहिलो भेटमा अब त्यहाँ हिमालयन टी गार्डनको भित्र उता गार्डनमा भेटायो हामीले खुला खुला गार्डनमा एउटा सानो पाल जस्तो टाँगेर माथि पाल जस्तो थियो खुला माथि छाना छत मात्रै पाल मात्रै भित्र पर्खालहरू थिएन खुला थियो त्यहाँ दुईवटा कुर्सी एउटा टेबल राखिएको थियो हामी दुईजना त्यहाँ गयौँ र ढोका बन्द भयो भनेपछि हामी गार्डनमा एक्लै छौँ दुईजना त्यहाँ कोही पनि छैन ढोका बन्द भयो अनि हामी बस्यौँ म बसेँ हामी आमाने सामाने बसेर हामीले कुरा गर्न थाल्यौँ र अरेन्ज जुस चाहिँ ल्याएका थिए त्यहाँ 2 ग्लास अरेन्ज जुस हामीले खान थाल्यौँ र अब सुरुमै राजाले भने
16: के चासो केमा थियो राजाको
10: है राजाले सुरुमै मलाई लाग्यो होला राजालाई के भने अब यो यसले धेरै आफ्नो बारेमा धेरै बताउला होइन कहाँबाट आएको के भएको कता पढेको के काम गरेको धेरै बताउला समय बर्बाद होला भन्न लाग्यो पनि होला राजालाई राजालाई के भन्यो भने अङ्ग्रेजीमा हाम्रो कुरा हुन्छ 80% जति अङ्ग्रेजीमा कुरा गर्छौँ हामी र 20% चाहिँ नेपालीमा कुरा हुन्छ सुरुमै अङ्ग्रेजीमै राजा ज्ञानेन्द्रले मलाई भन्नुभयो डाक्टर रोकाया यु डो नट ह्याभ टु टेल मी अबाउट युर सेल्फ आई नो अर्थात तिमीले आफ्नो बारेमा मलाई भन्नु पर्दैन,
16: म जान्दछु,
10: मलाई
16: थाहा छ
10: भनेपछि अरू कुरा गरौँ अब भनेपछि मैले आफ्नो बारेमा बताउनु परेन त्यहाँ. त्यसपछि अनि मैले कुराहरू सुरु गरेँ, देशको अवस्था है अनि मेरो चिन्ता, मैले अब त्यो अन्तर्वार्ताको कुराहरू पनि प्रसङ्गहरू पनि उठाएँ. त्यसपछि मैले अलि बढी मैले नै बोलेँ, त्यो पहिलो पटकको भेटघाटमा अलि मैले नै बोलेँ र सुने, राजाले सुने र हाम्रो कुरा 2 घन्टा 33 मिनट भयो. त्यो
16: पहिलो भेट
10: 2 घन्टा 33 मिनट भएछ हाम्रो पहिलो भेटमा. समय गएको थाहै भएन. त्यो फेरि त्यही एक ग्लास जुस, अरू केही पनि छैन, कोही आएको छैन त्यहाँ 2 घन्टा 33 मिनटमा, कोही बाहिरबाट आएको छैन. हामी कुरा गरिराखेका छौँ है, कुरा गरेँ अनि राजाको चिन्ता होइन, देशप्रतिको चिन्ता मैले बुझेँ है. अब देश अहिले अलि सङ्कटपूर्ण अवस्थामा छ, खतरामा छ भन्ने कुरा चाहिँ राजाले पनि आफ्नो चिन्ता व्यक्त गरे, राजाले मैले पनि आफ्नो चिन्ता व्यक्त गरेँ. मैले त्यो अन्तर्वार्ताको प्रसङ्ग पनि बताएँ, मैले कुराहरू गरेँ.
16: तपाईँको चाहिँ के कुरामा बढी ध्यान गएको थियो, कुन चिज तपाईँ व्यक्त गर्नुभयो तपाईँले चाहिँ?
10: होइन, म त राजाले बोलाएर गयो
16: होइन, तपाईँको तथापि तपाईँको कन्सर्न चिन्ता चाहिँ तपाईँले के कुरा राजालाई बताउनु जाहेर?
10: मैले अलिकति अन्तर्राष्ट्रिय परिवेश बताएँ, किन म अन्तर्राष्ट्रिय परिवेशमा बढी चासो राख्ने भएको हुनाले, किनभने हामीले हाम्रो देशभित्रको परिवेशलाई मात्रै हेरेर कुरा गरेर पुग्दैन, हामीले देशभित्रको मात्र बहस गरेर देशभित्रको परिवेशभित्र सीमित भएर हामीले केही कुराहरू गर्न खोज्यौँ भने त्यो हुनेवाला हुँदैन. क्षेत्रीय परिवेश के छ, रिजनल परिवेश के छ, अरू अन्तर्राष्ट्रिय चाहिँ परिवेश के छ, अन्तर्राष्ट्रिय स्तरमा के भइरहेछ है इन्टरनेसनल, किनभने माओवाद जनयुद्धको बेलामा त्यो शान्ति प्रक्रियाको प्रोसेसमा म त अन्तर्राष्ट्रिय स्तरमा गएँ. युरोप अनि बेलायत अमेरिका धेरै धेरै पटक 5-6 पटक भिजिट गरेर त्यो वेस्टर्न सोसाइटीलाई, वेस्टर्न राजनीतिलाई त मैले बुझ्ने मौका पाएँ र उनीहरूको साइकोलोजी पनि मैले बुझेँ र उनीहरूलाई मैले कन्भिन्स त गर्न सकेँ नि. सुरुमा युरोपियन युनियन बेलायत
16: माओवादीलाई नेपालको राजनीतिको मूलधारमा ल्याउन तपाईँ सफल हुनुहुन्छ.
10: त्यो बेला तिनवटा शक्ति, युरोपियन युनियन, बेलायत र अमेरिका चाहिँ कुनै हालतमा माओवादीसँग वार्ता गर्नु हुँदैन भने उनीहरूको अडान थियो,
16: मतलब माओवादीलाई सिद्ध्याउनु.
10: त्यो अडान भएर चाहिँ मैले युरोपियन युनियनलाई कन्भिन्स गरेँ, बेलायतलाई कन्भिन्स गरेँ, अन्त्यमा अमेरिकालाई कन्भिन्स गरेँ र नेपालमा वार्ताको वातावरण अगाडि बढेको हो त्यो होइन. त्यो त्यही कारणले मैले इन्टरनेसनल अलि वेस्टर्न चाहिँ साइकोलोजीलाई, वेस्टर्न पोलिटिक्सलाई मैले राम्रो बुझ्नु मौका पनि पाएँ र मलाई कन्फिडेन्स पनि डेभलप भयो मलाई अलिकति होइन. नेपालमा अहिले पनि मलाई लाग्छ यो वेस्टले नचाहेर यहाँ नेपालमा केही हुन्छ भने अहिले पनि मलाई लाग्छ.
16: पश्चिमी शक्ति वेस्ट भनेको के? वेस्ट भनेको युरोप बेलायत सहित,
10: वेस्ट भनेको अब युरोपियन युनियन, बेलायत, रसिया र अमेरिका, यो चारवटा शक्ति.
16: रुस पनि जोड्नुभयो नि तपाईँले किन?
10: हजुर,
16: रुसलाई पनि जोड्नुभयो नि किन?
10: होइन, रुस पनि त अहिले दोस्रो शक्ति हो संसारमा. अहिले सेकेन्ड पावर भनेर त पहिलो अमेरिका, त्यसपछि त रुसै आउँछ नि त. अहिले रुस त सेकेन्ड पावर, चाइना आइसकेको छैन, अहिले सेकेन्डमा रसिया नै छ होइन, किनभने चाइना पनि रसियाकै पुतिनकै नेतृत्वमा हिँडेको जस्तो देखिन्छ अहिले. अनि ब्रिक्सका कुराहरू गरौँ हामी अहिले रसियाको पुतिनको नेतृत्वमा.
16: राजा ज्ञानेन्द्रले नेपालको आन्तरिक राजनैतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेश बुझेका छन् भन्ने तपाईँ ठान्नुहुन्छ? यो 5-5 पटकको तपाईँको भेट, लगभग 12.5 घन्टाको भेटले तपाईँ त्यो निष्कर्षमा पुग्नुभयो?
10: बाहिर मानिसहरूले राजा ज्ञानेन्द्रलाई बुझे भन्दा फरक मैले पाएँ.
16: त्यो भने के बुझे? राजा ज्ञानेन्द्रलाई आम मानिसले बुझेको भन्दा मैले फरक पाएँ. तपाईँले भन्न खोजे यही होइन, के फरक पाउनुभयो?
10: एउटा त उनको पर्सनालिटीबाट, व्यक्तित्वबाट म प्रभावित भएँ
16: हो,
10: र झन्डै आज 20 वर्ष भयो राज संसार गएको, हुन लाग्यो होइन. उनी एउटा चट्टान चाहिँ अडिग भएर बसेका छन् होइन, सदाबहार, कसैसँग रिसाउनु छैन, कसैलाई गाली गर्नु छैन, रिसाएको पनि देखिँदैन, आक्रोशित भएको पनि देखिँदैन, निराश भएको पनि देखिँदैन फेरि होइन. एउटै प्रकारले हुने त एउटा गजबको चाहिँ तपाईँको व्यक्तित्व र एउटा यो सहनशीलता, धैर्यता उनमा जुन मैले देखेँ त्यो एउटा कुरा. अर्को कुरो मान्छेले ज्ञानलाई केही पनि थाहा छैन भन्ने खालको पनि हुन्छ हुन्छ उनले थाहा छ धेरै कुराहरू उनले बुझेको है र देशको परिस्थिति अन्तर्राष्ट्रिय परिस्थिति उनी अध्ययन पनि गर्ने रहेछन् पढ्ने पनि रहेछन् बुझ्ने पनि रहेछन् र इन्फर्म्ड वेल इन्फर्म्ड भेटाएन वेल इन्फर्म्ड छन् उनी थाहा छ कतिवटा बाध्यता होला परिस्थिति होला उनीहरूको वरिपरि धेरै कुराहरू होला त्यो व्यक्त गर्न नसके पनि हुनसक्छ तर चाहिँ वेल इन्फर्म्ड मैले भेटाएँ चिन्तित राष्ट्रको लागि होइन भने एकजना साधारण मान्छे हो नि म त साधारण नागरिक फर्स्ट टाइम हामी भेट्दैछौँ त्यहाँ पहिलोपटक 2 घन्टा 33 मिनट मसँग राजाले कुरा गर्नुको पछाडि त त्यसले के देखाउँछ त आखिरमा उनी चिन्तित छन् इन्ट्रेस्टेड छन् चासो छ देशको बारेमा भन्ने कुरा मलाई 5 मिनट 10 मिनट भेटेर ओके डक्टर ओके थ्याङ्क यू फर कमिङ भनेर मलाई पठाइदिए त हुन्थ्यो नि त 2 घन्टा 33 मिनट हामीले कुरा गऱ्यौँ र मेरो कुराहरू उनले सुन्नुभयो राजाले र 2 घन्टा 33 मिनट भेटिसकेपछि पनि त्यो त्यो संवाद हाम्रो भेटघाटको अन्त मैले नै गरेँ फेरि
16: हो
10: कति राखिराख्ने राजालाई चाहिँ यो 2 घन्टा 33 मिनट भइसक्यो त लामो भइसक्यो भनेर मैले नै हुन्छ सरकार धन्यवाद है अब भनेर मैले अब उठौँ हामी भनेर मैले नै अन्त गरेँ हो क्या त्यो र राजा मलाई यो गेटसम्मै आएर मलाई सिअप पनि गर्नु भने हो उठेर आएर गेटसम्मै आएर सिअप गरेर अनि भित्र जानुभयो म बाहिर आएँ अनि त्यहाँबाट के भने ओ यत्रो समय राजाले दिए बाबा त्यो त गाह्रो थियो होइन बसेर नउठिकन तसमस नगरिकन केही नखाइकन केही नपिकन खालि एक ग्लास जुसको भरमा 2 घन्टा 33 मिनट मेरो कुरा सुनेपछि पक्कै पनि चाहिँ शून्य धैर्यता पनि रहेछ शून्य इच्छा पनि रहेछ चासो पनि रहेछ र राष्ट्रपतिको चिन्ता चाहिँ रहेछ है राजालाई भन्ने मलाई लाग्यो र त्यो दिन मैले त्यही अन्तर्राष्ट्रिय परिवेशमा बढी समय बिताएँ नेपालभित्रको राजनीति माओवाद जनयुद्धका कुराहरू पनि अलिकति आए त्यहाँ सबै कुराहरू त्यसपछि मैले एउटा व्यक्तिगत कुरो पनि गरेँ है त्यहाँ आज मलाई मैले आजसम्म मिडियामा राजासँग 5 पटक भेट हुँदा के कुरा भयो भने मैले भनेको छैन यो फर्स्ट टाइम म भन्दैछु धेरै साथीहरूले अब राजालाई भेट्ने बित्तिकै बाहिर आएर मिडियामा बताउनु पनि भएको छ उहाँले मैले भेटेर आएँ र तुरुन्तै तर मैले त्यो गरिनँ मैले आज भयो पहिलोपटक राजासँग भएका कुराहरूको बारेमा बताउँदैछु झन्डै 10 वर्ष पछाडि मैले त्यहाँनिर एउटा व्यक्तिगत कुरो किन मेरो मान्यता के छ एउटा राष्ट्र हो मेरो पहिलो दोस्रो भनेको परिवार फ्यामिली फ्यामिलीमा जोड दिन्छु म चाहिँ होइन पारिवारिक संयन्त्र पारिवारिक संरचना पारिवारिक मूल्य मान्यता फ्यामिली किनभने फ्यामिली भनेको समाजको बेसिक ब्लक हो त्यो चाहिँ होइन समाजको कुनै ढुङ्गा भनौँ न समाजलाई होइन फ्यामिली भएन भने त समाज हुँदैन समाज भएन भने राष्ट्र हुँदैन समुदाय हुँदैन केही पनि हुँदैन कारण परिवारमा म जोड दिन्छु परिवार परम्परागत पारिवारिक संरचना र मूल्य मान्यता म जोड दिन्छु र त्यसलाई हामीले जोगाउनुपर्छ भन्ने मेरो मान्यता हो अनि जहिले पनि म परिवारलाई हौसला दिने श्रीमान श्रीमतीलाई मिलाउन खोज्ने छोराछोरी र बाबुआमालाई मिलाउन खोज्ने मेरो प्रयास हुन्छ जहिले पनि त्यस कारण मैले त्यहाँनिर अब अरूले के भन्छन् के गर्छन् मलाई थाहा भएन पारस अब युवराज पारसको कुरो तपाईँलाई थाहा छँदैछ होइन अनि मैले त्यहाँ राजालाई व्यक्तिगत कुरो गरेँ क्या मैले सकाएर मैले एउटा बाइबलको उदाहरण पनि मैले त्यहाँ दिएँ राजालाई हुँदा पनि बाइबल क्रिस्चियन स्कुलमा पढेका हुन् बाइबल त थाहा छ राजालाई मैले बाइबलको एउटा चाहिँ उदाहरण दिएँ क्या बाइबलमा एउटा छोराले बाबुबाट सबै सम्पत्ति माग्छ मलाई मेरो सम्पत्ति देऊ भनेर उसले 2 भाइ हुन्छन् मलाई मेरो सम्पत्ति देऊ म जान्छु भनेर बाबुले आधा सम्पत्ति छोरालाई दिन्छ उसले जान्छ बाहिर गएर विदेशमा गएर उसले विभिन्न कुराहरूमा त पैसा खर्च गर्छ
16: सक्छ
10: सक्छ पैसा खर्च त खाने पनि भएन अब के खाने कहाँ बस्ने के गर्ने उता त हैरान पर्यो अनि एकजना सुँगुर पालेको एउटा मालिक सुँगुरको खेती गर्ने सुँगुर पालन गर्ने मान्छेकोमा गएर उसले हुन्छ मलाई चाहिँ बस्न देऊ मलाई खाना देऊ भन्छ उसले के भन्छ ल त्यही त सुँगुरसँगै बस सुँगुर बस्ने खोरमा त बस त्यही सुत अन्त सुँगुरलाई मैले दिने खाना त खा उसले सुँगुरको खोरमा बस्ने भयो सुँगुर ठुलो धनी बाबुको छोरा है अनि पछि त्यस्तै केही समयपछि उसले महसुस गर्छ रियलाइज गर्छ ओहो होइन मेरो घरमा हाम्रो बुवाका नोकरहरूले पनि मभन्दा राम्रो खाना खाइरहेछन् र राम्रोसँग बसिरहेको छैन, म यहाँ यस्तो अवस्थामा होस फर्किन्छ, उसको होस फर्किन्छ र अब म फर्केर जान्छु, अब घर जान्छु र बाबालाई चाहिँ मलाई मैले पाप गरेँ, मैले गल्ती गरेँ, मलाई क्षमा गर्नुहोस्, अब म छोरा हुन योग्य त छैन तपाईँको, त्यसलाई उडाउ पुत्र भन्छ है, त्यही
16: उडाउ पुत्र,
10: प्रोडिगल सन, प्रोडिगल यो फेमस स्टोरी हो, प्रोडिगल सन उडाउ पुत्र अनि जान्छ। बाबु चाहिँ फेरि वर्षौंदेखि उसलाई हेरेर बसिरहेको हुन्छ
16: प्रतीक्षामा,
10: कहिले आउला कहिले आउला भनेर पर्खिरहेको हुन्छ। अनि छोराले के सोचेको हुन्छ भने म छोरा हुन त योग्य छैन, म अब मलाई तपाईँहरूको नोकर मध्ये एउटा बनाउनुहोस्, नोकरै बनाउनुहोस् मलाई भनेर म भन्छु बाबालाई भनेर जान्छ। अनि बाबुले टाढोबाट छोरा आएको देख्छ, अनि छोरा आएपछि अनि उसले छोरालाई अँगालो मार्छ, मैले तपाईँको विरुद्ध पाप गरेँ गल्ती गरेँ मैले भन्छ, तर त्यो मलाई त म छोरा हुन योग्य छैन, मलाई नोकर जस्तै बनाउनु भन्न पाउँदैन उसले, बाबुले उसलाई अँगालो मारेर होइन उसलाई घर ल्याउँछ। अनि घरमा नोकरहरूलाई भन्छ ल यो मेरो मरेको छोरा आज फर्केर आएछ, हराएको छोरा फर्केर आएछ, भोज गर आज भोज, ठुलो भोज भतेर गर, चाहिँ मोटो मोटो खसीहरू काट भोज गर भन्छ, भोज हुन्छ त्यहाँनिर के है। मैले त्यो कुरो गरेँ मैले उसलाई है राजालाई भनेर चाहिँ मैले के भने नेभर स्टप लभिङ पारस, नेभर स्टप लभिङ पारस, म पनि पिता हुँ, आई एम ए फादर होइन, अनि युआर ए फादर अल्सो, र चाहिँ फादरले आफ्नो छोरालाई माया गर्ने ड्युटी भनेको टु लभ है, जेसुकै हो छोराले जेसुकै गरोस् जहाँसुकै जाओस् जेसुकै होस्, यु हेभ टु किप लभिङ, सो नेभर स्टप लभिङ पारस भनेर मैले व्यक्तिगत कुरा पनि मैले त्यहाँ गरेँ। र पछि पनि मैले कमेन्ट गरिराखेको हुन्छु अहिले पनि, पारस ज्ञानेन्द्रको फोटो कहिले म देख्छु फेसबुकमा, आई बिकम भेरी ह्याप्पी, म त खुसी हुन्छु, हो बाबु छोरासँगै फोटो खिचेको,
16: जतिसुकै बिग्रियोस् तर छोराप्रतिको ममता माया त्यति निरन्तर रह्यो।
10: अनि परिवार पारिवारिक जमघट उनको म कहिले देख्छु, आई बिकम भेरी ह्याप्पी, जब फ्यामिली होइन जहिले पनि मान्छेहरू फ्यामिली गेट टुगेदर, फ्यामिली भएर चाहिँ बस्नु खानु होइन एकदम सुन्दर कुरो हो त्यो, र म अहिले पनि चाहिँ म कमेन्ट गरिरहन्छु त्यो। र अब तिन चार दिन अगाडि त मैले पारस युवराज पारसलाई पनि भेट्ने मौका पाएँ एउटा कार्यक्रममा, यो तपाईँको गोदाम चौरमा त्यहाँको वन उपभोक्ता समितिले एउटा वृक्षारोपण कार्यक्रम आयोजना गरेर छ, युवराज पारसलाई प्रमुख अतिथिमा बोलाएर छ, मलाई पनि त्यहाँ निम्तो गरे, म बोलाएँ, मैले युवराज पारसलाई भेटेरै व्यक्तिगत रूपमा कुरा गर्ने मौका पनि पाएँ मैले होइन। परिवार
16: कस्तो देखियो त्यहाँ क्राउन प्रिन्स पारस कस्तो देखियो?
10: अब एकदमै राम्रो, मैले भने यु लुक भेरी गुड, गुड इन गुड हेल्थ, हेल्थ एकदम राम्रो, अलिकति स्मार्ट नर्मल अवस्थामा चाहिँ होइन देखेँ मैले, कुराहरू गरेँ मैले होइन, मैले राम्रै उत्साह पनि गरेँ, अब देशको अलिअलि अवस्था पनि कुरा गरेँ, अन्तर्राष्ट्रिय परिवेशको कुराहरू पनि थोरै भए त्यहाँनिर, फेरि अलिकति पहिलो भेट त्यसरी
16: अलिक केही ज्ञान छ,
10: हजुर
16: ज्ञान छ, उहाँमा पनि ज्ञान छ,
10: अन्तर्राष्ट्रिय
16: तपाईँले यो पटक पटक जुन राजालाई पाँच पटक भेट्नुभयो 12.5 घण्टा, यसमा मूलत तपाईँ के चाहनुहुन्छ, राजाको तर्फबाट के पाउनुभयो?
10: मैले त अब देशकै बारेमा नै हो, फेरि राष्ट्रको बारेमै हो हाम्रो, किन उहाँको चिन्ता पनि राष्ट्र हो, मेरो चिन्ता पनि राष्ट्र।
16: के सुझाउनु भयो तपाईँले, के सुझाउनु भयो?
10: अब त्यसमा मैले पहिलो कि दोस्रो भेटमा मैले राजालाई भनेको थिएँ, तपाईँ सबै नेपालीको हुनुहोस्, कुनै एउटा समूहको घेरामा नबस्ने, एउटा समूहबाट नघेरिने, सबै नेपालीले होइन मन पराउने मान्छे आफैले बनाउनुहोस् है भने मैले होइन सबै नेपालीको हुनु। मैले राजालाई त्यो बेला पछि सुरु पनि भए अलिकति केही, तर बिचमा आएर रोक्यो जस्तो लाग्यो मलाई। मैले के भनेको थिएँ भने तपाईँले नेपालका बुद्धिजीवीहरूलाई बोलाउनुहोस् भने मैले सबै बुद्धिजीवीहरूलाई ओपन इन्भिटेसन दिने है, ल म तपाईँहरूसँग चिया खान चाहन्छु, म तपाईँहरूसँग छलफल गर्न चाहन्छु होइन, भेटघाट गर्न चाहन्छु भनेर अब कुनै ठाउँमा ओपन इन्भिटेसन बुद्धिजीवीहरूलाई दिने होइन, कुनै बिना पूर्वाग्रह अनि बुद्धिजीवीहरूलाई भेटेर के छ त देशको अवस्था, तपाईँलाई कस्तो लाग्छ, के भइरहेछ, कसो भइरहेछ भने उनीहरूबाटै सोध्ने नि त, उनीहरूले के भन्छन् है त्यो कुरा उनीहरूको कुराहरू सुन्ने, त्यसपछि धार्मिक समुदायका विभिन्न धर्मका गुरुहरू विद्वानहरूलाई पनि बोलाउने, अनि त्यसरी नै सुन्ने उनीहरूको कुराहरू, देश कता जाँदैछ, देशमा के भइरहेछ, कस्तो छ, राम्रो भइरहेछ कि नराम्रो भइरहेछ कि, ल भन्नुहोस् भनेर उनीहरूको कुरा सुन्ने है। त्यसपछि विभिन्न पोलिटिकल पार्टीका मान्छेहरूलाई पनि बोलाउने है, अनि छलफल गर्ने है, उनीहरूबाटै भन्न लाउने, राम्रो भइरहेछ कि नराम्रो भइरहेछ कि, देश ठिक दिशामा अगाडि बढिरहेको छ कि अथवा गलत दिशामा अगाडि बढिरहेको छ भन्नुहोस् तपाईँहरू भनेर कुरा सुन्दैने। मिडियालाई बोलाउने है, बौद्धिक समुदाय बुद्धिजीवीहरू, धार्मिक समुदाय अनि मिडियाका मान्छेहरूलाई बोलाउनुहोस् है, अनि त्यही कुरो राख्ने, उनीहरूको कुरा पनि सुन्ने। र त्यसरी इन्टरनेसनल कम्युनि अन्तर्राष्ट्रिय समुदायका, अब एउटा फर्म होइन, अब म त फर्मर भन्दिनँ, म पूर्व भन्दिनँ, म त राजा ज्ञानेन्द्र नै भन्ने गरेको छु मैले है, तर अब एउटा पूर्व राजाको हैसियतले उसो त त्यो हैसियत राख्नुहुन्छ उहाँले, इन्टरनेसनल अन्तर्राष्ट्रिय समुदायका नेपालमा भएका कुनै नियोगका होइन मान्छेहरूलाई भेट्न त पाउनु पऱ्यो नि होइन, अन्त बोलाएपछि आउँछन् पनि होला भेट्ने, उनीहरूबाट पनि बुझ्ने होला के भइरहेछ नेपालमा होइन, आर यु ह्याप्पी, वाट इज ह्याप्पनिङ, यहाँ जे भइरहेको छ तिमीहरू खुसी छौ सन्तुष्ट छौ भनेर सोध्ने क्या उनीहरूलाई,
16: मतलब जनसम्पर्क त्यो तहमा विस्तार गर्नु पर्यो,
10: त्यो विस्तार गर्नु पर्यो, त्यो सुरु गर्नु पर्यो भने पछि एकचोटि सोल्टी होटलमा एउटा भेटघाट भयो भने जस्तो लाग्छ मलाई होइन, विभिन्न क्षेत्रका होइन व्यक्तिहरूलाई बोलाएर ठुलै भेला एउटा त्यहाँ गराए पनि जस्तो लाग्छ मलाई, तर त्यहाँ निरन्तरता पाएन अलिकति, फेरि के भयो अब त्यो समस्या पऱ्यो कहाँबाट।
16: तपाईँले यो कुरा सोध्नु भएन, पृथ्वीनारायण शाहले एकीकरण गरेको यो देश तपाईँको पुस्ता 12 पुस्ता प्लस हुँदा यसको अवसान भयो, देशमा गणतन्त्र आयो, मुलुक राजसंस्था बिनाको गणतन्त्रमा प्रवेश गर्नमा तपाईँको कहाँनिर त्रुटि थियो, के कारण यस्तो भयो, वा त्रुटि नभए पनि गणतन्त्रमा देश गयो के कारणले भन्नु सोध्नु भएन।
10: त्यो कुरो त थाहा छँदैछ, थाहा भएको कुरो सोधेर काम भएन नि त, कसरी भयो के भयो भन्ने कुरो सबै देखिरहेको कुरो हो नि त्यो त होइन। तर त्यसले एउटा कुरो म यहाँ क्लियर गर्न चाहन्छु, यहाँ आज हाम्रा विशेष गरी राजावादी हिन्दूवादी साथीहरूले मलाई आरोप लगाउने गर्दछन् क्या अहिले, तपाईँ राजा तपाईँले फाल्नुभयो, माओवादीहरूलाई सहयोग गर्नुभयो, माओवादीहरूलाई सत्तामा ल्याउनु भयो, अमेरिकाले त माओवादीले मार्ने भनेको थियो नि त, सिध्याउने भनेको थियो, सिध्याउनु दिए हुन्थ्यो भन्ने कुरोमा अरू कुरा गर्छन् अहिले होइन है। तर मैले त्यो बेला राज संस्था बचाउनको लागि मैले धेरै प्रयास गरेको थिएँ
16: हो,
10: त्यो जनयुद्धकै बेलामा पनि।
16: किन तपाईँलाई राज संस्था बचाउनु पर्छ भन्ने चाहिँ किन लाग्यो?
10: एउटा त व्यक्तिगत कारण पनि छ, हेर्नुहोस् एउटा व्यक्तिगत एउटा रिजन छ क्या होइन, मलाई जस्तो मैले एसएलसी पछाडि म पढ्न पाउने कुनै बाटो थिएन, एसएलसीसम्म मेरो बुवाले होइन जेन तेन प्रकारले घर बेचेर होइन जग्ग बेचेर अथवा गाई भैँसी बेचेर के गरेर मलाई पढाउनु भयो, तर म त अझै पनि पढ्न चाहने, तर एसएलसी पछि त बुवाले पढाउन सक्नुहुन्न मलाई, कुनै उपाय छैन, एसएलसी पछि पढाइ कसरी निरन्तर राख्ने?
16: तपाईँ कुन जिल्लाको मानिस?
10: कसैले देखिनँ मैले,
16: तपाईँ कुन जिल्लाको मानिस?
10: जाजरकोट मैले देखिनँ, बाटो देखिनँ मैले, म त खत्म मेरो जिन्दगी त बर्बाद हुने भयो।
16: जाजरकोटबाटै तपाईँले एसएलसी गरेको हो?
10: होइन, म त काठमाडौँ आएर पद्मोदय हाई स्कुलबाट,
16: पद्मोदय
10: 9 क्लाससम्म त उतै जाजरकोट जुम्लामा पढेँ, एसएलसीमा म यहाँ आएँ, अनि बुवालाई मैले भने मलाई 1 वर्ष पढाइदिनुहोस्, मेरो भाग बेचेर फेरि मैले त्यही उडाउ पुत्र जस्तै भने, उडाउ पुत्रले गलत कामको लागि गर्यो, तर मैले भने मेरो भाग
16: बेच्नका लागि मेरो अंश बेचिदिनुहोस्,
10: मेरो अंश बेचेर मलाई 1 वर्ष एसएलसी गर्न दिनुहोस् मलाई भने, बुवाले मान्नुभयो होइन, अनि एसएलसी, तर मलाई त एसएलसी भन्दा अगाडि पनि पढ्नु छ नि त, कसरी पढ्ने भन्ने मेरो चाहिँ ठुलो एउटा चिन्ताको विषय भएर एउटा मात्र बाटो मैले देखेँ, एसएलसी पढी पढाइ जारी राख्ने एउटा मात्र ढोका खुला थियो, त्यो भनेको त्यो बेला एसएलसीको बोर्डमा टप 10
16: परे
10: आउने विद्यार्थीहरूको लागि महेन्द्र रत्न छात्रवृत्ति थियो, राजा र रानीको नाउँमा राखेको एउटा छात्रवृत्ति थियो, महेन्द्र छात्रवृत्ति, त्यो महेन्द्र छात्रवृत्ति पाउनु पर्यो, त्यो पाउनलाई त टप 10 पढ्नु पर्यो, बोर्डभित्र आउनु पर्यो, अनि मैले एसएलसीको कोर्स कन्ट गरिदिएको थिएँ मैले,
16: हो
10: किनभने म त जसरी पनि बोर्ड त्यो टप टेनभित्र आउनु पऱ्यो, त्यो भित्र त्यसपछि त आएन भने त जिन्दगी छैन, भविष्य छैन। त्यस्तो प्रकारले पढेर है मैले आखेर ठ्याक्कै टेनमा आएँ, म चाहिँ बोर्ड दसौँ स्थानमा म आएँ र त्यस पछाडि महेन्द्र रत्न छात्रवृत्ति पाएर मैले आइएससी पढेँ। आइएससी पढेपछि अघि नै भनिसक्नुभयो कोलोमो प्लान छात्रवृत्ति पाएर इन्जिनियरिङ पढ्न गएँ र यहाँसम्म मैले आएँ। राजा र रानीको नाउँको छात्रवृत्ति होइन पाएर मैले पढेको, अहिले त्यो चाहिँ एउटा एट्याचमेन्ट के राजापट्टिको एट्याचमेन्ट होइन। अर्को हो म पुल्चोकमा पढाउँदाखेरि म त्यहाँको इलेक्ट्रिकल इन्जिनियरिङ डिपार्टमेन्टको हेड थिएँ 2044-45 एउटा मध्यमाञ्चल राजकीय भ्रमणको सन्दर्भमा त्यहाँ पुल्चोक क्याम्पसमा सवारी भएको थियो राजा वीरेन्द्र ऐश्वर्य रानी ऐश्वर्य, त्यहाँ मैले नै उहाँलाई गाइड गरेका थिएँ, त्यहाँ देखाएको थिएँ सबै, त्यहाँ डिपार्टमेन्ट होइन घुमाउने काम मैले गरेका थिएँ। अनि मैले अझ अर्को कुरा, त्यो बेला त पिएचडी गरेका मान्छेहरूलाई महेन्द्र विद्याभूषण दिने एउटा चलन थियो, दरबारमै गएर राजा वीरेन्द्रको हातबाट मैले त्यो
16: महेन्द्र विद्याभूषण पाएँ।
10: यसरी मैले त्यो जनयुद्धमा राज संस्था हटाउनेको लागि मैले कहिले पनि प्रयास गरिनँ, राज संस्थालाई बचाउन पनि मैले कोसिस गरेँ, बचाउन मैले कोसिस गरेँ। मेरो एउटै मात्र उद्देश्य के थियो भने मैले माओवादीलाई सहयोग गर्नु र त्यो शान्ति प्रक्रिया वार्ताको वातावरण बनाउनुको एउटा मात्र उद्देश्य के थियो भने धेरै मान्छे नमरौन्, किनभने अमेरिकाको योजना अनुसार त माओवादीलाई परास्त नगरेसम्म युद्ध जारी रहने भयो, भनेपछि कि माओवादीहरू परास्त हुनु पर्यो कि चाहिँ अब जनयुद्ध त आजसम्म चलिराखेका पनि हुन सक्थ्यो, त्यो पनि एउटा सम्भावना छ।
16: त्यसपछि के त मुलुक शान्तिमा प्रवेश गर्यो, अहिले जुन घटना घटिरहेछ एकपछि अर्को, जस्तो केही दिन अघि मधेसमा खास गरी कप्तानगंज सुनसरीको देवानगंज र कप्तानगंजबाट प्रारम्भ भएको त्यो काहीँ न काहीँ त्यो विध्वंसको सुरुवात, अन्तत्वगत मधेसमा धेरै ठूलो मात्रामा क्षति भयो, पाँचजनाको अहिलेसम्म सूचना भए अनुसार पाँचजनाको ज्यान गयो, कैयौं घाइती भए, केही पक्राउ परे, घरहरू जले, जातीय सद्भाव कता कता खलबलिएको दृश्य, र 82 सालमा भदौ 23-27 बीचमा जे घटना घट्यो र तिनकुनेमा चैत 15 जे जस्तो घटना घट्यो र अबको यसो हेर्दाखेरि जुन असन्तुलन जस्तो अझै पनि मानिस जो त्राइमामको अवस्था जस्तो देखिन्छ, यो सबै हेर्दा तपाईँ जे चाहनुहुन्थ्यो त्यो पूरा भयो त? कोर्समा प्रवेश गर्यो, नेपालको राजनीति स्थिरतामा प्रवेश गर्यो?
10: होइन, मैले अघि तपाईँलाई भन्न के लागेको थियो भने मेरो त्यो बेलाको लक्ष्य र उद्देश्य माओवादीलाई सहयोग गर्नु र शान्ति वार्ता माओवादी र सरकारको बीचमा वार्ता गराउनुको एउटा प्रमुख उद्देश्य भनेको धेरै नेपालीहरू नमरौन् भन्ने थियो। लाखौँ नेपालीहरू मर्थे, जनयुद्ध आजसम्म जारी भएको भए पनि, माओवादीहरू परास्त भए पनि, जे भए पनि लाखौँ नेपालीहरू मर्थे भन्ने लाग्यो।
16: त्यस बेला तत्काललाई रोकियो,
10: खालि त्यति मात्र थियो मेरो
16: त्यस बेला
10: धेरै नेपालीहरू मनबाट बचाउने, त्यस पछाडि राजनीति कता जान्छ, के जान्छ, कसो जान्छ, त्यो पनि खास म राजनीति पोलिटिसियन पनि होइन, फेरि राजनीतिको विद्यार्थी पनि होइन, त्यस कारणले त्यो काम एउटा शान्ति होइन युद्ध रोकेर शान्ति स्थापना गर्ने, धेरै नेपालीहरू मनबाट बचाउने भन्ने थियो। र फेरि पनि मैले तपाईँलाई के भन्दै थिएँ भने राजसंस्था जोगाउनको लागि मैले त्यो एउटा प्रयास गरेँ। दुईवटा महत्त्व कुरा भन्छु, एउटा माओवादीका प्रचण्ड लगायतका टप नेताहरूलाई दिल्लीमा मैले र विष्णुपुकार श्रेष्ठले गएर भेटेको थियौँ, भेटेर उहाँसँग कुरा गरेर उहाँले एउटा प्रस्ताव पठाउनु भएको थियो त्यो बेला राजा ज्ञानेन्द्रलाई, राजा ज्ञानेन्द्रले सत्ता हातमा लिइसकेपछि होइन प्रस्ताव के थियो भने, योभन्दा अगाडि पनि मैले तपाईँसँग भने हुनुपर्छ, एउटा के भने सेरेमोनियल मोनार्की, अलङ्कारिक राजा भएर बस्न तयार हो भने हामी मान्छौँ, हामी स्वीकार्छौँ, सेरेमोनियल मोनार्की हामी स्वीकार्छौँ, सेरेमोनियल राजा भएर बस्ने हो भने हामी मान्छौँ, हामी स्वीकार्य छ त्यो हामीलाई भने एउटा। अर्को कुरो उहाँले के भन्नुभएको थियो भने कि गणतन्त्र नेपालको पहिलो राष्ट्रपति तपाईँ हुनुहोस् र दुई टर्म हामी ग्यारेन्टी गर्छौँ भन्नुभएको थियो, दुई टर्म होइन 10 ग्यारेन्टी गर्छौँ भनेको थियो। त्यो प्रस्ताव माओवादीहरूले हाम्रो हातमा पठाए र मैले त्यो बेला दरबारका प्रमुख सैनिक सचिव गजेन्द्र लिम्बू जज साहबलाई मैले उहाँकै घरमा गएर भेटेर त्यो मलाई मौखिक
16: दिनुभयो,
10: लिखित थिएन त्यो मौखिक थियो, मैले मौखिक यस्तो चाहिँ उनीहरूले प्रस्ताव पठाएका छन्, अब तपाईँ राजा कहाँ पुर्याइदिनु पर्यो यो ज्ञानेन्द्र, राजा ज्ञानेन्द्रको पुर्याउनु भने मैले उहाँले हुन्छ भन्नुभयो, लिएर जानुभयो, कहाँ कहाँ जानुभयो, कसलाई दिनुभयो, कसलाई सुनाउनु भयो, कसलाई भेट्नु त्यो त मलाई थाहा भएन, तर पछि फेरि तिन चार दिनपछि म फेरि गएँ उनलाई भेट्न, राजा ज्ञानेन्द्र सरी हाम्रो गजेन्द्र लिम्बू जज साहबलाई भेट्न गएँ, के भयो त त्यो माओवादीले पठाएको प्रस्तावको बारेमा भने उहाँले मान्य भएन भन्नुभयो, एक्सेप्टेबल भएन, मान्य भएन, स्वीकार्य भएन,
16: राजाले स्वीकारेन,
10: स्वीकार भएन भन्नुभयो, मैले त्यसपछि अब सोधिन सक्यो। त्यसपछि दोस्रो प्रयास हामीले गर्यौँ,
16: के
10: दोस्रो प्रयास चाहिँ कसले गर्यौँ भने सशस्त्र प्रहरीका आइजिपी सबी थापा मेरो ससुरो पढ्नुहुन्छ, उहाँ काका ससुरो पढ्नुहुन्थ्यो, त्यो कारणले गर्दाखेरि मलाई उहाँले एक दिन तपाईँहरूले राजालाई सल्लाह दिनु पर्यो भन्नुभयो, भित्रको सबै कुरो थाहा पाइसकेपछि मलाई लाग्छ राजाको त्यो 19 गतेको कदम सँग सम्बन्धित हो कि के हो, राजाले यस्तो गर्दैछन् यस्तो हुँदैछ भन्ने कुरो थाहा पाएर पनि हो कि, त्यसबाट अलिकति चिन्तित भएर त्यो गलत हुन्छ भन्ने लागेको थियो कि उनलाई, राजाले जे गर्दैछन् त्यो चाहिँ राम्रो हुँदैन भन्ने लागे पनि हुनसक्छ, तर राजालाई भन्न नसके पनि हुनसक्ने भयो ती कुराहरू मैले कल्पना गरेँ, तर उनले मलाई के भन्नु भने राजालाई सल्लाह दिनुहोस् तपाईँहरूले भनेपछि म माओवादीको नेता अब नेपालको चिनको लागि नेपालको पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ र राजाकै सल्लाहकारहरू एकजना उत्तम कुमार परियार राजपरिषदको सदस्य हामी तीनजनाले एउटा चिठी लेख्यौँ राजाले, चिठी लेख चिठी नै लेख्यौँ हामीले, के लेख्यौँ भने माओवादीहरूले गोलमेज सम्मेलन गोलमेज सम्मेलन गोलमेज सम्मेलन उनीहरूको थेगो नै गोलमेज सम्मेलन छ, त्यो गोलमेज सम्मेलन तपाईँ आयोजन गर्नुहोस्, तपाईँको पहलमा गोलमेज सम्मेलन बोलाउनुहोस्, सबै पार्टीले सात दललाई पनि बोलाउने, माओवादीलाई पनि बोलाउने, आफू पनि सहभागी हुने, ल हामी एउटा निकास निकालौँ, निकास निकाल्नु, त्यो गोलमेज सम्मेलन राजाले आफै बोलायो भने राजा पनि त्यो गोलमेज सम्मेलनको पक्ष त भयो, एउटा पक्ष भयो, र त्यहाँ पावर सेयरिङका कुराहरू हुने भए सात दल माओवादी र राजाको बिचमा पावर सेयरिङ हुँदा राजाको भागमा केही न केही त पर्ने भयो नि होइन, भनेपछि राजसंस्था त बाँच्ने भयो,
16: अर्को प्रयास तपाईँहरूले त्यो गर्नुभयो त्यो पनि असफल भयो,
10: अब त्यो मैले अब सबै थापालाई मैले दिएको हो, उहाँले लिएर जानुभयो, कहाँ पुर्याउनु भयो, कता दिनुभयो, के भन्नु,
16: त्यो प्रयास सफल भएन,
10: त्यो पनि भएन।
16: अब मूल चुरो कुरा के भने तपाईँको यो पाँच पटकका अरूका अरू अरू दिनका संवाद के थिए,
10: केही महत्वपूर्ण कुराहरू छन् म तपाईँलाई भन्नु, धेरै मार्मिक कुरा
16: बताउनु त,
10: राजाले धेरै मार्मिक कुराहरू, किनभने त्यो लामो 2.5 घन्टा भनेर त धेरै लामो
16: समयमा बताउनुहोस् त त्यो के भयो,
10: 2.5 घन्टा भनेको धेरै लामो समय हो क्या, होइन 12.5 घन्टा धेरै धेरै कुराहरू भयो नि त, अनि एउटा कुरो सरकारबाट मैले के थाहा पाएँ भने एकपटक मलाई उहाँले सोध्नुभयो यो तिमी यो राज संस्था सावंश राज संस्था र धर्म सापेक्ष राष्ट्रको पक्षमा लागिराखे म देख्छु है, यो मतलब राष्ट्रको अस्तित्व राख्नको लागि जोगाउनको लागि भनेर म एकपटक लागे पनि हो म चाहिँ होइन, धर्म सापेक्ष सावंश राज संस्था कुनै न कुनै रूपमा त्यो सक्रिय राजतन्त्रको कुरा मैले गरेँ होइन, इन सम फर्म होइन कुनै न कुनै रूपमा एउटा सावंश राज संस्था सिम्बोलिक भए पनि जे भए पनि एउटा आउनुपर्छ भन्ने मैले उठाएँ, उसले तिमी किन लागिरह्यो भनेर सोधेको,
16: एउटा अनि
10: तिमी किन लागिरहेको अनि यु सिम टु बी एलोन भनेको थिएँ, मलाई
16: एक्लो
10: हेर्नुहोस् है तिमी एक्लै छौ, त्यत्रो मान्छे छन् बाहिर कराइरहेका छन् राजा हो देश बचाउ यहाँ गर वहाँ गर भनेर सब मान्छे भनेको छ, तर राजाले मलाई भने यु सिम टु बी एलोन तिमी किन, अनि मैले म त अब आध्यात्मिक जवाब दिएँ मैले, इट्स ए हेभेन्ली कल भने मैले, इट्स ए हेभेन्ली कल मलाई यस्तै लाग्यो आयो अब।

0: they think that they are doing a favor to me. मेरो बारेमा बोलेर राजा आउनुपर्छ यहाँ हुनुपर्छ हुनुपर्छ भनेर बोलेर मलाई गुण लगाएको जस्तो गरिरहेछन् भन्नुभयो कि तर उनीहरूले आफ्नो लागि नै हो भन्ने बुझेको छैन है दे डु नट नो द्याट इट इज फर देम दे थिङ्क दे आर डुइङ ए फेभर टु मी मलाई गुण लगाएको जस्तो गरिरहेको छन् सबैले यो कार्यक्रमहरू गरेर बोलाएर कराएर चिच्याएर आन्दोलन गरेर जे हुन्छ नि भनेर उसले विश्वास कुनै पनि व्यक्ति कुनै समूह कुनै दल पछि विश्वस्त छैनन् राजा विश्वस्त छैन
1: दोस्रो
0: एउटा त्यो कुरो भने
1: अनि
0: अर्को एउटा कुरो चाहिँ मार्मिक छ अझै
1: मेरो
0: सायद अन्तिम त होइन होला चौथो भेटमा जस्तो लाग्यो मलाई मैले दुई पटक उहाँलाई दमकमा भेटेँ तीन पटक निर्मल निवासमा भेटेँ निर्मल निवासमै मैले एकचोटि त्यहाँ पनि एक्लै हो फेरि कोठामा हामी दुईजना मात्र हुन्थ्यौँ एक कप कफीमा साढे दुई घन्टा बित्थ्यो एकपल्ट मैले के भने अब यो देशको अस्तित्व सेना बिना रहन सक्दैन जस्तो लाग्यो मलाई नेपाली सेनाको भूमिका बिना यो देश बाँच्छ जस्तो मलाई लाग्दैन र यो देश र यसको पहिचान त्यो पहिचानमा त राष्ट्र संस्था पनि आयो त राष्ट्रको पहिचान भनेपछि त सार्वभौमिक राष्ट्र संस्था पनि जोडियो त्यहाँ यो राष्ट्र र यसको पहिचान सेनाको भूमिका बिना हुँदैन जस्तो मलाई लाग्छ हामी खालि मान्छेले भनेर कराएर चिसेर लेखेर हुनेवाला छैन सेनाको भूमिका अहम देख्छु म सेनालाई गुहार्नु पर्यो भने मैले सरकार वाइ डोन्ट यु होइन कल द मिलिटरी टु हेल्प यु मलाई सहयोग गर अथवा देश बर्बाद हुन लाग्यो देश बचाऊ भनेर आह्वान गर्नु पर्यो भनेपछि राजाले के भन्यो भने डक्टर ढोकाय भन्छ होइन एकदम नर्मल कुरा के फेरि यति चाहिँ रिल्याक्स मुडमा है सेनाको मुटु दुख्नु पर्यो नि त भने सेनाको मुटु दुख्नु पर्यो नि त देश नरहने भयो देश रहेन भने हामी पनि रहँदैनौँ भन्ने लाग्नु पर्यो नि त उनीहरूलाई तर उनीहरूलाई त लागेको छैन उनीहरूले राज्यबाट प्रशस्त पैसा पाइराखेका छन् मागेको भन्दा पनि बढी पैसा दिइदिन्छ सरकारले सेनालाई खुसी पार्नको लागि होइन अब ठेक्का पट्टा यताउता निर्माण कार्य चाहिँ सबै कुरो गरेर पैसा पुगिरहेछ उनलाई कुनै कुराको आवश्यकता छैन त्यसले सेनाको मुटु दुख्नु पर्यो त्यो मुटु नदुखिकन मैले बोलाएर मैले भनेर मात्र हुँदैन भन्ने चाहिँ एउटा कुरा गरेँ अन्तिम कुरो मैले अन्तिम चाहिँ त्यो मसँगको भेटघाटमा भए होइन त्यो महत्त्वपूर्ण छ त्यो
1: सुनाउँछ
0: उनले चाहिँ विभिन्न क्षेत्रको भ्रमण गर्ने सन्दर्भमा केही वर्ष अगाडि पाल्पाको भ्रमण गरे पाल्पामा होइन केही वर्ष अगाडि पाल्पा गए पाल्पामा गएको बेलामा उनले भाषण गरे बोले त्यहाँ राजाले त्यो मैले पत्रिकामा पढेको कुरा हो समाचारमा पढेको कुरा हो उनले त्यहाँ एउटा कुरो के भन्यो भने अहिले असुरी शक्ति हावी छ भने असुरी शक्ति हाबी छ भनेर चाहिँ मैले उनले भनेको कुरा मैले पढेँ भए त अचम्म लाग्यो त्यो राजालाई कसरी चाहिँ यो यो कुरो भने म पनि आध्यात्मिक व्यक्ति भएको हुनाले होइन असुरी शक्ति खराब शक्ति असल शक्ति अन्धकार ज्योति सत्य असत्य यो कुरो छ त यो कुरा अहिले असुरी शक्ति हाबी छ भनेको संसारमै नेपालमा पनि अहिले त्यो असुरी शक्ति हाबी छ
1: यो पछिल्लो सन्दर्भ कि अलि अघिल्लो सन्दर्भको थियो विषय त्यो
0: अब यो पाँच छ वर्ष अगाडिको कुरो होला यो जस्तो लाग्छ
1: यो पछिल्लो जो परिवर्तन छ नि यो अहिले जनमत जुन आयो जुन नयाँ खालको सरकार छ यसले पनि के तपाईँलाई सम्बोधन गर्छ जस्तो लाग्दैन विश्वास छैन तपाईँलाई
0: अब उनले असुरी शक्ति हाबी छ भने मलाई पनि लाग्यो हो अहिले जति पनि देशमा अहिलेको त राम्रो कुरो त कतै पनि भइरहेको छैन लडाईँ झगडा कल काटमार यताउता परिवार
1: स्थायी शान्तिमा जाँदैन जस्तो लाग्छ
0: परिवारदेखि लिएर समाजमै देशमै अहिले त अशान्ति मात्र छ अहिले विभिन्न खालका द्वन्द्वहरू छन् अहिले असुरी शक्ति नै काम गरिराखेको जस्तो देखिन्छ अहिले होइन राजाले भने जस्तै चाहिँ र अर्को कुरो फेरि म एउटा कुरो भन्न चाहन्छु आज अब म बाइबलमा आस्था राख्ने व्यक्ति भए भएको हुनाले के भने सत्ता चाहिँ परमेश्वरबाट आउँछ परमेश्वरले राखेको हुन्छ सत्तालाई सत्तामा बस्ने मान्छेहरूलाई परमेश्वरले राखेको हो उनीहरूको विरोध गर्नु हुँदैन भन्दै कि भाइ है विरोध गर्नु हुँदैन भने चाहिँ अहिले आएको

0: कारण मलाई मन परे पनि नपरे पनि यो चाहिँ परमेश्वरले नै ल्याएको हो भनेर मैले विश्वास गर्नु पर्यो, त्यसलाई मान्नु पर्यो, त्यसलाई स्वीकार्नु पर्यो, मात्रै उसको विद्रोहमा विरोधमा जानु हुँदैन भन्ने छ। राजा आए पनि त्यसलाई मान्नु पर्यो है, जो सत्तामा जो आए पनि त्यो परमेश्वरबाट हो भन्ने जानेर त्यसलाई स्वीकार्नुपर्छ भन्ने बाइबलको शिक्षा भएको हुनाले होइन म कुनै पनि व्यवस्थाको पक्षमा पनि छैन, विपक्षमा पनि छैन, राजसत्ताको पक्षमा पनि होइन, विपक्षमा पनि होइन, होइन आयो भने त्यसलाई स्वीकार्नु पर्यो भन्ने नै हो अहिले
1: सार तपाईँको कार्यक्रममा आइदिनुभयो।
0: हुन्छ, धेरै धन्यवाद विभ्रामजी,
1: धन्यवाद। आज ये दर्शक भइन् उहाँ हुनुहुन्थ्यो केबी रोकाया, उहाँ पिएचडी हुनुहुन्छ, उहाँ अध्यक्ष नेपाल बौद्धिक मञ्च, उहाँले जे आफ्ना अनुभव सुनाउनु भयो त्यही वरिपरि केन्द्रित रहेर गरिएको संवाद म सहित सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्कार।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
4: सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0-41-98 र 98412-55-957
5: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
6: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्
6: तालिम दिइने विषयहरू
5: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
6: हाम्रा विशेषताहरू
5: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
6: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराहिदाङ सम्पर्क मोबाइल नम्बर 98410-17-09
5: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड काठमाडौँ नेपाल
7: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत राप्ती आँखा अस्पताल अन्तर्गत संचालित अस्पतालले वार्षिक रूपमा 3 लाख भन्दा बढ़ी सेवा गराएको आँखा परीक्षण गरिसकेको छ। उक्त अस्पतालले गएको आर्थिक वर्षमा 14,477 जनाको मोतीबिन्दु र 3,655 जनाको अन्य शल्यक्रिया गरेको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिनुभएको छ। उहाँका अनुसार निशुल्क आँखा शिविर आँखा जाँच कार्यक्रम मार्फत 97,669 जनालाई निशुल्क परीक्षण र 4,918 जनाको अस्पतालले निशुल्क मोतीबिन्दुको शल्यक्रिया गरेको छ। अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 अस्पताल र विभिन्न उपचार केन्द्र मार्फत 2,40,259 जनाको आँखा तथा 14,477 जनाको कानको उपचार सेवा दिइएको छ। त्यस्तै 75,955 जनाको चस्मा जाँच गरेकोमा 39,586 जनालाई चस्मा लगाउन अस्पतालले सिफारिश गरेको छ। नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती अस्पतालसँगै बहादुरगंज कपिलवस्तु सल्यान रुकुम पूर्व कोइलाबास कुराही रुकुम पश्चिम र रोल्पाको सुलेचौर सर्जिकल सेन्टरमा सञ्चालनमा रहेको छ। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 3 मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा प्रदेश प्रमुख कृष्ण बहादुर घरतीले हिजो दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा नियुक्त गर्नुभएको थियो। नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुखको कार्यालय बुटोलमा आज दिउँसो 3:25 बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच सत्ता सञ्चालनका लागि गठबन्धन बनेपछि मुख्यमन्त्री आचार्यले मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। सोही आधारमा नेकपाबाट नवनियुक्त मन्त्रीहरू सरकारमा सहभागी हुनुभएको हो। सर्वोच्च अदालतले किसानले दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ। 2081 पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश द्वै नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र देशले किसान मर्कामा परेको ठहरसहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। त्यस्तै अबदेखि दूधको मूल्य नियमित चक्रमा भुक्तानी हुने प्रणालीको विकास गर्न तथा नीतिगत कानूनी एवं व्यवस्थापकीय प्रबन्ध र सहजीकरण गर्नुपर्ने भएमा पनि गर्न सरकारलाई सर्वोच्चले आदेश दिएको छ। अधिवक्ताहरू पुण्य प्रसाद खतिवड़ा र दीपक विक्रम मिश्रले दूधको बाँकी रकम भुक्तानीको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो। र सल्यानको बाफु खोलाले बगाउँदै एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। जिल्लाको बागचोर नगरपालिका 11 स्थित बाफु खोला तर्ने क्रममा सोमबार साँझ 2 जनालाई खोलाले बगाएको हो। खोलाले बगाउँदा रोल्पाको गंगादीप गाउँपालिका 4 निवासी 72 वर्षीय देवरूप डाङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ। उहाँलाई बगेको स्थानबाट करिब 500 मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरी निरीक्षक देवराज भट्टराई ले जानकारी दिनुभएको छ। 100 बागचोर नगरपालिका 11 47 वर्षीय भीमबहादुर ओलीलाई पनि खोलाले बगाएको थियो। उहाँलाई घटनास्थलबाट करिब 50 मिटर तल अचेत अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। गम्भीर अवस्थामा रहेका भीमबहादुरको उपचार भइरहेको प्रहरीले बताएको छ। अवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रेडियो मध्यपश्चिम। होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9858745226।
5: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
6: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
7: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841793944, 9841793944।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एक साथ।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
4: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
3: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू,
3: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्यूरो सर्जरी,
3: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
3: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 9709065255।
11: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
4: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
11: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
12: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेकजाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
11: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
12: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
13: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
14: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
4: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल, फोन नम्बर 082-6260-98-78-1617 र 98-78-35-643।
16: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम
17: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
16: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
18: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
16: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।

परिवर्तन सम्भव छ यो गीतसँगै यहाँलाई म स्वागत गर्न चाहन्छु. मेरो नाम चन्द्रमणि हो. टेक्निकल सपोर्टमा ईशा हुनुहुन्छ अनि सुमधुर गीत संगीतका बानीहरू सुनाउँदै हामी अगाडि बढ़िरहेका छौं. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न रेडियोहरू मार्फत इन्द्रयणलाई सुनिरहनु भएको छ. सामाजिक सञ्जालमा फेसबुकमा हेरिरहनु भएको छ, टिकटकमा हामीलाई हेरिरहनु भएको छ. अब तपाईँ जुन जुन माध्यमबाट हामीलाई साथ दिइरहनु भएको छ यहाँहरू सबैलाई नमन छ. मिठा मिठा गीतहरू सुन्नको लागि र विशेष गरी अब हरितालिका तीज आउँदै गर्दा आज मंगलबारे बसाई अनि केही समय अगाडिका भाकाहरूले हामीलाई यहाँलाई मनोरञ्जन दिइरहेका छौं. साँच्चीकै तीजका यस्ता गीतहरू सुन्दै गर्दा तपाईँलाई पनि लाग्ला पहिला र अहिले तीजमा कति धेरै अन्तर भइसकेछ गीत संगीतको क्षेत्रमा. पहिला पहिला आउने गीतहरूले एक किसिमको महिला दिदीबहिनीहरूको पीर व्यथा वेदना होइन अनि त्यसपछि माइती घरका कुरा, त्यसपछि आएर आफ्नो घरको कुरा, यी विविध कुराहरू समेटिन्थ्यो भने अब अहिले माया प्रेमसँगै होइन त्यसपछि रमाइलो डिस्को डान्स रमाइलो गर्ने दर खाने यी कुराहरू आउँदै गर्दा चाहिँ तपाईँलाई पनि लाग्न सक्छ तीजमा हरेक कुराहरू चाहिँ अब फेरिँदै गएका छन् बदलिँदै गएका छन्. तर जसले जे भने हामीले हाम्रा संस्कारलाई बिर्सनु हुँदैन, हामीले हाम्रा ती परम्परालाई चाहिँ बिस्तारै अगाडि बढ़ाउनु पर्छ. समय र प्रविधि फेरियो फेरिनुपर्छ, विकास हुनुपर्छ राम्रो हो. तर संस्कृतिमाथि चाहिँ कसैले पनि धावा बोल्नु हुँदैन. यदि हाम्रो संस्कृति नै नरहे हामी नेपाली कहाँ रौँला र जस्तो लाग्छ कहिले काहीँ चाहिँ. हामी इन्द्रणीको बसाईमा छौं. अर्को एउटा गीत सुनाउने हो ईशा. ईशाले हुन्छ भन्नुभएको छ. विशेष गरी आज हामी पुराना भाका त्यहाँमाथि पनि तीजका भाका पनि सुनाउँछौ, अन्य दोहोरी भाका पनि सुनाउँछौ. ईशालाई अब दोहोरी सुनाउन मन लागे पनि ठिकै छ होइन होइन होइन, तीजको भाकै सुनाउँछु. अब तीज आउन धेरै दिन बाँकी छैन, हाम्रो त महान पर्व हो नि दाई कहाँ भन्दैछन् बाहिरबाट. हो हो ल, तिम्रै महान पर्व हो, खैर केही छैन होइन. अब तीजहरू भन्ने बित्तिकै तीजको रमाइलो बेग्लै हुन्छ. म ढिला गर्दिन, गीत राख्छु.

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखलालाई लाइभ सुनिरहनु भएको छ। हामी काठमाडौँबाट बोलिरहेका छौं। यो बिहानीको समय छ अनि दोहोरी भाका त्यहाँमाथि पनि तीजका भाकाहरू त्यो पनि पुराना भाकाहरू हामी सुनाइरहेका छौं। मेचीदेखि महाकालीसम्मका साथीहरू गर्मीमा छन् त होइन, अहिले त गर्मीको बेला अनि गर्मीको बेलामा चाहिँ गर्मी बढ़िरहेको छ। उफ आज कति गर्मी होइन, अब काठमाडौँमा त यस्तो गर्मी छ पानी पर्दा पनि गर्मी भइरहेको अवस्था हुन्छ कति समयमा चाहिँ। तराईको अवस्था कस्तो होला जस्तो लाग्छ, तराईको जनजीवन अस्तव्यस्त नै होला जस्तो छ, असाध्यै गर्मी छ। धेरै हाम्रा साथीहरूले हामीलाई तराईका विभिन्न भूभागमा रहेर पनि हामीलाई सुन्नुहुन्छ, खबर गर्नुहुन्छ, यसका लागि म नमन पनि व्यक्त गर्न चाहन्छु। हामी इन्द्रणीको बसाइले अगाडि बढ़ाउँदै गर्दा ईशाले साथ दिइरहनु भएको छ। आज हामीले सुनाइरहेका गीतहरू साँच्चीकै असाध्यै मार्मिक, मन छुने, रमाइला होइन अनि सुनिरहौं लाग्ने खालका छन् कि। यही बीचमा राख्छु मनमाया वाइभा र फूलमाया केसीको गीतलाई है। अस्थान बजार हो बाहिरबाट हो भन्ने कुरा आयो, ठिक छ, राख्दैछु यो समयमा।

देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा तपाईँले आज तीजका भाकाहरू नै अलि अगाडिका सुन्नुभएको छ। केही अगाडिका केही भर्खर आएका सबै मिलाएरै सुनाउँछौ। मैले चाहिँ फुलमाया केसी र मनमाया वाइबाको अस्थान बजार अथवा ऐ त फुलमाया भन्ने एउटा गीत सुनाउँ जस्तो लागेको थियो, तर अर्कै बज्यो। केही छैन, यो पनि राम्रो थियो। हामी इन्द्रणीकै बसाईमा छौं, देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा रमाइलोपनको आवाज यहाँले गर्नुभएको छ। अब म ढिला गर्दिन, मैले सम्झिएको छु भागीरथ चलाउनेलाई। उहाँको असाध्यै चर्चित नम्बर यतिखेर म राख्दैछु।

झमझम झम्कना लाउके नलाउ म बोलको यो गीतलाई सुनायौ भागीरथ सलाउनेले गाउनु भएको हो र असाध्यै चर्चित नम्बर पनि हो तीजको बेलाको जब तीज आउँछ होइन अनि यस्ता खालका गीतहरू चाहिँ मजाले बन्न थाल्छन् कि केही समय अगाडि आएका यस्ता लोकप्रिय गीतहरू सुनाउँदा साँच्चीकै तपाईँको मन पनि खुसी छ जब अलिकति तीजका गीतहरू बजारमा आउन थाले हुन त तीज भन्ने बित्तिकै महिला दिदीबहिनीहरूको पर्व हो अनि पहिला पहिला शुरूआती दिनहरूमा महिलाले मात्र गीतहरू पनि गाउनुहुन्थ्यो अहिले पछिल्लो समय महिलाले पनि त्यो आफ्नो धर्म छोड्नु भएको छैन महिला कलाकारले पनि गीत ल्याउँदै गर्दा एकल आवाजमा पनि छन् जब जब यो साङ्गीतिक क्षेत्र दोहोरीको क्षेत्रमा प्रजापति पराजुलीहरूबाट शुरू भएको यात्रा हो यो मलाई लाग्छ सम्भवतः यो तीजका गीतहरू प्रजापति पराजुली दाईले नै आवाज भर्नुभएको होला पुरूष आवाज पहिलो जस्तो लाग्छ त्यसपछि पुरूषले पनि गाउने चलन भयो व्यावसायिक हिसाबले अगाडि बढ्दै गर्दा र व्यावसायिक हिसाब र अझ डिजिटल बजारको हिसाबले यो सेल्फी जुन श्रीकृष्ण बम मल्लले गर्नुभएको यो गीतलाई तयार पार्नुभयो वसन्त थापा अनि यसमा लक्ष्मी मल्लले गाउनु भएको छ यो सेल्फी भन्ने गीतले विशेष गरी नेपाली लोकदोहोरी र तीजलाई पनि यो अलिकति आधुनिकतामय होइन

सेल्फी खिच्नु छ पक्कै पनि कतिले दिदी बहिनीसँग सेल्फी खिच्छन् कतिले मायालुसँग खिच्ने होला होइन सेल्फी त पक्कै पनि खिच्नुपर्छ कतिले साथीसँग खिच्ने होला अब सेल्फी खिच्ने पनि कोसँग खिच्ने कसरी खिच्ने भन्ने त छँदैछ नि होइन यो गीत मैले यहाँलाई सुनाएँ यो सेल्फी सेल्फी यहाँलाई सुनाइसकेपछि म यहाँलाई फेरि पनि स्वागत गर्छु साथीहरू हामी इन्द्रणीको बसाईमा छौं आजको यो बसाईमा सुमधुर गीत संगीतहरू मात्र प्रस्तुत गरे म अलि ढिला ढिला आएँ त्यसैले टेलिफोन मैले लिइन टेलिफोनका घण्टीहरू त बजिरहेका छन् तर आज मैले टेलिफोन लिँदै लिन बाहिर मैले इशारा भनिसकेको थिएँ म आफै पनि इन्द्रणीको बसाईमा ढिला आइपुगेको छु कहिले के कहिले के कहिले सवारी जाम यस्तै यस्तै पर्छ कि कहिले मलाई चाहिँ प्रायः होइन बाहिरबाट हो हो बुझिहाल्छौँ भनेको छ हो त भएकै यही हो है अब ढिला नगरौं इन्द्रणीमा म राख्दैछु अर्को एउटा सुमधुर गीतलाई

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: बेस्ट प्रोडक्ट कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक

0: सीएम डाक्टर सुनिल लम्साल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
4: डाक्टर आउने बारे सूचना।
5: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा।
4: डाक्टरद्वारा दिइने सेवाहरू,
5: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
4: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
2: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
6: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98182 89 028।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: मध्यपश्चिम ट्राङ च्याक, यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। खेतीपातीको मुख्य काम सकेसँगै रोजगारीका लागि भारत जाने नेपालीको संख्या बढ़ेको छ। बाँकेको जमुना नाका हुँदै पछिल्ला दिनमा दैनिक 700 देखि 1000 सम्म नेपाली रोजगारीका लागि भारततर्फ जाने गरेका छन्। इलाका प्रहरी कार्यालय जमुनाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन भट्टराईका अनुसार केही दिन यता भारत जाने नेपालीको संख्या बढ़ेको हो। उहाँका अनुसार नाकामा बिहानदेखि साँझसम्म रोजगारीका लागि भारत जाने नेपाली भेट लाग्ने गरेको छ। भारतको हिमाचल प्रदेशमा स्याउ पाक्ने समय भएकाले स्याउ टिप्ने तथा ढुवानीका कामका लागि पनि नेपाली युवा त्यसतर्फ जाने गरेका छन्। त्यसबाहेक सिमला, अमृतसर, चण्डीगढ़, हरिद्वार शहरमा रोजगारीका लागि जानेको संख्या बढ़िरहेको प्रहरीले बताएको छ। रोजगारीका लागि भारत जाने नेपालीको संख्या बढ़ेपछि जमुना नाका र भारततर्फको रूपडिया बस पार्कमा सुरक्षा व्यवस्था थप गरिएको प्रहरीले बताएको छ। सुरक्षा कर्मीका अनुसार बिहान 6 देखि साँझ 7 बजेसम्म नेपाली समूह बनार भारत प्रवेश गर्ने गरेका छन्। नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत राप्ती आँखा अस्पताल अन्तर्गत संचालित अस्पतालले वार्षिक रूपमा 3 लाख भन्दा बढ़ी सेवा ग्राहीको आँखा परीक्षण गरिसकेको छ। उक्त अस्पतालले गएको आर्थिक वर्षमा 14,477 जनाको मोतीबिन्दु र 3,655 जनाको अन्य शल्यक्रिया गरेको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिनुभएको छ। उहाँका अनुसार निशुल्क आँखा शिविर आँखा जाँच कार्यक्रम 97,669 जनालाई निशुल्क परीक्षण र 4,918 जनाको अस्पतालले निशुल्क मोतीबिन्दुको शल्यक्रिया प्रदान गरेको छ। अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 अस्पताल र विभिन्न उपचार केन्द्र मार्फत 2,40,259 जनाको आँखा तथा 14,477 जनाको कानको उपचार सेवा दिइएको छ। त्यस्तै 75,955 जनाको चस्मा जाँच गरेकोमा 39,586 जनालाई चस्मा लगान अस्पतालले सिफारिश गरेको छ। नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती अस्पताल सँगै बहादुरगंज, कपिलवस्तु, सल्यान, रूकुम पूर्व, कोइलाबास, घोराही, रूकुम पश्चिम र रोल्पाको सुलेचौर सर्जिकल सेन्टरमा सञ्चालनमा रहेको छ। लुम्बिनी प्रदेश सरकारको नवनियुक्त 3 मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा प्रदेश प्रमुख कृष्ण बहादुर घरतीले हिजो दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा नियुक्त गर्नुभएको थियो। नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुखको कारण बुटोलमा आज दिउँसो 3:25 बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच सत्ता सञ्चालनका लागि गठबन्धन बनेपछि मुख्यमन्त्री आचार्यले मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। सोही आधारमा नेकपाबाट नवनियुक्त मन्त्रीहरू सरकारमा सहभागी हुनुभएको हो। र सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ। 2081 पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश द्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसले किसान मर्कामा परेको ठहरसहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। त्यस्तै अबदेखि दूधको मूल्य नियमित चक्रमा भुक्तानी हुने प्रणालीको विकास गर्न तथा नीतिगत कानूनी एवं व्यवस्थापकीय प्रबन्ध र सहजीकरण गर्नुपर्ने भएमा पनि गर्न सरकारलाई सर्वोच्चले आदेश दिएको छ। अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
1: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
1: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
1: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
1: सम्पर्क नम्बर 98478726873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा

0: रंगाउँ रेडियो मेरो एभरेस्ट।
1: यार यो दाँत दुख्यो मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
8: सीता के भयो तिमीलाई, घुम्चेर बसेछौ
9: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
8: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
9: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
4: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू,
13: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
4: मेसिनद्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
4: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै 1 महिनाभर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
13: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
14: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
14: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
14: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
4: सम्पर्क फोन नम्बर 01-46-20-310।
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25770

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायानेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङ में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।

0: अड्गुरी।
1: होइन के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
1: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
1: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
1: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848826001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक। यति बेला मध्याहको 12 बजेको छ।
2: मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको आजको बैठक स्थगित, भोलि दिउँसो बस्ने। एमाले गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने। नाडा अटो सो आजदेखि शुरू, 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्राण्डहरू रहने। पोखरा बस पार्कका 325 परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्तादेखि शुरू गरिने। इरानमाथि अमेरिकाको थप कड़ा प्रतिबन्ध, आमदानीको स्रोत रोक्ने र आक्रमणका सञ्जाल कमजोर पार्ने उद्देश्य। र न्यूजील्याण्डका अलराउण्डर निसम एनपीएल टोली जनकपुरमै फर्किए। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। आज दिउँसो 1 बजे सिंहदरबारमा बस्ने गरी तय भएको बैठक विशेष कारण स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम सभामुख डोल प्रसाद अर्यालले बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले निकाल्नु भएको सूचनामा उल्लेख छ। सभामुख अर्यालले हिजो बेलुका शिक्षण अस्पताल पुगेर स्वास्थ्य जाँच गराउनु भएको थियो। एमाले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। एमाले गण्डकी संसदीय दलको बोर्ड बैठकले आफ्ना 4 मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको दलका उपनेता लीलबहादुर थापा मगरले जानकारी दिनुभयो। एमाले र नेकपा बीच अन्य प्रदेशमा सत्ता सहकार्य शुरू भइसकेको सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणका लागि दुई दल मिलेर पहल अगाडि बढ़ाउने थापाले बताउनुभयो। कांग्रेस नेतृत्वको वर्तमान सरकारमा एमालेबाट गोविन्द बहादुर नेपाली, भौतिक पूर्वाधार विकास, भीम कार्की भूमि व्यवस्था, कृषि तथा सहकारी, यशोदा रिमाल उद्योग तथा पर्यटन र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री हुनुहुन्छ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो सो 2026 आजदेखि शुरू भएको छ। काठमाण्डुको भिरकुटी मण्डपमा उपराष्ट्रपति रामसाय प्रसाद यादवले अटो सोको उद्घाटन गर्नुभयो। 18 संस्करणको नाडा अटो सोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ। 2032 सालमा स्थापना भएको नाडाले 50 वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्राण्डहरू रहने आयोजकले जनाएको छ। मेलामा 23 चार पाङ्रे यात्रुवाहक ब्राण्ड, 17 साना तथा मझौला व्यावसायिक ब्राण्ड र 13 दुई पाङ्रे ब्राण्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ। यसका साथै पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी झण्डै 70 कम्पनीका साथै 10 बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू पनि सहभागी छन्। आजदेखि शुरू भएको नाडा अटो सो यही 14 गतेसम्म चल्नेछ। यसअघि गएको साउन अन्तिम हप्ता काठमाडौँ को भिरकुटी मण्डपमै नाइमा मोबिलिटी एक्सपो भएको थियो। पोखरा महानगरपालिका 9 पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नको लागि निवेदन दिन सूचना गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसोबासीका 116 निवेदन प्राप्त भएका थिए। ओडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। अन्तिम विवरण अनुसार 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी कुल 325 परिवार भूमिहीन कायम भएका छन्। यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्। ओडा तहको सहजीकरण समितिले दावी विरोध र छानबिनपछिको अन्तिम विवरण ओडा समिति समक्ष सिफारिश गरेको छ। ओडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमअनुसार ग्रहण गर्दै आवश्यक सिफारिशसहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ। मेयर आचार्यले बस पार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढ़ाइने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव सामान्य घट्यो, जापानमा घर पालुवा जनावरलाई गर्मीबाट जोगाउन कुलिङ ज्याकेट लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रतिनिधि सभाको आजको बैठक स्थगित, भोलि दिउँसो बस्ने एमाले गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने, भिरकुटी मण्डपमा आजदेखि नाडा अटो सो शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव सामान्य घटेको छ। हिजोको तुलनामा आज सुनको भाव तोलामा 500 रूपियाँले घटेको हो। सुन आज तोलाको 322,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यससँगै हिजो सुनको भाव तोलाको 322,700 रूपियाँ रहेको थियो। हिजो सुनको भाव तोलामा 3,200 रूपियाँले बढ़ेको थियो। त्यस्तै आज चाँदीको भाव घटेको छ। आज चाँदी तोलामा 65 रूपियाँले घटेर तोलाको 4,900 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यससँगै हिजो चाँदीको भाव तोलाको 4,965 रूपियाँ रहेको थियो। अब विदेशको खबर। अमेरिकाले इरानमाथि थप कड़ा प्रतिबन्ध लगाएको छ। इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण्डै 60 संस्था, व्यक्ति र पानी जहाजमाथि अमेरिकाले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी आमदानीका स्रोत रोक्नु तथा अमेरिकी सेना र सहयोगीमाथि आक्रमण गर्न सहयोग गर्ने सञ्जाल कमजोर पार्नु हो। अपरेशन इकोनोमिक आउटकास्ट अन्तर्गत लगाइएको प्रतिवेदनले अमेरिकाको पेट्रोलियम आमदानी र परम्परागत हतियारको प्रसारसँग सम्बन्धित गतिविधिलाई लक्षित गरेको मन्त्रालयले जनाएको छ। अमेरिकी कदमले इरानको तेल ढुवानी गर्ने डार्क लिफ्ट तथा पेट्रोलियम, पेट्रोलियम उत्पादन र पेट्रोकेमिकलको बिक्री तथा ढुवानीमा संलग्न अन्तर्राष्ट्रिय मध्यस्थलाई समेत समेटेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले संघीय घोषणा गर्नुभएको अपरेशन इकोनोमिक आउटकास्टले विश्वभर इरानका वित्तीय सम्बन्ध तोड्ने र इरानी शासनका आर्थिक स्रोत बन्द गर्ने लक्ष्य राखेको छ। पछिल्लो प्रतिबन्धसँगै इरानको तेल निर्यात, सैन्य खरिद र अन्तर्राष्ट्रिय वित्तीय सञ्जालमाथि अमेरिकी दबाव थप बढ़ेको छ। जापानमा गर्मी अत्यधिक बढ़ेपछि घरपालुवा जनावर कुकुर र बिरालो लगायतलाई जोगाउन पंखा जडित विशेष कुलिङ ज्याकेट प्रयोग गर्न थालिएको छ। राजधानी सहर टोकियोमा रहेको जापानी कपड़ा निर्माता कम्पनीले विकास गरेको कुलिङ ज्याकेटमा सानो ब्याट्रीबाट चल्ने पंखा जडान गरिएको छ। यो पंखाले ज्याकेटभित्र हावा प्रवाह गराएर जनावरको शरीरलाई चिसो राख्न सहयोग गर्ने कम्पनीले जनाएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। पछिल्लो समय जापानमा गर्मी अत्याधिक बढ़ेपछि जनजीवन प्रभावित बन्न थालेको छ। साथै घरपालुवा जनावरलाई पनि तातो हावाको लहरबाट जोगाउन उपायको आवश्यकता र खोजी बढ़ेको हो। कुलिङ ज्याकेट कुकुर र बिरालो दुवैका लागि प्रयोग गर्न मिल्ने गरी बनाइएको छ। अब खेल खबर न्यूजील्याण्डका अलराउण्डर जिमी निसम नेपाल प्रिमियर लीग एनपीएल टोली जनकपुर बोल्ड्समै फर्किएका छन्। 35 वर्षीय निसमलाई आउँदो सिजनका लागि अनुबन्ध गरिएको जनकपुर बोल्ड्सले आज सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। निसमले दुई वर्ष अघि एनपीएलको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसबेला निसमले एनपीएलमा बेस्ट स्ट्राइकर रेटको अवार्ड पनि प्राप्त गरेका थिए, तर अघिल्लो वर्ष भएको दोस्रो संस्करणमा उनले पोखरा एभेन्जर्सबाट खेलेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको आजको बैठक स्थगित, भोलि दिउँसो बस्ने। एमाले गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने। नाडा अटो सो आजदेखि शुरू, 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्राण्डहरू रहने। पोखरा बस पार्कका 325 परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्तादेखि शुरू गरिने। इरानमाथि अमेरिकाको थप कड़ा प्रतिबन्ध, आमदानीको स्रोत रोक्ने र आक्रमणका सञ्जाल कमजोर पार्ने उद्देश्य। र न्यूजील्याण्डका अलराउण्डर निसम एनपीएल टोली जनकपुरमै फर्किए। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 91.4 MHz तपाईँहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
15: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
16: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू,
16: ब्लड प्रेसर हाई लो भएका,
4: कोलेस्ट्रोल बढी भएको,
16: मुटुको गति एकनास नभएको,
4: मुटु ढुकढुक हुने डर लाग्यो जस्तो महसुस हुने,
16: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
4: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
16: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
18: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98 4 78 28 913 र 98 095 12 871।
19: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
20: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
21: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-568-509 र मोबाइल 98453-0653।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
22: डाक्टर आउने बारे सूचना।
23: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
22: डाक्टरद्वारा दिइने सेवाहरू।
23: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
22: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
24: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
17: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
25: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
26: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ।
27: सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
28: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

टेस्टिङ प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 9847826873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड।
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट तथा रिसोर्ट में 100% रोजगारी को सुवर्ण अवसर।
2: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम में भर्ना खुल्यो।
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौं को 50% सहयोग में मात्र 40 जना का लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन संबंधी तालिम संचालन हुँदैछ। सीट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौका को फायदा उठाउनुहोस्।
2: तालिम दिइने विषयहरू
1: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
2: हाम्रा विशेषताहरू।
1: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
2: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराही दाङ सम्पर्क मोबाइल नम्बर 98410-1709
1: आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल।
3: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपल टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तिनजेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हटले थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड राहिदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-7।
5: हेलो पिङ्की,
6: बोल्दिन।
5: एलईडी टिभी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: साथै भन्दिनौ,
6: आई लभ यु पिङ्कुली भनेको।
5: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 082-5624-52
5: 082-5624-52 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिनेस?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
11: भर्ना सम्बन्धी सूचना।
12: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
11: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
13: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री।

0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: రంగం రిలీజ్ మీరు ఎవరెస్ట్
1: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: मोटुमै मेरो छौ तिमी सानो
3: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
4: मध्यपश्चिम ट्याङ्क च्याक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा दाङको तुलसीपुर स्थित ड्रीम बैंक्वेटले विशेष उपहार योजना सञ्चालनमा ल्याएको छ। तुलसीपुर उपमहानगरपालिका छमा रहेको ड्रीम बैंक्वेटले दर खाने तथा तीज मनाउने ग्राहकहरूलाई लक्षित गर्दै तीज विशेष उपहार कार्यक्रम आयोजना गरेको हो। यस योजना अन्तर्गत 20 जना भन्दा बढ़ीको समूह बनाएर बैंक्वेटमा आउने टोली मध्ये एकजनालाई आकर्षक साडी उपहार प्रदान गरिनेछ। बैंक्वेटका प्रबन्धक सुभाष बुढामगरका अनुसार ग्राहकहरूलाई पर्वको खुशी साटासाट गर्ने सँगै अतिरिक्त उत्साह प्रदान गर्न यो योजना शुरू गरिएको हो। गत भदौ 3 गतेदेखि नै लागू भइसकेको यो अफर तीज पर्वभर कायम रहने प्रबन्धक बुढा मगरले जानकारी दिनुभयो। तीज समयमा पारिवारिक तथा संस्थागत रूपमा दर खाने र रमाइलो गर्ने समूहहरूको चहल पहल बढ़ने भएकाले बैंक्वेटले गुणस्तरीय सेवासँगै उपहारको समेत व्यवस्था गरेको हो। आफ्ना ग्राहकहरूलाई तीजको अवसरमा स्वच्छ स्वादिष्ट परिकारका साथै राम्रो वातावरणमा पर्व मनाउने व्यवस्था मिलाइएको जनाएको छ। नेपालगंज उपमहानगरपालिकाले भोलि बुधबार नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरूमा सार्वजनिक बिदा दिएको छ। मंगलबार वरिष्ठ शिक्षा अधिकारी लोकन्द्र बहादुर शाहीले एक सूचना जारी गर्नुहुँदै नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरूमा बुधबारका दिन सार्वजनिक बिदा हुने जानकारी दिनुभएको हो। इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीका अवसरमा नेपालगंज उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक संस्थागत तथा धार्मिक विद्यालयहरूमा सार्वजनिक बिदा दिएको उहाँले जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको आज दिउँसो 1 बजे सिंहदरबारमा बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ। आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोगको पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। कानून मन्त्री गौतमले नै मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। यो कार्यसूची अर्को बैठकमा सर्नेछ। सचिवालयले जनाएको अनुसार आजको बैठकमा कानून मन्त्री गौतमले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्ने कार्यसूची रहेको थियो। यो बैठक पनि अर्को बैठकका लागि सरिएको छ। अर्को बैठक भोलि बुधबार दिउँसो 1 बजे बस्ने तय भएको छ। र खेतीपातीको मुख्य काम सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको संख्या बढ़ेको छ। बाँकेको जमुना नाका हुँदै पछिल्ला दिनमा दैनिक 700 देखि 1000 सम्म नेपाली रोजगारीका लागि भारततर्फ जाने गरेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक राजन भट्टराईका अनुसार केही दिन यता भारत जाने नेपालीको संख्या बढ़ेको हो। उहाँका अनुसार नाकामा बिहानदेखि साँझसम्म रोजगारीका लागि भारत जाने नेपालीको भीड़ लाग्ने गरेको छ। भारतको हिमाचल प्रदेश स्याउ पाक्ने समय भएकाले स्याउ टिप्ने तथा ढुवानीका कामका लागि पनि नेपाली युवा त्यसतर्फ जाने गरेका छन्। त्यसबाहेक सिमला, अमृतसर, चण्डीगढ़, हरिद्वार, जयपुर लगायतका शहरमा रोजगारीका लागि जानेको संख्या बढ़िरहेको प्रहरीले जनाएको छ। रोजगारीका लागि भारत जाने नेपालीको संख्या बढ़ेपछि जमुना नाका र भारततर्फको रूपोडीय बस पार्कमा सुरक्षा व्यवस्था थप गरिएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीका अनुसार बिहान 6 बजेदेखि साँझ 7 बजेसम्म नेपाली समूह बनाएर भारत प्रवेश गर्ने गरेका छन्। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दय भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
6: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98477977
7: र 98578303689।
8: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
9: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273।

0: अंगाउ रेडिस मेरो एभरेस्ट
1: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: मोटुमै मेरो छौ तिमी सानो।
3: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
4: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराई सोह्र सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई सोह्र सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
4: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
7: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
8: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्
8: तालिम दिइने विषयहरू
7: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
8: हाम्रा विशेषताहरू
7: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
8: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराही दाङ सम्पर्क मोबाइल नम्बर 98410-17-09
7: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड काठमाडौँ नेपाल

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई बजार बाल विकास स्कुलको अगाडि
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
6: VFX सिनेमाज घोराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक, साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: गौथरीले पास गर्छ एसएलसी।
5: आमा म पढ्छु नि है।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा पाँचौं हप्तामा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली
1: आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ।
0: यही भाद्र 5 गते शुक्रबारका दिनदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र मास्टरने।
2: साथै यही भाद्र 10 गते देखि हिन्दी कथानक चलचित्र टक्सिक भव्य प्रदर्शन हुँदैछ।
3: होइन भाइला,
4: लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
8: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल गढ़वा गाउँपालिकाले खानेपानी उपभोक्ता समिति तथा संस्थाहरूको अध्यावधिक नवीकरण र खानेपानी शाखा संचालनको माग गर्दै गढ़वा गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ। महासंघ गढ़वा गाउँपालिका अध्यक्ष कृष्णराज पाण्डेको नेतृत्वमा गएको टोलीले गढ़वा गाउँपालिकाका कार्यवाहक अध्यक्ष लेख बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेललाई ज्ञापन पत्र बुझाएको हो। स्थानीय तहमा रहेका खानेपानी उपभोक्ता समितिहरूका आवश्यक कागज पत्र जिल्ला जलस्रोत कार्यालय दाङबाट गढ़वा गाउँपालिकामा आएको लामो समय भइसक्दा पनि समिति तथा संस्थाहरूको अध्यावधि गर्ने कार्य हुन नसकेको महासंघले जनाएको छ। गाउँपालिकामा छुट्टै खानेपानी शाखा समेत सञ्चालनमा नरहेकोले समिति तथा संस्थाहरूको नवीकरण लगायतका काममा समस्या भइरहेको भन्दै महासंघले तत्काल अध्यावधि गर्ने व्यवस्था मिलाउन र खानेपानी शाखा सञ्चालनमा ल्याउन माग गरेको छ। ज्ञापन पत्र बुझ्दै गढ़वा गाउँपालिका कार्यवाहक अध्यक्ष लेखबहादुर थापाले खानेपानी तथा सरसफाई क्षेत्र नागरिकको आधारभूत आवश्यकता र स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै महासंघले पठाएका विषयलाई सकारात्मक रूपमा लिइने प्रतिबद्धता जनाउनुभयो। उहाँले ज्ञापन पत्रलाई व्यवस्था नगर्ने बताउँदै गाउँपालिकाको अधिकार क्षेत्रभित्र रहेका र काम गर्न सकिने कामहरूलाई प्राथमिकताका साथ अघि बढ़ाइने विश्वास दिनुभयो। कार्यवाहक अध्यक्ष थापाले खानेपानी उपभोक्ता समिति तथा संस्थाहरूलाई आवश्यक पर्ने प्रशासनिक तथा नवीकरण सम्बन्धी कामलाई सहज बनाउन सम्बन्धित शाखा तथा कर्मचारीसँग समन्वय गरी समस्या समाधानतर्फ अघि बढ़ने बताउनु भएको छ। बर्दियामा 50 बोरा तरबुजाको बिउ बरामद गरिएको छ। बढ़ैया ताल गाउँपालिका 2 फुटाहामा लुकाई छिपाई राखेको अवस्थामा 10 लाख बराबरको तरबुजाको बिउ बर्दिया प्रहरीले फेला पारेको हो। बाटोको छेउमा खरबुजाको बिउमा लुकाई राखेको गोप्य सूचनाको आधारमा तरबुजाको बिउ फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी वीरेन्द्र बहादुर बोहराले जानकारी दिनुभयो। उहाँले हालको बजार मूल्य अनुसार तरबुजाको बिउको मूल्य 10 लाख रूपियाँ बराबरको रहेको छ। फेला परेको तरबुजाको बिउ आवश्यक अनुसन्धानका लागि राजपुर भन्सार कार्यालयमा बुझाइएको छ। जाजरकोटमा गत साउन 29 र 30 गते आएको अविरल वर्षापछिको पहिरोले एक वडामा करोड़ रूपियाँ बराबरका संरचनामा क्षति पुगेको छ। वर्षासँगै आएको पहिरोले सड़क सिंचाई खानेपानी लगायतका योजनामा ठूलो क्षति पुर्याएको छ। भेरी नगरपालिका 1 का वडा अध्यक्ष दीपक राणाले आफ्नो वडामा मात्रै करोड़ौंका संरचना क्षति पुगेको बताउनुभयो। उहाँले सड़क खानेपानी तथा सिंचाई सुविधा आफ्नो वडामा पूर्ण रूपमा अवरूद्ध भएको जानकारी दिनुभयो। सोवडामा रहेका 20 वटा तौलमा नै खानेपानीका ट्याङ्की पाइप लाइन बगाएकोले स्थानीय अहिले आकाशीय पानीको भरमा बसेका छन्। पहिरो प्रभावित मध्येको भेरी नगरपालिका 2 मा पनि सिंचाई खानेपानी र सड़कमा ठूलो क्षति पुगेको छ। वडाध्यक्ष भीमबहादुर कार्कीले आफ्नो वडाका सड़क खानेपानी सिंचाई गरेर करोड़ौंका पूर्वाधारमा क्षति पुगेको बताउनुभयो। भेरी नगरपालिका 3 का वडाध्यक्ष लीलाबहादुर साईले आफ्नो वडामा 5 करोड़ रूपियाँ भन्दा बढ़ीका आयोजना पहिरोले क्षति पुर्याएको बताउनु भएको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले वर्षापछि आएको बाढ़ी र पहिरोले जिल्लामा ठूलो मात्रामा क्षति भौतिक संरचनामा क्षति पुगेको बताउनु भएको छ। र नेपालगंज उपमहानगरपालिकाले भोलि बुधबार नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयमा सार्वजनिक विदा दिएको छ। मंगलबार वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर साईले एक सूचना जारी गर्नुहुँदै नगरभित्रका सम्पूर्ण विद्यालयमा बुधबारका दिन सार्वजनिक विदा दिने जानकारी दिनुभएको हो। इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीका अवसरमा नेपालगंज उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक संस्थागत तथा धार्मिक विद्यालयहरूमा सार्वजनिक विदा दिएको उहाँले जानकारी दिनुभएको छ। हवस् त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली जीबी रोड खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: इट लाइक प्रो
1: राशिता पाव फ्रॉम टू एंड फ्रो
2: यसमा हाम्रो पात्र
3: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
4: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
5: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
4: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
6: शुद्ध महका लागि कहाँ जाने त
7: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
6: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
8: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक सम्पर्क व्यक्ति राम हरि शर्मा
9: सम्पर्क मोबाइल नम्बर 9857318340 र 9848720440
8: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
10: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 9843-0653-23
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
12: विशेषज्ञ डाक्टरी सेवाहरू
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
13: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
12: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
12: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
11: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
14: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
16: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
17: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
16: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोर दुधी तेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै डेंगी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
0: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
13: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
18: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड गोराही दाल। फोन नम्बर 082562023 98478617 98478645।
18: होइन के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
18: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दान।
20: आवाज पश्चिम नेपालको आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सीजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगार्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार

0: बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
6: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बालबालिकाको न्यूरो सर्जरी
6: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
5: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
5: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
7: खुसीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
5: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
5: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
5: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
5: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 भीतिचोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
10: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
11: के हुनु नि बिहे भएको 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
10: के कुरा गर्थिनिनले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
11: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।

0: आफ्नो पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
1: शिशु क्लिनिक फर्टिलिटी खोर हैदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857745226।
6: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
7: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
8: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको देउबा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता पर्सि बिहिबारका लागि पेशी तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड़। करदाता पोर्टलको नयाँ संस्करण संचालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने। अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढ़ाउँदै। र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै संस्थापन इतर शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देउवा समूहले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएपछि मुद्दा विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गरेको छ। निवेदनमाथि पर्सि भदौ 11 गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएसँगै कांग्रेसको आन्तरिक विवाद फेरि अदालतमा पुगेको छ। यही विषयलाई आधार बनाउँदै देउवा समूहले पुनरावलोकनको मुद्दा टुंगो नलाग्दासम्म 15 महाधिवेशनको प्रक्रिया अघि बढ़ाउन नहुने भनेको छ। भदौ 11 गते हुने पेशीपछि सर्वोच्च अदालतले दिने आदेशले कांग्रेसको 15 महाधिवेशनको प्रक्रिया र आगामी राजनैतिक अवस्थाबारे महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ़दो असुरक्षा, पालिकामाथि भइरहेका जघन्य अपराध, कूटनैतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढ़ी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी 12 मा 3 वर्षीय बालिकाको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर सरकारको कड़ा आलोचना गर्दै दोषीलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कार्यवाही गर्न माग गरेका छन्। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यवहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो। बाल यौन हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालतबाट मार्फत छिटो टुंग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने उहाँको माग छ। सांसद सोमनाथ पोर्थेलले पीड़ित परिवारमाथि दबाव दिएर भिडियो छायांकन गरिएको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो पाँच वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढ़ेको बताउँदै यसले समाज र परिवारलाई नै विखण्डित बनाइरहेको उल्लेख गर्नुभयो। सांसद जगत तिमिल सिन्हाले 31 वैदेशिक नियोग मध्ये 21 राजदूत विहीन अवस्थामा रहेको भन्दै सरकारको आलोचना गर्नुभयो। सांसदहरूले स्वास्थ्य शिक्षा विभिन्न किसिमका प्रकोप बाढ़ी तथा डुबानको जोखिम लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आन्तरिक राजस्व विभागले थप सहज सरल र प्रभावकारी सेवा दिने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। विभागले आजदेखि यसको शुरूआत गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबीको करदाता पोर्टल पनि यथावत संचालनमा आउनेछ। डिजाइन ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको छ। अन्तशुल्क जन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजस्व कार्यालयबाट मात्र रुजु हुने गरेकामा अब करदाता स्वयंले रुजु गर्न सक्ने व्यवस्था मिलाइएको छ। आय विवरण अन्तर्गत साबिकमा अनुसूचित 10 करदातालाई विवरण भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरे अब यो विवरण स्वयं आउने व्यवस्था गरिएको छ। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर भ्याटको विवरणमा त्रुटि भएमा 7 आफैले संशोधन गर्न पाउनेछन्। यसअघि विवरण भर्दा सामान्य अंकगत त्रुटि भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनुपर्ने बाध्यता थियो। विद्युतीय माध्यमबाट स्रोतमा कर कटी गर्ने प्रक्रियालाई पनि विभागले थप व्यवस्थित बनाएको जनाएको छ। अहिलेको कानून अनुसार प्रत्येक महिनाको 25 भित्र ईडीटीएस दाखिला गरिसक्नुपर्ने प्रावधान भए पनि धेरै निकायले आर्थिक वर्षको अन्त्यसम्म रकम होल्ड गर्ने र अन्तिम समयमा मात्र दाखिला गर्ने प्रवृत्ति देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चश्मा लगाएरै जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले उहाँलाई आँखाको सुरक्षाका लागि कालो चश्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साउन 22 छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या हुने देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चश्मा प्रयोग गर्न सिफारिश गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएका ले बेला बेला आईड्रपको प्रयोग गर्दै आउनु भएको छ। प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट सहितको पत्र प्राप्त भइसकेको संसद सचिवालयका प्रवक्ताले उज्यालोलाई जानकारी दिनुभयो। यसअघि सभामुख डोल प्रसाद अर्यालले संसद बैठकमा कालो चश्मा लगाउन चाहने सांसद तथा पदाधिकारीले त्यसको स्वास्थ्य सम्बन्धी आधार प्रस्तुत गर्नुपर्ने बताउनु भएको थियो। भोलिको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
10: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। व्यवसायहरूले अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन्। आजदेखि काठमाडौँमा शुरू भएको नाडा अटोसोको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले स्वदेशी उत्पादन बढ़ाउँदै आयात प्रतिस्थापन र रोजगारी सृजनामा जोड़ दिन आग्रह गर्नुभएको छ। उद्योगदेखि रोजगारसम्म नारासहित भ्रिकुडी मण्डल माझदेखि अटो शो शुरू भएको छ, जसमा 53 गाड़ीका ब्राण्ड र 200 भन्दा बढ़ी स्टल रहेका छन्। मेला आउँदो 5 दिनसम्म चल्नेछ। अब विदेशको खबर। अमेरिकाले 47 वर्षपछि सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटाएको छ। अमेरिकाले सन् 1979 सिरियालाई यो सूचीमा राखेको थियो। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीका लागि बाटो खोल्नु र देशलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्नु रहेको बताएको बीबीसीले जनाएको छ। सिरियालाई हटाएपछि अमेरिकाको यस सूचीमा अब इरान, उत्तर कोरिया, क्युबा गरी 3 देश मात्र बाँकी छन्। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल सारासँगको सम्बन्ध पनि बढ़ाएको छ। उहाँले अल कायदामा आबद्ध संगठनको नेतृत्व समेत गर्नुभएको छ। गएको वर्ष अमेरिकाले अहमद अल साराको नेतृत्वमा रहेको इस्लामवादी संगठनलाई आफ्नो आतंकवादी संगठनहरूको सूचीबाट हटाएको थियो। अब खेल खबर। नेपालले एसएससी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई डीएसएल नियमका आधारमा 9 विकेटले हराएको छ। मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याइरहेका बेला वर्षाका कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। नेपालले यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर भेटायो। नेपालका आसिफ शेखले 161, अर्जुन कुमारले नट आउट 61 रन बनाए। आसिफ र अर्जुनले 220 रनको साझेदारी गरेका थिए। मलेसियाका असलम खान मलिकले विकेट लिएका छन्। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया 48 ओभर 2 बलमा 232 रन बनाउँदा अल आउट भयो। मलेसियाका मोहम्मद शहदाता रमलीले 61 रन बनाएका छन्। नेपालका कप्तान सन्दीप लामिछानेले 4, करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंहरीले 1-1 विकेट लिए। नेपालले मलेसिया आउनु अघि भारतमा कर्नाटकसँग 2 अभ्यास खेल खेलेको थियो। नेपाल 2 खेलमा विजयी भएको थियो। एसएससी प्रिमियर कप आउँदो आइतबार भदौ 24 गतेदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। 4 भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको देउवा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता पर्सी बिहिबारका लागि पेशी तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड़। करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने। अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारा संघको सम्पर्क बढ़ाउँदै र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825635775
2: सम्पर्क नम्बर 98478263873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोडाईमा
9: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू
10: पाठेघरको मुखको क्यान्सर तल्लो पेट दुख्ने महिनावारी गडबडी गर्भवती चेकजाँच तथा उपचार र प्रसूति सेवा
9: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा
11: अन्य विशेषज्ञ सेवाहरू
12: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
14: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा
15: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
16: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेसन सेवा
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
18: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
19: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825 63 218
20: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
21: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्य फार्मेसीमा
22: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिटफार उपचार
23: डाक्टरद्वारा दिइने सेवाहरू
21: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
23: बिना टाका प्रभावकारी उपचार
22: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
23: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
22: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
23: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
24: बिरामी जाँच हुने मिति यही भदौ 15 गते सोमबार
21: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 0825 90 410 मोबाइल नम्बर 98478928913 98478926163 र 98095121871
25: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
26: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
25: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
26: हाम्रा विशेषताहरू:
25: उत्कृष्ट शैक्षिक वातावरण,
26: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
25: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
26: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँकी, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
0: सम्पर्क फोन 081-536-086
25: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008804, 98-43-008804, www.pashupatiicare.com।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
26: हाम्रा सेवाहरू:
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
26: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
26: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
24: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
26: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
26: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
26: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
26: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड,
26: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
4: अब हाम्रै घोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
25: हाम्रा सेवाहरू:
26: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
25: सामान्य किराले खाएको दाँत भर्ने,
4: मेसिनद्वारा आरसीटी गर्ने,
25: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
4: खोल लगाउने,
25: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
25: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क प्राइम डेन्टल क्लिनिक, खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
26: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: గౌరీడే మీరు ఎవరెస్ట్
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।

0: को दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नुहोला, बाहिरी साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
3: दीपक के सम्पर्क मोबाइल 9847279770
4: र 9857830689।
5: के तपाईँलाई विद्युतीय पोल चाहिएको छ?
6: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
5: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इण्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षो वर्ष ढुक्क रहनुहोस्।
7: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इण्डस्ट्रीज प्रणाली, जिसस रोड, घोराही दाङ।
5: फोन नम्बर 0825607788।
7: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 9818240072।
8: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
9: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
8: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
10: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
11: फोन नम्बर 0825637479।
10: मोबाइल नम्बर 9844967487।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला है बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857745226।
16: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
14: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
16: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
14: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
16: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
14: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9857834910।
16: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
17: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
18: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो।
17: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
18: तालिम दिइने विषयहरू:
17: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि।
18: हाम्रा विशेषताहरू:
17: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न

0: काठमाडौं, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
1: थप जानकारीका लागि होटल सुपर लज, शहीद गेट उमेश मार्ग, खोराहिदाङ, सम्पर्क मोबाइल नम्बर 9841017090।
0: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड, काठमाडौं, नेपाल।
2: मध्यपश्चिम जाङ च्याट, यति बेला अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। लुम्बिनी प्रदेश जुम्बा डान्स दोगरेको टोलीले तुलसीपुर 13 स्थित जनज्योति माध्यमिक विद्यालयलाई विभिन्न सामग्री सहयोग गरेको छ। विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधारमा सहयोग पुर्याउने उद्देश्यले जुम्बा डान्सको टोलीले विद्यालयलाई एक थान दराज, 12 वटा कुर्सी र 10 वटा सिलिङ फ्यान हस्तान्तरण गरेको हो। विद्यालयको आर्थिक अवस्था कमजोर रहेको तथा आवश्यक भौतिक सामग्रीको अभाव रहेको जानकारी पाएपछि जुम्बा डान्सको टोलीले सहयोगका लागि पहल गरेको जनाएको छ। सहयोगमा जुम्बाका सल्लाहकार जागेश्वर वली, अध्यक्ष दिलीप केसी, सदस्य एकराज चन्द र चन्द्र चौधरीसँगै बीआर डेन्टल, नेपाल लाइफ इन्स्योरेन्स, भगवती सेन, दीपा खड्का, सौर्य ज्वेलर्स र रिजाल इलेक्ट्रोनिक्सको सहयोग रहेको थियो। सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शारदा नेपाली र प्रधानाध्यापक कर्णवीर केसीले विद्यालयलाई आवश्यक सामग्री उपलब्ध गराएकोमा सम्पूर्ण सहयोगदाताप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त 3 मन्त्रीले आज शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्ण बहादुर घरतीले नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। यसै गरी नेकपाबाट दाङका इन्द्रजीत चौधरीलाई आर्थिक मामिला तथा योजना, रोल्पाका दिपेन्द्र पुनसिजललाई स्वास्थ्य तथा बर्दियाकी कृष्ण कुमारी थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मा लगाइएको छ। केन्द्रमा भएको सहमति अनुसार एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिएपछि नेकपाले सरकारमा सहभागी हुने आफ्ना 3 मन्त्रीको नाम सिफारिश गरेको थियो। सोही सिफारिशका आधारमा मुख्यमन्त्री आचार्यले उनीहरूलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त 3 मन्त्रीको शपथ ग्रहणसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदले पूर्णता पाएको छ। अब लुम्बिनीमा मुख्यमन्त्री सहित 9 जना मन्त्री रहेका छन्। जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सभाका आफ्ना 3 सांसदलाई पुनः स्पष्टीकरण सोधेको छ। पार्टी महासचिव डाक्टर सुरेन्द्र कुमार झाले सांसदहरू सन्तोष कुमार पाण्डे, हेमा बेलवासे, केसी र भण्डारीलाल अहिरलाई पुनः स्पष्टीकरण पेश गर्न भन्नुभएको हो। अहिलेको लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगर्ने पार्टीको निर्णय विपरीत सरकारको पक्षमा मतदान गरी अनुशासन उल्लंघन गरेकाले 7 दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र मार्फत भनिएको छ। यसअघि प्राप्त स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति निर्णय तथा निर्देशनको भावनासँग मेल नखाने तथा उठाइएका प्रश्नको चित्त बुझ्दो र सन्तोषजनक जवाब प्राप्त नभएको जसपाको ठहर छ। जसपाले सांसदहरूलाई 3 वटा प्रश्नको जवाब स्पष्टीकरण पत्रमा दिन भनेको छ। र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल गढ़वा गाउँपालिकाले खानेपानी उपभोक्ता समिति तथा संस्थाहरूको अध्यावधिक नवीकरण र खानेपानी शाखा सञ्चालनको माग गर्दै गढ़वा गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ। महासंघ गढ़वा गाउँपालिका अध्यक्ष कृष्णराज पाण्डेको नेतृत्वमा गएको टोलीले गढ़वा गाउँपालिकाका कार्यवाहक अध्यक्ष लेखराज थापा र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेललाई ज्ञापन पत्र बुझाएको हो। स्थानीय तहमा रहेका खानेपानी उपभोक्ता समितिहरूका आवश्यक कागजपत्र जिल्लाका जलस्रोत कार्यालय दाङबाट गढ़वा गाउँपालिकामा आएको लामो समय भइसक्दा पनि समिति तथा संस्थाहरूको अध्यावधि गर्ने कार्य हुन नसकेको महासंघले जनाएको छ। गाउँपालिकामा छुट्टै खानेपानी शाखा समेत सञ्चालनमा नरहेकाले समिति तथा संस्थाहरूको नवीकरण लगायतका काममा समस्या भइरहेको भन्दै महासंघले तत्काल अध्यावधि गर्ने व्यवस्था मिलाउन र खानेपानी शाखा सञ्चालनमा ल्याउन माग गरेको छ। ज्ञापन पत्र बुझ्दै गढ़वा गाउँपालिका कार्यवाहक अध्यक्ष लेख बहादुर थापाले खानेपानी तथा सरसफाई क्षेत्र नागरिकको आधारभूत आवश्यकता र स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै महासंघले उठाएका विषयलाई सकारात्मक रूपमा लिने प्रतिबद्धता जनाउनुभयो। उहाँले ज्ञापन पत्रलाई व्यवस्था नगर्ने बताउँदै गाउँपालिकाको अधिकार क्षेत्रभित्र रहेका र गर्न सकिने कामलाई प्राथमिकताका साथ अघि बढ़ाउने विश्वास दिनुभएको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एण्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: एक लिटर र बीस लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: बीस लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी चाहै नाइस अडगुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
6: बंगाली सर्जक तथा गायक जनक विवश न्यौपानेको 30 को नयाँ कोसेरी बजारमा आएको छ नाचम नाचम बंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
4: यस गीतमा स्वर दिनुभएको छ दंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
6: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ
7: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज

यो रेड छ पत्र नो इट लाइक प्रो राशि थापा फ्रम टु एन्ड प्रो साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: रूपमा जाँच तथा उपचार भइरहेको छ।
1: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
2: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
4: जु रोड टुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
5: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
6: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
10: हाम्रा विशेषताहरू:
11: उत्कृष्ट शैक्षिक वातावरण,
10: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
11: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
10: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
12: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
13: सम्पर्क फोन 081536086
11: र मोबाइल नम्बर 9840096600, 9850806386 र 9841720273।
14: के तपाईँलाई पायल फुसफुसा फिसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
15: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841793944, 9841793944।

0: बेलुकी 5 बजेको मध्यपश्चिम खबरमा शान्तकुमार बुढा मगरको नमस्कार। हर्ड इन्टरनेशनलको पराग सेचन परियोजना अन्तर्गत घोराई उपमहानगरपालिका 14 स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरूवा रोपिएको छ। परियोजनाले आगामी 3 वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरूवा उपलब्ध गराउने भएको छ। परियोजना अन्तर्गत आज आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरूवा वृक्षारोपण गरिएको हो। पार्कलाई आकर्षक बनाउनका साथै पराग सेचनमा सहयोग पुग्ने वातावरण तयार गर्ने उद्देश्यले बिरूवा रोपिएको आयोजकले जनाएको छ। लखन पार्क व्यवस्थापन समितिका अध्यक्ष एकराज खनालले पार्कको सौन्दर्यसँगै वातावरणीय महत्व बढ़ाउने गरी परियोजनासँगको सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराई बनाउ अभियानका संयोजक सबिन प्रियासनले पार्कलाई केवल घुम्ने र मनोरञ्जन गर्ने स्थानका रूपमा नभई वातावरण संरक्षण, जैविक विविधता र अध्ययनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। पराग सेचनका लागि उपयुक्त वनस्पति विस्तारसँगै लखन पार्कलाई हरियाली, जैविक विविधता र वातावरणीय चेतनाको नमूना पार्कका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ। लुम्बिनी प्रदेश जुम्बा डान्स दोगरीको टोलीले तुलसीपुर 13 स्थित जनज्योति माध्यमिक विद्यालयलाई विभिन्न सामग्री सहयोग गरेको छ। विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधारमा सहयोग पुर्याउने उद्देश्यले जुम्बा डान्सको टोलीले विद्यालयलाई 1 थान दराज, 12 वटा कुर्सी र 10 वटा सिलिङ फ्यान हस्तान्तरण गरेको हो। विद्यालयको आर्थिक अवस्था कमजोर रहेको तथा आवश्यक भौतिक सामग्रीको अभाव रहेको जानकारी पाएपछि जुम्बा डान्सको टोलीले सहयोगका लागि पहल गरेको जनाएको छ। सहयोगमा जुम्बाका सल्लाहकार जागेश्वर ओली, अध्यक्ष दिलीप केसी, सदस्य एकराज चन्द र चन्द्र चौधरीसँगै बीआर डेन्टल, नेपाल लाइफ इन्स्योरेन्स, भगवती सेन, दीपा खड्का, सौरे ज्वेलर्स र रिजाल इलेक्ट्रोनिक्सको सहयोग रहेको थियो। सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शारदा नेपाली र प्रधानाध्यापक कर्णवीर केसीले विद्यालयलाई आवश्यक सामग्री उपलब्ध गराएकोमा सम्पूर्ण सहयोगी दाताप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभयो। उहाँहरूले यस्ता सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक कर्णवीर केसीले गर्नुभएको थियो भने सहायक प्रधानाध्यापक मधु नेपालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। लुम्बिनी प्रदेश सरकारका 3 जना नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख कृष्ण बहादुर खर्ती मगर समक्ष बुतौलमा नवनियुक्त मुख्यमन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र भूमि कृषि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुसुमा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जोगबहादुर महरा, सभामुख तोलाराम घरतीमगर, उपसभामुख मेनुका खाँडकेसी लगायतको विशेष उपस्थितिमा शपथ ग्रहण समारोह आयोजना गरिएको थियो। प्रदेश प्रमुख घरती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा सोमबार नेपालको संविधानको धारा 186 उपधारा 9 बमोजिम मौजात मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। मन्त्री परिषद पुनर्गठनसँगै तुलसी प्रसाद चौधरीलाई वन वातावरण तथा पर्यटन मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोष कुमार पाण्डेलाई शहरी विकास, ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ। केन्द्रमा आएको राजनीतिक परिवर्तनसँगै नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीसँग साझेदारी अघि बढेको हो। र जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सभाका आफ्ना 3 सांसदलाई पुनः स्पष्टीकरण सोधेको छ। पार्टी महासचिव डाक्टर सुरेन्द्र कुमार झाले सांसदहरू सन्तोष कुमार पाण्डे, हेमा बेलवासे केसी र भण्डारीलाल अहिरलाई पुनः स्पष्टीकरण पेश गर्न भन्नुभएको हो। अहिलेको लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगर्ने पार्टीको निर्णय विपरीत सरकारको पक्षमा मतदान गरी अनुशासन उल्लंघन गरेकोले 7 दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र मार्फत भनिएको छ। यसअघि प्राप्त स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति, निर्णय तथा निर्देशनको भावनासँग मेल नखाने तथा उठाइएका प्रश्नको चित्तबुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएको जसपाको ठहर छ। हवस् त बेलुकी 5 बजेको मध्य पश्चिम हाईलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाङ,
6: सम्पर्क मोबाइल 98478727977
7: र 98578309।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिनद्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदान तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
4: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको 30 को नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम
3: बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
4: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
1: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
4: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: प्रेक्षकत्र नो इट लाइक प्रो राशिता पाउ फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ
4: भर्ना खुल्यो।
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
5: हाम्रा विशेषताहरू
4: उत्कृष्ट शैक्षिक वातावरण
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
4: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
7: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
8: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
9: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्
9: तालिम दिइने विषयहरू
8: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
9: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
9: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराहिदाङ सम्पर्क मोबाइल नम्बर 98410-17-09 98410-17-09
8: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड काठमाडौँ नेपाल

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ, सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सबै

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली को राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू:
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
12: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
13: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-76।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
0: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
2: इन्डोस्कोपी सेवा
0: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-585-434 र 082-585-138। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू:
16: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
20: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
8: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
16: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
21: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-6694, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
4: डाक्टर आउने बारे सूचना।
6: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
4: डाक्टरद्वारा दिइने सेवाहरू,
6: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
4: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
23: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
24: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
25: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
26: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक, दाङ।
27: सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028।
28: खुशीको खबर।
29: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
28: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
30: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
31: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
30: उपलब्ध। शल्यक्रियाहरू,
31: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
30: बालबालिकाको न्यूरो सर्जरी,
31: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
30: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
31: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
30: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
32: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
33: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण

0: आवाज गरेर बज्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
5: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाघ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
5: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
5: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478 26001।
5: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578 34910।
5: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाँड च्याट यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै म शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सकिन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: राप्ती आँखा अस्पतालमा 1 वर्षमा 14,000 जनाको मोतियाबिन्दुको शल्यक्रिया, वार्षिकी 3 लाख भन्दा बढ़ी सेवाग्राहीको आँखा परीक्षण।
1: लुम्बिनीमा नवनियुक्त 3 मन्त्रीले लिए शपथ ग्रहण, पार्टी निर्णय विपरीत गएको भन्दै लुम्बिनीका 3 प्रदेशसभा सदस्यलाई जसपा नेपालको 24 घण्टे स्पष्टीकरण।
0: घोराईको लखन पार्कमा पराग सेक्सन मैत्री फूल तथा वनस्पति रोपियो, गढवा गाउँपालिकालाई खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको ज्ञापन पत्र।
1: र बाख्रा पालनमा किसानको आकर्षण बढ्दै बाख्रा पालन व्यवसायले जीवनस्तर सुधार गर्दै।
0: अब खबर विस्तारमा।
1: नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत राप्ती आँखा अस्पताल अन्तर्गत संचालित अस्पतालले वार्षिक रूपमा 3 लाख भन्दा बढ़ी सेवाग्राहीको आँखा परीक्षण गरिसकेको छ। उक्त अस्पतालले गएको आर्थिक वर्षमा 14,477 जनाको मोतीबिन्दु र 3,655 जनाको अन्य शल्यक्रिया गरेको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार निशुल्क आँखा शिविर, आँखा जाँच कार्यक्रम मार्फत 97,669 जनालाई निशुल्क परीक्षण र 4,918 जनाको अस्पतालले निशुल्क मोतीबिन्दुको शल्यक्रिया प्रदान गरेको छ। अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082/83 अस्पताल र विभिन्न उपचार केन्द्र मार्फत 2,40,259 जनाको आँखा तथा 14,477 जनाको कानको उपचार सेवा दिइएको छ। त्यस्तै 75,955 जनाको चश्मा जाँच गरेकोमा 39,586 जनालाई चश्मा लगाउन अस्पतालले सिफारिश गरेको छ। नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती अस्पतालसँगै बहादुरगंज, कपिलवस्तु, सल्यान, रुकुम पूर्व, कोइलाबास, घुराही, रुकुम पश्चिम र रोल्पाको सुलिचौर सर्जिकल सेन्टरमा सञ्चालनमा रहेको छ।
0: लुम्बिनी प्रदेश सरकारका 3 जना नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगर समक्ष बुटवलमा नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुसुमा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जोगबहादुर महरा, सभामुख तुलाराम घरती मगर, उपसभामुख मेनुका खाँड केसी लगायतको विशेष उपस्थितिमा शपथ ग्रहण समारोह आयोजना गरिएको थियो। प्रदेश प्रमुख घरती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा सोमबार नेपालको संविधानको धारा 186 उपधारा 9 बमोजिम मौजात मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। मन्त्री परिषद पुनर्गठनसँगै तुलसी प्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोष कुमार पाण्डेलाई शहरी विकास, ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय, रत्न बहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानून, उद्योग तथा वातावरण मन्त्रालय, कानून, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ। केन्द्रमा आएको राजनीतिक परिवर्तनसँगै नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीसँग सत्ता साझेदारी अघि बढ़ेको हो। त्यस्तै केन्द्रको निर्देशन विपरीत सरकारलाई समर्थन गरेको भन्दै जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशका 3 प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ। लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डे, हेमा बेलवासे र भण्डारी लाल अहिरलाई पार्टीले कार्यवाही गर्ने तयारी स्वरूप 24 घण्टे स्पष्टीकरण सोधेको हो। पार्टी केन्द्रको निर्देशन विपरीत लुम्बिनी सरकारलाई समर्थन गरेको भन्दै जसपा नेपालले उनीहरूलाई कार्यवाही गर्ने तयारी गरेको हो। यसअघि पनि पार्टीले स्पष्टीकरण सोधेकोमा स्पष्टीकरण चित्त बुझ्दो नभएको पार्टीले जनाएको छ। जसपा नेपालले शक्तिकरण सोडेका सन्तोष कुमार पाण्डे लुम्बिनी प्रदेशमा शहरी विकास ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालय र भण्डारीलाल अहिर आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारीमा रहनु भएको छ। यसैबीच जसपा नेपालका लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोष कुमार पाण्डेले पार्टीको ह्विप नमानेको भन्दै प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई कार्यवाही सिफारिश गरेका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने पार्टी निर्णय विपरीत प्रदेशसभा सदस्य अनुपस्थित रहेको भन्दै कार्यवाहीको सिफारिश गरेका छन्।
1: हर्ड इन्टरनेशनलको पराग सेचन परियोजना अन्तर्गत घोराई उपमहानगरपालिका 14 स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरूवा रोपिएको छ। परियोजनाले आगामी 3 वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरूवा उपलब्ध गराउने भएको छ। परियोजना अन्तर्गत आज आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरूवा वृक्षारोपण गरिएको हो। पार्कलाई आकर्षक बनाउनुका साथै पराग सेचनमा सहयोग पुग्ने वातावरण तयार गर्ने उद्देश्यले बिरूवा रोपिएको आयोजकले जनाएको छ। लखन पार्क व्यवस्थापन समितिका अध्यक्ष एकराज खनालले पार्कको सौन्दर्यसँगै वातावरणीय महत्व बढ़ाउने गरी परियोजना संघको सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराई बनाऊ अभियानका संयोजक सबिन प्रियसनले पार्कलाई केवल घुम्ने र मनोरञ्जन गर्ने स्थानका रूपमा नभई वातावरण संरक्षण, जैविक विविधता र अध्ययनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनु भएको थियो। पराग सेचनका लागि उपयुक्त वनस्पति विस्तारसँगै लखन पार्कलाई हरियाली, जैविक विविधता र वातावरणीय चेतनाको नमूना पार्कका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।
0: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। नेपालमा बाख्रा पालन आमदानीको राम्रो स्रोत बन्दै गएको छ। कम लगानीमा शुरू गर्न सकिने यो व्यवसायले धेरै किसानको जीवनस्तर सुधारेको छ। आजभोलि किसानले परम्परागत भन्दा पनि आधुनिक तरिकाले बाख्रा पालन गर्ने गरेका छन्। दाङमा पनि धेरै किसानहरूले व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आइरहेका छन्। एक रिपोर्ट।
2: अहिले मानिसहरू परम्परागत भन्दा आधुनिक तरिकाले बाख्रा पालन गर्ने गरेका छन्। बाख्रा पालन धेरैका लागि आर्थिक उपार्जनको राम्रो व्यवसाय हो। विगत 6 वर्षदेखि वैदेशिक रोजगारीबाट फर्किएपछि देशमै केही गर्नुपर्छ भन्ने सोच बनाएर घोराई उपमहानगरपालिका 6 बस्ने रूपबहादुर बुढाले पनि बीएम बाख्रा फर्मबाट व्यावसायिक रूपमै बाख्रा पालन गर्दै आउनु भएको छ। बुढाले स्वास्थ्य र दानापानी नै यसको मुख्य समस्या रहेको बताउनुहुन्छ।
3: समस्या चाहिँ त्यही हो, अब मेन कुरा अब यसको यिनीहरूको स्वास्थ्यको हो। खासमा उपचार चाहिँ टाइममा कि त आफै प्राविधिक रूपमा चाहिँ दक्ष हुनु पर्यो। अब यिनीहरूको भेटनरी सम्बन्धी अब ज्ञान नभएको, खानपिन मात्रै राम्रो खुवाएर नहुने रहेछ कि, धेरै कहिले काहीँ बचाउन सकिँदैन, त्यो हो समस्या। अर्को समस्या चाहिँ कस्तो भनेपछि दानाको कुरा गर्दाखेरि, पहिले मैले सुरु गर्दाखेरि चाहिँ 30-31 रुपियाँ किलो मकै पाइन्थ्यो गेडा, आजभोलि चाहिँ 50 रुपियाँ किलो भन्दा माथि पुगिसक्यो।
2: वैदेशिक रोजगारी पछि नेपाल फर्किसकेपछि आर्थिक उपार्जनको बाटो नहुने भन्दै बुद्ध बाख्रा फर्म सञ्चालन गर्दै आउनुभएका घोराई उपमहानगरपालिका 12 मन बहादुर बुढाले अनुदानमा पैसा भन्दा सरकारले किसानको अवस्था हेरी औषधि तथा पशु प्राविधिकको व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ।
4: अब सरकारले पशुपालक भएको हुनाले म पशुपालनकै कुरा गर्छु। पशुपालकलाई चाहिँ सबैभन्दा दानामा अथवा औषधिमा अनुदान दियो भने हामी खुसी हुन्छौँ। त्यो पनि उसले पशुपालन कति धेरै गरेको छ, त्यसको संख्या चाहिँ निर्धारण गरेर उसलाई कति चाहिँ दिनुपर्ने हो। सरकारले हामीलाई पैसा नदियोस् तर सरकारले आफै लिएर दियोस्, त्यो चिज दियो भने हामी त्यसैमा खुसी हुन्छौँ। सबभन्दा पैसा दिनुभन्दा पनि हामीलाई यिनीहरूको दाना व्यवस्थापन गरिदियोस्, दोस्रो कुरा हामीलाई औषधि व्यवस्थापन गरिदियोस्, त्यति भए पुग्छ। प्राविधिकहरू पठाइदिने अनि औषधि उपचार गरिदिने, त्यति भए पुग्छ।
2: सरकारले किसानहरूका लागि बेला बेलामा अनुदान दिने गरे पनि वास्तविक किसानसम्म नपुग्ने गरेको किसानको गुनासो रहेको छ। अनुदानका लागि कुनै दल या पार्टी विशेष नहुँदासम्म अनुदान नपाइने उनीहरूको भनाइ छ। त्यस्तै बीमा कार्यक्रम पनि निकै झन्झटिलो भएको गुनासो गर्नुहुन्छ बीएनबी बाख्रा फर्म घोराई उपमहानगरपालिका 9 चैनपुरका किसान डम्बर बहादुर बाठा।
5: सरकारी अनुदान ल्याउनलाई निकै गाह्रो छ। पहिलो कुरा सोर्स लाग्नु पर्यो, चिन्जान अगाडिसम्म छैन कि त नेताकै पछाडि लाग्नु पर्यो, झोला बोक्ने टाइमै छैन। म जे छु त्यसैमा सन्तुष्टि छु, मलाई अनुदानको आवश्यकता पनि छैन, नहुने मान्छेलाई पो आवश्यकता हो। भन्ने भावना राख्छु। बिमा मैले पहिले गरेको थिएँ, बिमा गरेर त्यो कुनै फाइदा पनि छैन। पहिला एक दुई पटक मैले बिमा गरेँ, एउटा 6,000 बाख्रा बिमा भएको थियो, त्यो 6,000 भुक्तानी गर्नलाई मलाई 1 वर्ष लाग्यो।
2: यसरी बाख्रा पालनले देशमै रोजगारी सिर्जना गर्दै किसानको जीवन निर्वाह गरिरहेको छ, तर सरकारले भने किसानहरूका लागि खासै प्रभावकारी कार्यक्रम ल्याएको देखिँदैन, जसले गर्दा किसानले व्यवसायबाट आइपर्ने समस्याका कारण आर्थिक भार थाम्न नसकेर पुनः विदेश पलायन हुने अवस्थाको खतरा रहेको छ।
0: लुम्बिनी प्रदेश जुम्बा डान्स दोगरेको टोलीले तुलसीपुर 13 स्थित जनज्योति माध्यमिक विद्यालयलाई विभिन्न सामग्री सहयोग गरेको छ। विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधारमा सहयोग पुर्याउने उद्देश्यले जुम्बा डान्सको टोलीले विद्यालयलाई 1 थान दराज, 12 कुर्सी र 10 सिलिङ फ्यान हस्तान्तरण गरेको हो। विद्यालयको आर्थिक अवस्था कमजोर रहेको तथा आवश्यक भौतिक सामग्रीको अभाव रहेको जानकारी पाएपछि जुम्बा डान्सको टोलीले सहयोगका लागि पहल गरेको जनाएको छ। सहयोगमा जुम्बाका सल्लाह जागेश्वर ओली, अध्यक्ष दिलीप केसी, सदस्य एकराज चन्द र चन्द्र चौधरीसँगै बीआर डेन्टल, नेपाल लाइफ इन्सुरेन्स, भगवती सेन, दीपा खड्का, सौर्य ज्वेलर्स र रिजाल इलेक्ट्रोनिक्सको सहयोग रहेको थियो। सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शारदा नेपाली र प्रधानाध्यापक कर्णवीर केसीले विद्यालयलाई आवश्यक सामग्री उपलब्ध गराएकोमा सम्पूर्ण सहयोगीदाताप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक कर्णवीर केसीले गर्नुभएको थियो भने सहायक प्रधानाध्यापक मधु नेपालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
1: खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल गढुवा गाउँपालिकाले खानेपानी उपभोक्ता समिति तथा संस्थाहरूको अध्यावधिक नवीकरण र खानेपानी शाखा सञ्चालनको माग गर्दै गढुवा गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ। महासंघ गढुवा गाउँपालिकाका अध्यक्ष कृष्ण राज पाण्डेको नेतृत्वमा गएको टोलीले गढुवा गाउँपालिकाका कार्यवाहक अध्यक्ष लेख बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेललाई ज्ञापन पत्र बुझाएको हो। स्थानीय तहमा रहेका खानेपानी उपभोक्ता समितिहरूका आवश्यक कागजपत्र जिल्ला जलस्रोत कार्यालय दाङबाट गढुवा गाउँपालिकामा आएको लामो समय भइसक्दा पनि समिति र संस्थाहरूको अध्यावधिक गर्ने कार्य हुन नसकेको महासंघले जनाएको छ। गाउँपालिकामा छुट्टै खानेपानी शाखा समेत सञ्चालनमा नरहेकाले समिति तथा संस्थाहरूको नवीकरण लगायतका काममा समस्या भइरहेको भन्दै महासंघले तत्काल अध्यावधि गर्ने व्यवस्था मिलाउन र खानेपानी शाखा सञ्चालनमा ल्याउन माग गरेको छ। ज्ञापन पत्र बुझ्दै गढुवा गाउँपालिकाका कार्यवाहक अध्यक्ष लेख बहादुर थापाले खानेपानी तथा सरसफाई क्षेत्र नागरिकको आधारभूत आवश्यकता र स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै महासंघले उठाएका विषयलाई सकारात्मक रूपमा लिइने प्रतिबद्धता जनाउनुभयो।
0: खेतीपातीको मुख्य काम सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको संख्या बढ़ेको छ। बाँकेको जमुना नाका हुँदै पछिल्लो दिन दैनिक 700 देखि 1,000 नेपाली रोजगारीका लागि भारततर्फ जाने गरेका छन्। इलाका प्रहरी कार्यालय जमुनाका प्रमुख प्रहरी निरीक्षक राजन भट्टराईका अनुसार केही दिन यता भारत जाने नेपालीको संख्या बढ़ेको हो। उहाँका अनुसार नाकामा बिहानदेखि साँझसम्म रोजगारीका लागि भारत जाने नेपालीको भीड़ लाग्ने गरेको छ। भारतको हिमाचल प्रदेशमा स्याउ पाक्ने समय भएकाले स्याउ टिप्ने तथा ढुवानीका कामका लागि पनि नेपाली युवा त्यसतर्फ जाने गरेका छन्। त्यसबाहेक सिमला, अमृतसर, चण्डीगढ़, हरिद्वार, जयपुर लगायतका शहरमा रोजगारीका लागि जाने को संख्या बढ़िरहेको प्रहरीले जनाएको छ। रोजगारीका लागि भारत जाने नेपालीको संख्या बढ़ेपछि जमुना नाका र भारततर्फको रूपैडिया बस पार्कमा सुरक्षा व्यवस्था थप गरिएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीका अनुसार बिहान 6 बजेदेखि साँझ 7 बजेसम्म नेपाली समूह बनाएर भारत प्रवेश गर्ने गरेका छन्।
1: सल्यानको बाफु खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। जिल्लाको बाक्सो नगरपालिका 11 स्थित बाफुखोला तर्ने क्रममा हिजो साँझ दुई जनालाई खोलाले बगाएको हो। खोलाले बगाउँदा रोल्पाको गंगादेव गाउँपालिका चार निवासी 72 वर्षीय देवरूप डागीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उहाँलाई बगेको स्थानबाट करिब 500 मिटर तल मृत अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो। यस्तै बागसो नगरपालिका 11 कुकुरगारे निवासी 47 वर्षीय भीमबहादुर ओलीलाई पनि खोलाले बगाएको थियो। उहाँलाई घटनास्थलबाट करिब 50 मिटर तल अचेत अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। गम्भीर अवस्थामा रहेका भीमबहादुरको उपचार भइरहेको प्रहरीले जनाएको छ। कामको सिलसिलामा पानीचौर पुग्नुभएका उहाँहरू फर्किने क्रममा सोमबार साँझ करिब 7 बजे बाफूखोला तर्ने प्रयास गर्दा खोलाले बगाएको प्रहरीले जनाएको छ। घटनाबारे सोमबार साँझ करिब 8 बजे स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि बाफूखोला प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
0: नेपाल प्रेस युनियन बाँकेले 10 लाख राशिको अक्षकोष रहने गरी पत्रकार कल्याण कार्यान्वयन कोष स्थापना गर्ने भएको छ। युनियनका सचिव भीष्म लोदका अनुसार नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले पत्रकारको पेशागत जोखिमलाई ध्यानमा राख्दै उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो। युनियन बाँकेका अध्यक्ष कमल खत्रीले पत्रकारलाई कामका सिलसिलामा आइपर्ने जोखिमका घटनामा केही राहत पुर्याउने उद्देश्यले कोष स्थापना गर्ने निर्णय गरेको बताउनुभयो। पत्रकार समाचार संकलन निस्कदा जति बेला पनि दुर्घटनाको जोखिम हुन सक्ने भएकाले यस्तो अवस्थाबाट कोषबाट संचारकर्मीलाई सहयोग पुगोस् भन्ने हेतुले कोष स्थापना गरिएको उहाँको स्पष्टोक्ति छ। यसैबीच नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक केशवराज कोइरालाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
1: सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ। 2081 पुष महिनामा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश द्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसले किसान मर्कामा परेको ठहर सहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। त्यस्तै अबदेखि दूधको मूल्य नियमित चक्रमा भुक्तानी हुने प्रणालीको विकास गर्न तथा नीतिगत कानूनी एवं व्यवस्थापकीय प्रबन्ध र सहजीकरण गर्नुपर्ने भएमा पनि गर्न सरकारलाई सर्वोच्च आदेश दिएको छ। अधिवक्ताहरू पुण्य प्रसाद खतिवडा र दीपक विक्रम मिश्रले दूधको बाँकी रकम भुक्तानीको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो।
0: अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीमा रहेको सबैभन्दा ठूलो ल्याण्डफिलमा पहिरो जाँदा 30 जनाको ज्यान गएको छ। त्यहाँका सरकारी अधिकारीका अनुसार ठूलो वर्षासँगै ल्याण्डफिलमा थुपरिएको फोहोरको थुप्रो भत्किँदा नजिकैका झुपडीहरू पुरिएका थिए। यसले 30 जनाको ज्यान गएको छ भने 6 जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ। धेरै घरमा क्षति पुगेको छ। ठूलो वर्षापछि पहिरोको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ। ल्याण्डफिल आसपास बसोबास गर्ने स्थानीय बासिन्दालाई यसअघि नै सुरक्षित ठाउँमा सार्न खबर गरिएको थियो, तर पहिरो जाँदा धेरै मानिस त्यही रहेकाले मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन्। ल्याण्डफिलमा शहरबाट निस्कने फोहोर थुप्रेर ठूलो दिशको बनेको थियो। गिनी फलाम सुन र हीरा जस्ता खनिज स्रोतमा धनी भए पनि विश्व बैंकका अनुसार त्यहाँको 43.7% जनसंख्या गरीबीको रेखा मुनि छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपाली घरेलु टोली मलेसियामाथि जीत हासिल गरेको छ। मलेसियाको सोलाङ्गो टर्फ मैदानमा आज भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि 9 विकेटले जीत निकालेको हो। जीतको लागि मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याएको नेपालले जवाफी गर्दै गर्दा वर्षा भएको थियो। त्यसपछि निर्धारित 50 ओभरको खेललाई छोट्याएर 48 ओभरमा झारियो। त्यससँगै नेपालले 48 ओभरमा 228 रनको नयाँ लक्ष्य प्राप्त गर्यो। उक्त लक्ष्य नेपालले 28 ओभरमा 1 विकेट गुमाएर पूरा गरेको थियो।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.2 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय खोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 25.8 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 92% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: राप्ती आँखा अस्पतालमा एक वर्षमा 14,000 जनाको मोतियाबिन्दुको शल्यक्रिया। वार्षिक 3,00,000 भन्दा बढ़ी सेवा गराएको आँखा परीक्षण।
1: लुम्बिनीमा नवनियुक्त 3 मन्त्रीले लिए शपथ ग्रहण। पार्टी निर्णय विपरीत गएको भन्दै लुम्बिनीका 3 प्रदेशसभा सदस्यलाई जसपा नेपालको 24 घण्टे स्पष्टीकरण।
0: घोराईको लखन पार्कमा पराग सेक्सन मैत्री फूल तथा वनस्पति रोपण। गढ़वा गाउँपालिकालाई खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको ज्ञापन पत्र।
1: र बाख्रा पालनमा किसानको आकर्षण बढ़दै बाख्रा पालन व्यवसायले जीवनस्तर सुधार गर्दै।

0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म देवा भूषाल
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र, कहाँ?
3: भन्दिन के?
2: सत्यै भन्दिनौ?
3: आई लभ यू पिंकुली भनेको?
2: हो, एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो, लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
6: VFX सिनेमास घोराई दश चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक, साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
7: आया, मम्मी मम्मी दाँत दुख्यो।
8: मम्मी मेरो दाँत बाङ्गो आयो, दाजुले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
9: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
10: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
8: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
10: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
11: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
12: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
10: सम्पर्क फोन नम्बर 082-5902-22।
8: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
13: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
14: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
13: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
15: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
16: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
15: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराईदाङ, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
6: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
18: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
18: फोन नंबर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
19: जो तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
20: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
21: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

0: अंगाव रेडे मेरू एवरेस्ट
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदाङ फोन नम्बर 0825612110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि
3: वरिष्ठ हार्ट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
3: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ड जोर्निङ सम्बन्धी अपरेशन सेवा
5: अन्य विशेषज्ञ सेवाहरू
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
7: वरिष्ठ सर्जन डाक्टर रमेश

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा
8: उपचार हुने रोगहरू
7: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
1: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
1: तालिम दिइने विषयहरू
4: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि।
1: हाम्रा विशेषताहरू
4: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
1: थप जानकारीका लागि होटल सुपर लज, शहीद गेट उमेश मार्ग, खोराहीदाङ। सम्पर्क मोबाइल नम्बर 98-410-17-09, 98-410-17-09।
4: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड, काठमाडौँ, नेपाल।

0: डाक्टर आउने बारे सूचना।
1: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
0: डाक्टरद्वारा दिइने सेवाहरू।
1: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
0: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
2: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
3: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
4: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ।
6: सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
7: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
7: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
9: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
9: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
9: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
10: सम्पर्क फोन नम्बर 01-46-20-310।
0: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
11: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
12: ल ल काका, गइहाले म।
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल, स्वास्थ्यका कारण देखाउँदै कालो चश्मा लगाउने पर्ने भन्दै संसद सचिवालयमा पुग्यो पत्र।
1: कार्यवस्था परामर्श समितिको बैठकले त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन प्राप्त भएको हो।
0: दुई दिने एआईबीडी सम्मेलनमा आज मुख्य वक्ताहरूको सम्बोधन, विश्वसनीयता र समावेशितालाई केन्द्रमा राख्न प्रसारकहरूलाई मन्त्री तिमल सिन्हाको आग्रह, अन्तर्राष्ट्रिय विज्ञहरूबीच सम्वाद हुँदा फाइदा पुग्ने विश्वास।
2: मीडियाले सोसाइटीको लागि खेल्नुपर्ने रोल जो छ होइन त्यसलाई चाहिँ स्ट्रेन्थनिङ गर्नको लागि एआईबीडीले यसरी झकझकाउनु या एआईबीडीले यसरी सपोर्ट गर्दै जानु र एटलिस्ट एउटा चाहिँ प्लेटफर्म प्रदान गरेर रिजनल डायलगहरू हुनु, इन्टरनेसनल डिस्कोर्सहरू हुनु त धेरै ठूलो कुरा हो नि।
0: पोखराको प्रस्तावित बस पार्कमा 567 परिवार भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम सूचीमा, दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारलाई सर्वोच्चको परमादेश, उखुको समर्थन मूल्य तोक्ने प्रक्रिया शुरू, 11 जिल्लामा उत्पादन लागतको सर्वेक्षण।
3: अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ।
0: र चीनमा बन्दाकोबी ताजा राख्न विषादीको प्रयोगको आरोप, अनुसन्धान शुरू, एसीसी प्रिमियर कप अघि नेपाललाई मलेसियामाथि शानदार जित, आरसीएफको 161 रन।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: प्रहरीमाथि सर्वसाधारणले हातपात गर्नु केवल एक व्यक्तिमाथिको आक्रमण होइन, राज्यको कानूनी संरचनामाथिकै चुनौती हो। प्रहरीको व्यवहारमा कमजोरी वा अन्याय भएको भए त्यसको समाधान कानूनी प्रक्रिया र सम्बन्धित निकाय मार्फत खोजिनुपर्छ, आक्रमणको बलमा होइन। त्यसै गरी प्रहरीले पनि नागरिकको अधिकार, मर्यादा र कानूनी सीमाको पूर्ण सम्मान गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। कानून कार्यान्वयन गर्ने निकाय र नागरिक दुवै विधिको शासनप्रति उत्तरदायी बने मात्रै समाजमा न्याय, अनुशासन र विश्वास कायम रहन्छ। अब खबर सन्तोषी रावलबाट।
5: भोलि प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तरको सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। नेपाल भारत सीमा क्षेत्र विवादका बारेमा दिएको अभिव्यक्तिका कारण आलोचना भएपछि सभामुख डोलप्रसाद अर्यालले केही दिन अघि संसदले उठाउँदै आएका प्रश्नको जवाब दिन निर्देशन दिनुभएको थियो। निर्देशनसँगै प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रम राखिएको हो। संघीय संसद सचिवालयका अनुसार भोलिको बैठकमा 11 संसदले प्रश्न सोध्नेछन्। नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राख्ने व्यवस्था छ। सभामुख अर्यालले प्रधानमन्त्री बालिनलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई भदौ 5 भित्र प्रश्न दर्ता गर्न समय दिनुभएको थियो। यसैबीच प्रधानमन्त्री बालिन र बालिन शाह भोलिको प्रश्न उत्तरमा कालो चश्मा लगाएर सहभागी हुनुहुने भएको छ। स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
1: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ। भोलिको कार्यसूची यहाँले प्रधानमन्त्रीज्यूको यो उसको विषय सोध्नु भएको थियो, त्यो सन्दर्भमा चाहिँ यस्तो छ, कार्य व्यवस्था परामर्श समितिको बैठकमा कालो चश्मा सभाको बैठकभित्र प्रयोग नगर्ने यदि गर्नु परे चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेको थियो कार्य व्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
5: यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा कालो चश्मा नलगाउन प्रमुख सचेतक तथा सचेतक मार्फत सांसदलाई निर्देशन दिनुभएको थियो। कालो चश्मा लगाउने पर्ने अवस्था भएमा स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने सभामुखको भनाई थियो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेकका कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। सिंहदरबारबाट दरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ़दो आउटसोर्सिङको व्यवस्था बारे सरकारको ध्यान आकर्षण गराएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रंजू दर्शनाले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताउनुभयो।
6: काम घरको कम्पनीमा गर्न गइरहनु भएको छ, त्यो सरकारी तलबको र नियमनको कुरा आउँछ। कुनै दिन त्यो हायर गर्ने कन्ट्राक्टर चेन्ज हुनुभयो भनेदेखि फेरि उहाँहरूलाई चाहिँ नयाँ कर्मचारी जस्तो ट्रिट हुनुपर्ने एउटा अवस्था पनि छ। त्यसर्थ उहाँहरू कसरी कहाँ कुन अवस्थामा काम गरिरहनु भएको छ भन्ने हामीसँग केही जानकारीहरू हुने थलो छ या छैन भने पनि प्रश्न सोध्न चाहे छैन भनेदेखि चाहिँ यही एउटा मौका हो। हामीले अध्ययन समिति विज्ञहरूको अध्ययन समिति बनाएर एउटा फ्रेमवर्क डेभलप गर्न सक्छौँ।
5: यसैबीच काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनबारे छलफल गर्न संसदीय समितिको बैठक पर्सीका लागि बोलाइएको छ। समिति सचिवालयका अनुसार सिंहदरबारमा बस्ने बैठकमा पूर्वाधार विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र लगानी बोर्डको कार्यालयलाई छलफलमा बोलाइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिन्सनाले प्रसारण क्षेत्रले बदलिदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालको सह आयोजनामा एशिया प्रशान्त प्रसारण विकास संस्था एआईडीबीले एआईबीडीको 24 साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशालाको उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री तिमिन्सनाले अबको प्रसारणलाई परम्परागत माध्यम र शैलीमा मात्रै सीमित नगर्न अनुरोध गर्नुभएको हो। डिजिटल प्रविधि, मोबाइल इन्टरनेट, सामाजिक सञ्जाल, स्ट्रीम, पोडकास्ट, कृत्रिम बौद्धिकता तथा तथ्याङ्कमा आधारित संचारले प्रसारणको स्वरूप नै परिवर्तन गरिरहेको उहाँले बताउनुभयो। एआईबीडीमा महासचिव फिलोमिना प्रागसमले सामुदायिक रेडियो प्रसारक संघले नेपालमा एशिया प्रशान्त प्रसारण विकास संस्थाको साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकको अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गुलाम सरोवारले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालका अध्यक्ष अर्जुन गिरीली अकुराबलाई विश्वास गरेर एआईबीडीले यो सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारक पीएसबीका कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्का बीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुर्याएको उल्लेख गर्नुभयो। कार्यक्रममा अकुराबका अध्यक्ष गिरीले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सम्मेलन तथा कार्यशालामा विभिन्न 40 देशका 50 जना भन्दा धेरै प्रसारण विज्ञ तथा सरकारवालाका निकायका प्रतिनिधि सहभागी छन् भने नेपालबाट 100 भन्दा धेरै प्रसारण क्षेत्रका सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि सहभागी भएका छन्। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन गर्ने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन भइरहेको विभागका महानिर्देशक राजेन्द्र कोइरालाले सीआईएनसँग बताउनुभयो।
3: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र, बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टीम बनाएर विभिन्न तीन चारवटा टीम बनाएर 11 जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ त्यसको लागतको आधारमा गरिन्छ होइन। कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ। कतिपय नयाँ प्लान्टेसन हुन्छ त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुटी पनि हुन्छ र त्यसको सहित लागत फरक हुन्छ। यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने, उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ, अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ।
5: सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ। 2081 पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश तय नहको सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसको किसान मर्कामा परेको ठहर सहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। बागमती प्रदेशमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बीच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ। बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दल बीच छ बुधे समझदारी भएको हो। समझदारी अनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँड गरिनेछ। मन्त्रालयको संख्या भने हाल कायम 8 नबढ़ाउने सहमति भएको छ। प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ। पोखरा महानगरपालिका 9 पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिन सूचना गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि ओडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीले सीआईएनसँग बताउनुभयो।
7: पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू वडा नम्बर 9 सबै नभइकन बस पार्क क्षेत्रको मात्रै हामीले त्यो पोखरा महानगरपालिकाले बस पार्कलाई आधुनिक बनाएर अलिक व्यवस्थित बस पार्क निर्माण गर्ने तयारीमा रहेको कारणले प्रथम चरणमा वडा नम्बर 9 स्थित बस पार्कमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने भनेर प्रमाणी पहिचान तथा प्रमाणीकरण मापदण्ड जुन सरकारले असारमा स्वीकृत गरेको छ।
5: साझा खबरमा अब विदेशको खबर। चीनमा हरियो बन्दागोपीलाई ताजी राख्न फर्माल्डी हाइट मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोग गरिएको विषयमा अनुसन्धान शुरू गरिएको छ। अधिकारीहरूले मानव उपयोगका लागि राखिएको हरियो गोबीमा ट्रकमा राख्ने क्रममा उक्त विषादी घोलमा डुबाइएको भिडियो सार्वजनिक भएपछि अनुसन्धान शुरू भएको हो। वातावरण सम्बन्धी एक ब्लगरले उक्त भिडियो गत साता सार्वजनिक गरेका थिए। जैविक नमूना संरक्षणमा प्रयोग हुने रंगहीन रसायन खाद्य पदार्थ ताजा राख्न प्रयोग गर्न चीनमा प्रतिबन्धित रहेको छ। अब खेल खबर। नेपालले एसएससी प्रिमियर कप अघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ। मलेसियाले 233 रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य तय भएको थियो। नेपालले उक्त लक्ष्य 28 ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो। आसिफ शेखले 85 बलमा 161 रन बनाएर आउट हुनुभयो। उहाँले 12 चौका र 12 छक्का प्रहार गर्नुभयो। आसिफले अर्जुन कुमारसँग मिलेर 220 रनको ओपनिङ साझेदारी गर्नुभयो।
8: संतोषी रावल रेडियो पत्रकारिताको भविष्य कता
9: रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन कन्टेन्टलाई भने चाहिँ त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ।
0: एआई को युगमा रेडियो पत्रकारिता अवसर चुनौती र महासंघको नजर कुराकानी पहिरोबारे समाजमा रहेका विश्वास भ्रम र यथार्थ विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
12: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहारका हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जडेदेखि दाँत फरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
12: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: পদার্থরু কোকোনট চোকোনট ভিটা মিল্ক বাটার ফ্রাইড ক্রিম মিল্কি বাটার তথা ডাইজেস্টিভ হোল হুইট বিস্কিট
1: হেরা হেরা হেরা যো হো আমরা চয়েস কোকো ডাইজেস্টিভ র কুকি চাই নাইস
0: অডগুরি
2: स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
3: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाउं शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
4: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर रेडियो पत्रकारिताको बदलिदो स्वरूपसँगै रेडियोको भविष्यमाथि पनि प्रश्न उठिरहेको छ रेडियोको भविष्य पत्रकारिताको विश्वसनीयता र एसिया प्रशान्त प्रसारण विकास संस्थाको सम्मेलनलाई नेपाल पत्रकार महासंघले कसरी हेरिरहेको छ नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासँग हामीले यही सवालमा कुराकानी गरेका छौं
6: पत्रकार महासंघमा रेडियो कर्मीहरू धेरै हुनुहुन्छ अनि रेडियोको संख्या पनि धेरै छ हाम्रो मेम्बर हुनेमा अनि पत्रकारितामा रेडियोको भूमिका पनि एकदमै महत्वपूर्ण थियो अहिले पनि छ त्यसकारणले अहिलेको हाम्रो यो अझ बढी चाहिँ ग्रामीण पत्रकारिता होइन अब गाउँ गाउँमा रेडियो सुन्ने चलन रेडियोमा काम गर्ने महिलाहरू पनि जति महिलाहरू जन्मिनुमा मिडियामा आउनु भएको छ नि रेडियोबाटै आउनु भएको छ त्यसले गर्दा पत्रकारितामा रेडियोको भूमिका महत्वपूर्ण छ र रेडियोलाई चाहिँ एकदमै जगेर्ना गर्नुपर्छ यसलाई चाहिँ सस्टेन गर्नुपर्छ रेडियोको जर्नालिजममा चाहिँ क्वालिटी बढाउनुपर्छ भन्नेमा पत्रकार महासंघ सधैँ चिन्तित छ
7: यहाँहरूले केही त्यस्तो योजना बनाउनु भएको छ जसले चाहिँ रेडियो अहिले जुन अब चाहिँ रेडियो विस्थापित हुँदैछ रेडियोमा चाहिँ फेड आउटको समय आइसक्यो भन्ने खालको बहस चलिरहँदाखेरि होइन यसले पनि मिडियामा चाहिँ कन्ट्रिब्युट गरिरहेछ राम्रो काम गरिरहेछ केही योजना बनाउनु भएको छ यसको प्रवर्धनका लागि
6: मलाई चाहिँ एकदमै धेरै चिन्ता पत्रकार महासंघको अध्यक्ष भएपछि जिल्ला जिल्ला जाँदा हामी मिडियाको अनुगमन गर्छौँ इभन प्रेस काउन्सिलबाट जाँदाखेरि पनि हामीले दाङमा रेडियोहरूको अनुगमन गराएको थियौँ अनि अहिले हेर्दा चाहिँ त्यो सस्टेन कसरी गर्ने त यो बन्द गर्नु हुँदैन भन्नेमा म भनिरहेको हुन्छु अनि हामीले पछिल्लो समय चाहिँ जुन सरकारले एउटा विज्ञापनमा एउटा एकद्वार नीति भनेको सरकारी सञ्चार माध्यममा मात्रै जुन पब्लिक एनाउन्समेन्ट भनौँ न सूचना सार्वजनिक चासोका
7: सूचना सरकारी
6: माध्यमलाई मात्रै भन्दा त्यसले पनि रेडियोलाई धेरै ठूलो प्रभाव पार्यो किन भन्दा लोकल भन्ने कम्युनिटीहरूको लोकल सरकारको कतिपय इन्फर्मेसनहरू कतिपय सूचनाहरू विज्ञापनको रूपमा उहाँहरूले बजाउनुहुन्थ्यो त्यसलाई पनि प्रभाव पार्यो त्यसकारण हामीले लामो समय आन्दोलन पनि गर्यौं जसको सफलता पनि हासिल गर्यौं हामीले सर्वोच्चले त्यो परिपत्र चाहिँ खारेज गरेछ अब अर्को चाहिँ हामीले गर्ने कुरा चाहिँ अबको यो डिजिटल युगमा चाहिँ रेडियोले पनि आफूलाई चेन्ज गर्नु पर्यो भनेको रेडियो त भइ नै हाल्यो अब त्यसलाई चाहिँ डिजिटल प्लेटफर्ममा पनि आउनु पर्यो भिजुअलको रूपमा हो कि होइन त्यसलाई कसरी हो सस्टेन चाहिँ गर्नुपर्छ भनेर हामीले छलफल चाहिँ अगाडि
7: यसमा अब नेपालमा 700 भन्दा बढी रेडियोहरू जसमा 380 भन्दा बढी सामुदायिक रेडियोहरू त्यसमा पनि केही रेडियोहरू बन्द भइसकेका छन् र केही चाहिँ अझै पनि चलिरहेका छन् कुनै राम्रैसँग चलिरहेका छन् कुन डिपडिप छन् होइन त्यो डिपडिप भएका रेडियोहरूलाई बचाउनको लागि चाहिँ अब यस्तो खालको रणनीति चाहिँ अपनाउनु पर्ला कि भन्ने खालको त्यस्तो केही छ नीतिगत व्यवस्थामा पनि
6: हजुर एउटा चाहिँ रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन कन्टेन्टलाई भने चाहिँ त्यसलाई कति सानो धेरै पनि ठूलो महँगो नपर्ने हिसाबले पनि त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ
7: अहिले अब एआईबीडी यो चाहिँ सम्मेलन भयो यसले चाहिँ के मेसेज दियो जस्तो लाग्छ तपाईँलाई
6: अब एउटा त रेडियो त मरिसक्यो रेडियोको भविष्य छैन भनेर दुई चार वर्ष यता चाहिँ भनिन्थ्यो नि यो सम्मेलनले एउटा चाहिँ एसिया पेसिफिकमा पनि रेडियो प्रसारकहरू को जुन सम्मेलन भइराछ रेडियो कर्मीहरुको नि सम्मेलन भइराछ एउटा मेसेज चाहिँ यो नीतिगत रूपमा नि पोलिसी लेभलकै छलफल भइराछ र एउटा चाहिँ यो नेशनल भनम न एउटा इन्टरनेशनल कन्फ्रेन्सले चाहिँ एउटा मेसेज दिएको छ रेडियोको भविष्य चाहिँ सकिएको छैन है
7: अझै मरेको छैन
6: रूपान्तरण चाहिँ हुनुपर्छ रूपान्तरण कसरी गर्ने कुन देशमा कुन ठाउँमा कुन जिल्लामा त्यसको भौगोलिक अवस्था हेरेर रूपान्तरण त गर्नुपर्छ तर पक्कै पनि यो सम्मेलनले एउटा के म्यासेज दिन सक्छ भने हामीले अहिलेको अवस्थामा चाहिँ हामीले कसरी रूपान्तरण भएर रेडियोलाई सस्टेन गर्ने भन्ने पक्कै पनि विभिन्न छलफलले दिन्छ होला र यसो हेर्दा चाहिँ सरकारको पनि सहभागिता भनौँ न संचार मन्त्रालयको नेपाल टेलिभिजनको पनि यसमा काहीँ न काहीँ चाहिँ एउटा कोलाबोरेसन भएको भएर सरकारलाई पनि झकझक्याउँछ होला यसले चाहिँ रेडियोको सस्टेनेबिलिटीलाई भन्ने लाग्छ मलाई चाहिँ
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ पहिरोबारे सुनेका कुरा कति साँचो
8: पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ
2: पहिरोबारे दश भ्रम र वास्तविकता के हो पहिरोको रोकथामका लागि व्यक्तिले गर्नुपर्ने काम मौसम र मौसमी विपदबारे विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ
10: डाक्टरद्वारा दिइने सेवाहरू
9: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
10: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
9: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
10: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
9: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
10: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487
11: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
12: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
11: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोर दुधी तेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
12: बिरामी
13: जाँच हुने मिति यही भाद्र 13 गते शनिबार
14: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
15: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड फोन नम्बर 082-562-023 98478-1817 98478-3543
17: भर्ना सम्बन्धी सूचना
18: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
17: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ
19: सम्पर्क फोन नम्बर 082-563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286
8: कस्तो हुन्छ भने एक लाइनमा भन्नु अलिक अप्ठ्यारो मैले लामै भने कहिलेकाहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ
2: प्रश्न नम्बर 7 पहिरो गएको ठाउँमा तुरुन्तै फर्किनु हुँदैन
8: सही किनभने त्यसका अरू पाटाहरू पनि हुन सक्छन्, त्यो अझै बग्न सक्छ होइन, माथिबाट अरू थोक पनि आउन सक्छन्, त्यही भएर तुरन्तै चाहिँ फर्किनु हुँदैन, केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ निहालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ।
20: प्रश्न नम्बर 8, घर बलियो भए पहिरोको जोखिम हुँदैन?
8: गलत, किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ।

0: चाहिँ देखिन्छ। त्यो कारण के भन्दाखेरि तल जति तल गयो त्यति चाहिँ पानीहरू जस्तो खोलाले चाहिँ कटान गर्ने, खोलाबाट चाहिँ जोखिम हुने भए भएर चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो, त्यो त्यो बर्खाको याममा चाहिँ सुरक्षित नै हुन्थ्यो, केही भयो भने पनि मान्छेको जनधनको क्षति चाहिँ हुँदैन थियो भन्ने, जनको क्षति हुँदैन थियो भनेर हो। र माथि टुप्पाहरू भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका कुरा, पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई चाहिँ।
1: अन्तिम प्रश्न, पहिरो रोक्ने जिम्मेवारी सरकारको मात्रै हो?
0: गलत, यो हरेक नागरिकको हो,
1: सबैले
0: आफ्नो तर्फबाट गर्नुपर्ने हुन्छ।
1: पहिरो रोक्न एउटा व्यक्तिले चाहिँ के गर्न सक्छ?
0: जस्तो अघि पनि हामीले धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन, आफ्नो वस्तुस्थिति भनौँ, आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त, होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, मूल उम्रिन्छन्, होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो ढिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ जो पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन्। ढल्केका रुखहरू हुन सक्छन्, चिरा दरारहरू देखिनु, होइन, ती कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौँ भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पूरा गरिरहेका हुन्छौँ। वरपर कस्तो छ, आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने, पानी कताबाट बगिरहेछ, होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ।
1: परम्परागत विधि छ नि जुन केही केही तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला, होइन, एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म?
0: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो, त्यो कुलो काट्ने, भल काट्ने उहरू चाहिँ एकदमै काम लाग्ने, त्यो भनेको हामीले गर्न सक्ने भनेकै गाउँघरमा गर्न सक्ने भनेको त्यो बाटो एकदमै जरुरी छ, त्यो काम चाहिँ हामीले गर्न सक्छौँ र हाम्रा पहिलेका बाजे बराजुहरूले त्यो गर्दै आएका थिए र उनीहरू सुरक्षित थिए कि।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
3: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
2: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
3: प्रधानमन्त्रीलाई संसदमा भोलि 11 सांसदले प्रश्न सोध्ने, बालिनलाई कालो चश्मा प्रयोग गर्न अस्पतालको रिपोर्ट पेश,
2: ओलीलाई हटाउने शंकरको प्रतिवेदनले एमालेमा तरंग, कंग्रेसका देउबा र खड्काको पूरक निवेदन सर्वोच्च प्रशासनमा दर्ता, पेशी पर्सि तोकियो,
3: बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत, 8 मन्त्रालय कायम गर्ने गरी एमाले नेकपा र राप्रपा बीच 6 बुँदे सहमति,
2: अमेरिका र क्यानाडा बीचको सम्बन्ध थप चिसिँदै अटो क्षेत्रमाथि 50% कर लगाउने ट्रम्पको घोषणा,
3: र मलेसिया विरूद्धको अभ्यास खेलमा नेपालको शानदार जित, न्यूजील्याण्डका अलराउण्डर जिम्मे निसम फेरि जनकपुर बोल्ट्समा अनुबन्ध।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालयाज

0: वाटर पाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: संचार थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि प्रतिनिधि सभाको बैठकमा पहिलो पटक सांसदले सोधेका प्रश्नको जवाब दिनुहुने भएको छ। संसदको नियमावली अनुसार प्रधानमन्त्री शाहलाई 11 जना सांसदले प्रश्न सोध्ने भएका छन्। संसद सचिवालयका अनुसार सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू अमरेश कुमार सिंह, समीक्ष बास्कोटा र कृष्णहरि बुढाथोकीले प्रश्न सोध्न नाम टिपाउनु भएको छ। यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापा र सांसद गीता गुरूङ, नेकपा एमालेका प्रमुख सचेतक एन बहादुर महर र सांसद गणेश सिंह ठगुन्ना र नेकपाका तर्फबाट सांसद वर्षमान पुण्ड परमेश कुमार हमालले प्रश्न सोध्नुहुने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओली र श्रम संस्कृति पार्टीका संसदीय दलका नेता अर्क साम्पाङले पनि प्रश्न गर्ने तयारी गर्नुभएको छ। सांसदहरूले प्रश्न सोध्न चाहेको प्रश्न संसद सचिवालयमा दर्ता गराइसकेका छन्। यसअघि भदौ 1 गतेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोल प्रसाद आर्यले प्रश्न उत्तरका लागि प्रधानमन्त्रीलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ। करिब 3 महिना अघि गत जेठ 17 गते प्रधानमन्त्री शाह आकस्मिक रूपमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर केही सांसदको प्रश्नको जवाब दिनुभएको थियो। त्यसक्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएपछि हालसम्म विपक्षी दलले त्यसको जवाब खोज्दै सदन अवरोध गर्दै आएका छन्। आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि विशेष कारणवश भन्दै स्थगित गरियो। दिउँसो 1 बजे तय भएको बैठक सभामुख अर्यालको स्वास्थ्यमा समस्या देखिएको र पारिवारिक समस्याका कारण स्थगित भएको बुझिएको छ। अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सो बैठकमा उपस्थित हुने जानकारी प्रधानमन्त्री शाहले संसद सचिवालयलाई गराइसक्नु भएको छ। साथै उहाँले कालो चश्मा लगाउने कारण खुलाएर पत्र नै पठाउनु भएको छ। सभामुखको निर्देशन अनुसार अस्पतालको रिपोर्ट समेत पेश गरी कालो चश्मा लगाउनु बाध्यता भएको प्रधानमन्त्री शाहले बताउनु भएको छ।
2: राष्ट्रिय सभाको आजको बैठक भने केही समय बसेर एक साताका लागि स्थगित गरिएको छ। बिहान 10:15 बजे शुरू बैठकमा समसामयिक विषयमा सदस्यले सरकारको ध्यानकर्षण गराएका हुन्। आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानकर्षण गराएका थिए। सदस्य जगत तिमल सिन्हाले 21 वटा दूतावासमा राजदूत नहुँदा समस्या भएको भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो। सदस्य धर्मेन्द्र पासवानले रौतहटको लाल बकैया नदी नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो। अर्का सदस्य खम्बबहादुर खातीले बाजुरा जिल्लामा स्वास्थ्य कर्मी पठाउन सरकारसँग माग गर्नुभयो। सदस्य गीतादेव कोटाले बालिकामाथि हुने बलात्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिनुपर्नेमा जोड़ दिनुभयो।
1: नेकपा एमाले गठन गरेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वको कार्यदलका सदस्य सचिव एवं महासचिव शंकर पोखरेलले 7 वटै प्रदेश कमिटिको सुझाव लिएर तयार पारेको 65 पेज लामो प्रतिवेदन विभिन्न संचार माध्यम मार्फत सार्वजनिक भएको हो। सो प्रतिवेदनमा फागुन 19 गते भएको प्रतिनिधि सभाको चुनाव हार्नुको 6 कारण उल्लेख छ, जसको प्रमुख कारण जेएनजी आन्दोलनपछि पनि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछाड्नु भनिएको छ। ओलीकै नेतृत्व र नीतिको कारण चुनावमा सर्वनाश हार भएको निष्कर्ष निकाल्दै पार्टी पुनर्गठनको माग गरिएको छ। ओली सरकारकै विरूद्धमा भएको जेएनजी आन्दोलनपछि पनि उहाँलाई नै भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानु गल्ती भयो प्रतिवेदनमा लेखिएको छ। त्यसैगरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयका कारण पार्टी पंक्ति विभाजित हुँदा पनि चुनावमा असर परेको स्वीकार गरिएको छ। पार्टीको महाधिवेशनमा महासचिव पोखरेल सहितका नेताहरूले भण्डारीलाई पार्टी सदस्यता नदिने ओलीको निर्णयको बचाव गर्दै आएका थिए। अहिले सोही निर्णय गलत साबित गरेर पोखरेल नेतृत्व हटाउने उद्देश्यमा देखेपछि ओली छक्क पर्नु भएको छ। महासचिवको प्रतिवेदन पढेपछि अध्यक्ष ओलीले भदौ 25, 26 र 27 गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउन निर्देशन दिनुभएको छ। ओलीले एकै पटक बहुमत देखाएर आफूलाई बलियो देखाउन खोजेपछि महासचिव पोखरेलले पहिले कार्यदल र सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको छ। साथै ओलीले उक्त प्रतिवेदन पुनरीक्षण गर्न उपाध्यक्ष बादललाई निर्देशन दिनुभएको छ।
2: कार्यदलले भू राजनीतिक छलखेल र सामाजिक सञ्जालको अल्गोरिदमलाई पनि एमाले पराजयको कारण मानेको छ। चुनावकै बेला सामाजिक सञ्जालमा प्रतिस्पर्धी शक्ति आक्रमक हुनु र एमाले रक्षात्मक हुनुको परिणाम पनि ठूलो नतिजासँग जोड़िएको छ। विशेष गरी जेएनजी आन्दोलनका क्रममा देखिएका केही संस्थाहरूको नामै उल्लेख गरेर प्रतिवेदन तयार पारिएको छ। त्यसअघि कांग्रेससँग गरिएको सहकार्य संविधान संशोधनका निम्ति नभएर सत्ता स्वार्थका लागि मात्र हो भन्ने स्थापित हुँदा जनता अझ असन्तुष्ट बन्न पुगेको प्रतिवेदनमा लेखिएको छ। महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनले चुनावी नतिजा बिग्रनुको अन्तिम कारण भने पार्टीभित्रकै समस्यालाई मानेको छ। उम्मेद्वार चयन गुटबन्दी र अराजकताका कारणले एमाले पराजित हुनु परेको उहाँको निर्वाचनको मौन अवधिमा प्रशासित बीबीसीले डकुमेन्ट्रीलाई पनि एमाले हार्नुको कारण मानिएको छ। खर्चका कारणले इमान्दार कार्यकर्ता राजनीतिबाटै पाखा लाग्ने र निराश हुने प्रवृत्तिले पनि चुनावी पराजयको कारण मानिएको छ। निर्वाचनमा अन्तर्घात गर्नेहरूलाई कार्यवाही नहुँदा संगठनात्मक अराजकता र जे गर्दा पनि हुन्छ भन्ने मानसिकता हुर्कियो प्रतिवेदनमा लेखिएको छ। एमाले नेतृत्वकै सरकारले पनि पार्टीका नीति र कार्यक्रमलाई जोड़ दिन नसक्नुलाई चुनाव हार्नुको अर्को कारण भनिएको छ। कार्यदलले पार्टीमा यसअघि खारेज गरेको 70 वर्ष उमेर र दुई कार्यकालको सीमा पुनर्स्थापना गर्नुपर्ने र निर्वाचनका उम्मेद्वार प्राइमरी चुनावबाट छान्नुपर्ने प्रस्ताव पनि गरेको छ। यसअघि ओलीले उक्त व्यवस्था बहुमतको बलमा जबरजस्ती हटाएर नेतृत्वमा ह्याट्रिक गर्नुभएको थियो। दुई कार्यकालको प्रावधानले पार्टीमा नेतृत्व विकास र हस्तान्तरणलाई सहज बनाउने मात्र होइन पार्टीमा गतिशीलता ल्याउन र नयाँ पुस्तालाई पार्टीमा जोड्न समेत सहयोग पुग्ने बुझाई कार्यकर्ताको रहेको प्रतिवेदनमा उल्लेख छ। अवसरको न्यायोचित वितरण नभएका कारण पार्टीमा कार्यकर्ताको समर्पण र क्रियाशीलता कम भएको उल्लेख गरिएको छ।
1: नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देउबा र खड्का समूहको वारिस भएर अधिवक्ता श्रवण कुमार देवले निवेदन दर्ता गराउनु भएको हो। निवेदनमाथि पर्चेका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। सर्वोच्च अदालतले कंग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निशा दिएपछि कंग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ। सर्वोच्चले शुरूदेखि नै सुनवाई गर्ने अनुमति दिएपछि पनि एकलौटी महाधिवेशनको प्रक्रिया शुरू गरेको भन्दै इतर समूहले त्यो प्रक्रिया तत्काल रोक्न सर्वोच्चमा हिजो निवेदन पेश गरेको थियो। अब पुनरावलोकनको मुद्दाको टुङ्गो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गर्दै देउबा समूहले निवेदन दिएको हो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवनभरको

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
3: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज.
4: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भएको नेपाल परिवेशमा अब बाँकी समाचार.
5: बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिनुभएको छ. कांग्रेसले उच्च अदालतमा हालेको रिट उप हिजो कारण देखाउ आदेश आएको थियो, जसका कारण हिजोदेखि पटक पटक सारिएको प्रदेशसभा बैठक आज बेलुकी बसेको थियो. साथै रिट निवेदक पक्ष र सरकार पक्षलाई अदालतले भदौ 10 गते छलफलका लागि बोलाएको छ. सरकार गठनकै विषय अदालतमा विचाराधीन रहेका बेला विश्वासको मत लिन लागेको भन्दै कांग्रेसले प्रदेशसभा बैठक रोक्न माग गर्दै आएको थियो. कांग्रेसका प्रमुख सचेतकले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभा बैठकमा अनुपस्थित रहन आफ्ना 36 जना सांसदलाई व्हिप जारी गर्नुभएको थियो. आजको बैठक मार्फत मुख्यमन्त्री थापाले विश्वासको मत पाएको उप सभामुख अप्सरा चापागाईले घोषणा गर्नुभएको हो. उहाँका अनुसार विश्वासको मतको पक्षमा 57 र विपक्षमा 0 मत परेको छ. 104 सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन 53 जना सांसदको समर्थन आवश्यक पर्छ. थापालाई नेपाली कम्युनिष्ट पार्टी नेकपाका 26 र नेकपा एमालेका 25 उपसभामुख सहित र राप्रपाका 7 जना सांसदले विश्वासको मत दिएका हुन्. राप्रपाका उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बजाचार्य र मोनिका श्रेष्ठले विश्वासको मत दिनुभएको हो. सरकार गठन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिने सम्बन्धमा राप्रपा विभाजित बनेको थियो. सरकारलाई समर्थन गर्ने निर्णय गरेका दल नेता थापा सहित मन्त्री बनेका 3 जनालाई राप्रपा केन्द्रले कार्यवाही समेत गरेको छ. उनीहरू 4 जनालाई पदमुक्त गर्न राप्रपाले हिजो प्रदेशसभा सचिवालयलाई पत्रचार समेत गरेको थियो. राप्रपाका 12 जना सांसद मध्ये 7 जना सरकारको पक्षमा उभिएकाले नेता थापा संसदीय दलमा बहुमतमा रहनु भएको छ. राप्रपाका बाँकी 5 जना बैठक सदस्य बैठकमै उपस्थित हुनु भएन. यसै गरी विपक्षी दल नेपाल मजदूर किसान पार्टी नेम्कीपाका 3 जना र हाम्रो नेपाली पार्टीका 2 जना सांसद पनि बैठकमा अनुपस्थित भएको प्रदेशसभा सचिवालयको हाजिरी पुस्तिकामा उल्लेख गरिएको छ. मुख्यमन्त्री थापा गत भदौ 4 मा एमाले नेकपा र राप्रपाको समर्थनमा बागमतीको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो.
4: बागमती प्रदेशमा भागभण्डा मिलाउन 3 दलबीच 6 बुँदे सहमति भएको छ. एमाले नेकपा र राप्रपाबीच सरकार सञ्चालनबारे सहमति भएको सहमति पत्रमा मुख्यमन्त्री किरण थापा मगर, एमाले संसदीय दलका नेता जगन्नाथ खतिवड़ा, नेकपाका दलका नेता शालिकराम जमरकटेर र राप्रपा दलका नेता उद्धव थापाले हस्ताक्षर गर्नुभएको छ. सहमति पत्रमा दलीय हैसियतको आधारमा साबिक 8 मन्त्रालय नबढ़ाउने गरी भागभण्डा गर्ने, सभामुख नेकपाबाट निर्वाचित गरिने उल्लेख छ. सरकार सञ्चालनबारे 7 दिनभित्र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने, नेकपाको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गर्ने, मन्त्री परिषदको मर्यादा क्रममा मुख्यमन्त्रीपछि नेकपा र तेस्रोमा राप्रपाको तर्फबाट रहने उल्लेख छ.
5: लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त 3 मन्त्रीले आज शपथ ग्रहण गर्नुभएको छ. प्रदेश प्रमुख कृष्णबहादुर खर्तीले नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको हो. नेकपाबाट दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, रोल्पाका दिपेन्द्र पुन सिजलराई स्वास्थ्य तथा वर्दियाकी कृष्ण कुमारी थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएको छ. केन्द्रमा भएको सहमति अनुसार एमालेका मुख्यमन्त्री चेत नारायण आचार्यले भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि नेकपाले सरकारमा सहभागी हुने आफ्ना 3 मन्त्रीको नाम सिफारिश गरेको थियो. सोही सिफारिशका आधार मुख्यमन्त्री आचार्यले उहाँलाई मन्त्री नियुक्त गर्नुभएको हो. नवनियुक्त 3 मन्त्रीको शपथ ग्रहणसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदले पूर्णता पाएको छ. अब लुम्बिनीमा मुख्यमन्त्री सहित 9 मन्त्री रहेका छन्.
4: यस्तै जनता समाजवादी पार्टी जसपा नेपालले लुम्बिनी प्रदेशका 3 जना प्रदेशसभा सदस्यसँग फेरि स्पष्टीकरण सोधेको छ. पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै जसपा नेपालले रूपन्देहीका सन्तोष कुमार पाण्डे, लुम्बिनी प्रदेशका हेमा बेलवासे र बाँकेका भण्डारीलाल अहिरसँग 24 घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो. केन्द्रीय कार्यालयबाट आज महासचिव डाक्टर सुरेन्द्र कुमार झाद्वारा हस्ताक्षरित पत्रमा सांसदहरूलाई स्पष्टीकरण सोधिएको हो। पार्टीले भदौ 1 गते पत्र मार्फत लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न र विपक्षमा मतदान गर्न भनेको थियो, तर निर्देशन विपरीत सरकारको पक्षमा मतदान गरेपछि यसअघि नै 7 दिने स्पष्टीकरण सोधिएको थियो। तोकिएको समयभित्र पुनः स्पष्टीकरण पेश नगरेमा वा पेश गरिएको स्पष्टीकरण चित्तबुद्ध नभएमा पार्टी विधान र प्रचलित कानून निर्णय बमोजिम आवश्यक अनुशासनात्मक कार्यवाहीको प्रक्रिया अघि बढ़ाइने चेतावनी पत्रमा भनिएको छ।
5: महिला प्रहरीलाई गाली गलौज र हातपात गर्ने युवकलाई 5 दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाण्डुले अनुमति दिएको छ। काठमाण्डुको नयाँ बानेश्वरमा आज बिहान आकाशी पुलबाट बाटो काट्न आग्रह गर्दा पैदल यात्री राज कठायतले गाली गलौज गरेका थिए। वाद विवाद बढ़दै जाँदा उनले महिला प्रहरीमाथि हातपात गरेका थिए। त्यतिखेरै प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डुले 5 दिनको म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिनुभयो। प्रहरीका अनुसार कठायत विरूद्ध 2 कसुरमा अनुसन्धान भइरहेको छ। राष्ट्र सेवकलाई बाधा विरोध गर्न नहुने र अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको एसपी थापाले बताउनुभयो।
4: सरकारले गठन गरेको वीरगंज स्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सीडी श्रीकान्त यादवको संयोजकत्वको कार्यदलले पिपरा स्थित मिलको स्थलगत अनुगमन गरेको हो। त्यस अवसरमा कारखाना भवन सहितका भौतिक संरचना, मेसिनरी तथा पाटपूर्जाको वर्तमान अवस्था र उपभोगको उपयोगको सम्भावनाबारे अध्ययन गरिएको कार्यदलका संयोजक यादवले बताउनुभयो। सरकारले यही भदौ 1 गते उक्त कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न यादवको संयोजकत्वमा आपूर्ति मन्त्रालयका शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य रहेको कार्यदल गठन गरेको थियो। कार्यदलले 15 दिनभित्र कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गरी सरकारलाई सुझाव सहितको प्रतिवेदन दिनेछ।
5: स्वास्थ्य बीमा बोर्डले विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत 115 सेवा प्रदायक अस्पतालहरूलाई 27 करोड़ भन्दा बढ़ी रकम शोध भर्ना गरेको छ। बोर्डका अनुसार विपन्न नागरिक औषधि उपचार मार्फत दिँदै आएको मृगौला फेल भएर डायलासिस सेवा लिइरहेका, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, क्यान्सर आदिको उपचार बीमा मार्फत गरे बापत सेवा दिइरहेका ती अस्पतालहरूलाई 27,14,22,117 रूपियाँ 18 पैसा रकम शोध भर्ना गरिएको हो। बोर्डको गत भदौ 5 गतेको निर्णय अनुसार सेवा प्रदायक अस्पतालबाट उपलब्ध कागजात एकीन गरी दावी स्वीकृत भएको रकम सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा भुक्तानी पठाएको बीमा बोर्डले जनाएको छ। यसअघि यो काम स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाबाट हुँदै आएको थियो। बोर्डका अनुसार स्वास्थ्य संस्थालाई पनि फागुनसम्मको हिसाब क्लियर भइसकेको र बाँकी 5 महिनाको रकम पनि छिट्टै शोध भर्ना हुने गरी काम अघि बढ़िरहेको जनाएको छ।
4: आन्तरिक राजस्व विभागले करदातालाई प्रदान गर्ने सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। विभागले आजदेखि यसको शुरूआत गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा रहनेछ। अन्तशुल्क जन्ने प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजस्व कार्यालयबाट मात्रै रुजु हुने गरेकोमा अब करदाता स्वयंले रुजु गर्न सक्ने व्यवस्था पनि मिलाइएको छ।
5: यस वर्ष मनसून प्रवेश गरेता 60 दिनको अवधिमा नेपालमा सरदर भन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गत हावापानी विश्लेषण शाखाका इन्चार्ज सुजन सुवेदीले असार 5 भदौ 1 गतेसम्म देशभर मापन गरिएको कुल वर्षा 746.8 मिलिमिटर रहेको जानकारी दिनुभयो। सो अवधिमा सामान्यतया 830.6 मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष सरदरको 89.9% मात्र वर्षा भएको उहाँले बताउनुभयो। यस अनुसार मनसूनको उक्त अवधिमा सरदरभन्दा 83.8 मिलिमिटर कम वर्षा भएको देखिन्छ। सुविधिले मनसून नेपालको सबैभन्दा संवेदनशील मौसम प्रणाली भएको उल्लेख गर्दै वार्षिक वर्षाको करिब 80% हिस्सा मनसून अवधिमै हुने जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभागले यस मनसून अवधिमा नेपालमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ़ने प्रक्षेपण गरेको थियो।
4: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
6: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
6: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
8: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
10: सम्पर्क फोन नम्बर 0825637775।
6: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
3: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
11: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065।
4: 7,540 उद्योगको नवीकरण भएको छ। नयाँ उद्योग तथा वाणिज्य दर्ता नवीकरण लगायतका शीर्षकबाट 5,26,49,562 राजस्व संकलन भएको सूचना अधिकारी महतोले बताउनुभयो। विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पूँजीको अभाव तथा स्थानीय तहमा पनि उद्योग दर्ता गराउने क्रम बढ़नु लगायतका कारणले उद्योगको लगत कट्टा हुने संख्या बढ़ेको सूचना अधिकारी महतोको भनाई छ। विभिन्न संचार माध्यममा चीनबाट जनयात भइरहेको समाचार सार्वजनिक भइरहँदा भन्सार विभागले पनि जनयात नभएको प्रष्ट पारेको छ। विभागको तथ्याङ्क अनुसार भारत र चीनबाट कटन थ्रेड्स अर्थात धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने स्पष्ट पारेको हो। आयात गरिने सामानको विश्वव्यापी रूपमा बुझिने कोड नाम राखिएको हुन्छ। जनैको त्यस्तो छुट्टै कोड नाम नभएकाले धागोकै रूपमा आउन र त्यसलाई जनै नै आएको भनी भन्न नसकिने विभागका तथ्याङ्क निर्देशक हरिओम पोखरेलले बताउनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 2082-83 118,468 किलो सिउने धागोका नाममा नेपाल आयात भएको देखिन्छ। यसै गरी चालू आर्थिक वर्षको अहिलेसम्ममा 10,184 केजी धागो आयात भएको उहाँले बताउनुभयो। त्यसमध्ये भारतबाट 7,144 केजी र चीनबाट 2,996 केजी आयात भएको छ। जापानबाट पनि 44 केजी धागो आयात भएको विभागले जनाएको छ।
5: अठारौं संस्करणको नाडा अटो सो 2026 काठमाडौँको ब्रिगेडी मण्डपमा आज शुरू भएको छ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले आयोजना गरेको अटो शोको उपराष्ट्रपति रामशाह यादवले उद्घाटन गर्नुभयो। शोमा दुई पाङ्रे चार पाङ्रे तथा व्यावसायिक सवारी साधनका गरी 53 ब्राण्डको सहभागिता रहेको छ। ती ब्राण्डले 1.5 दर्जन भन्दा बढ़ी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन्। यसपटकको अटो शोको मुख्य आकर्षक मध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कूटर यात्री P2 पनि रहेको आयोजकले जनाएको छ। प्रदर्शनी स्थलमा मेड इन नेपाल मेड फर नेपाल प्याभिलियन राखिएको छ, जसमा नेपालमा उत्पादन वा एसेम्बल भएका सवारी साधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिनेछ।
4: भन्सार छरीगरी भित्राइएको 10 लाख रूपियाँ बराबरको कपड़ा सहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा वीरगंज महानगरपालिका 17 का 25 वर्षीय दिपेन्द्र शाहलाई प्रहरीले जिरा भवानी गाउँपालिका एक बलुवाबाट कपड़ा सहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरी चौकी महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा चौकीबाट खटिएको टोलीले शाहको साथमा रहेको मोटरसाइकल तथा 12 बोरा कपड़ा बरामद गरेको छ। र साताको दोस्रो शेयर कारोबार दिन आज निप्से परिसूचक 5.30 अंकले घटेको छ। हिजो 19.13 अंकले घटेको बजारमा आज पनि सोही क्रमले निरन्तरता पाएको हो। आजको कारोबारपछि निप्से परिसूचक 2594 बिन्दुमा कायम भएको छ। घटेको बजारमा कारोबार रकम भने आज बढ़्यो। हिजो 3.23 अर्ब कारोबार भएको शेयर बजारमा आज 4.10 अर्ब रूपियाँको शेयर किनबेच भएको छ। आज 78 कम्पनीको शेयर मूल्य बढ़दा 187 कम्पनीको शेयर मूल्य घट्यो भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
5: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको अटो क्षेत्रमाथि कर दोब्बर बनाउने चेतावनी दिनुभएको छ। कार ट्रक र अटो पार्ट्समा यसअघि 25% लाग्दै आएकोमा ट्रम्पले अब 50% पुर्याउने चेतावनी दिनुभएको हो। उहाँका अनुसार नयाँ ट्यारिफ आगामी जनवरी 1 लागू गरिनेछ। अमेरिका र क्यानाडा बीच व्यापार सम्बन्धी वार्ता समाप्त भएको र दुई देशबीच तनाव बढ़िरहेका बेला ट्रम्पको यस्तो धम्की आएको हो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले ट्रम्पको पछिल्लो कर धम्कीलाई अप्रत्याशित नभएको बताउनु भएको थियो। उहाँले ट्रम्पमाथि क्यानाडाको अटो उद्योगलाई समाप्त पार्ने प्रयास गरेको आरोप लगाउनु भएको छ। कार्नेले यदि अमेरिका सही दृष्टिकोणका साथ वार्ताको टेबलमा फर्कन्छ भने क्यानाडा पनि वार्ता पुनः शुरू गर्न तयार रहेको पनि बताउनु भएको छ। यसअघि भएको एक वार्तामा अमेरिकी अधिकारीले क्यानाडाले कुन कुन देशसँग व्यापार सम्झौता गर्न सक्छ भन्ने विषयमा सीमा तय गर्नुपर्ने प्रस्ताव गरेका थिए, जुन क्यानाडाले अस्वीकार गरेको थियो। उता अमेरिकी अधिकारीहरूले भने वार्ता असफल हुनुमा क्यानाडालाई जिम्मेवार ठहराएका छन्। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सोमबार सीएनबीसीसँगको कुराकानीमा क्यानाडाको तर्फबाट थप मागहरू राखिएको बताउनु भएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। मलेसियामा आयोजना आउने एसिसी प्रिमियर कप क्रिकेटको प्रतियोगिताको तयारीका रूपमा रहेको नेपालले घरेलु टोली मलेसियामाथि सहज जित निकालेको छ। मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि 9 विकेटको जित निकालेको हो। जितका लागि मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याएको नेपालले जवाबी ब्याटिङ गर्दै गर्दा वर्षा भएको थियो। त्यसपछि निर्धारित 50 ओभरको खेललाई छोटाएर 48 ओभरमा झारिएको थियो। यससँगै नेपालले 48 ओभरमा 228 रनको नयाँ लक्ष्य प्राप्त गर्यो। उक्त लक्ष्य नेपालले 28 ओभरमा 1 विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक 161 रनको योगदान दिएका थिए। उनले 85 बलमा 12 चौका र 12 छक्का प्रहार गर्दै 161 रन बनाएका हुन्। त्यस्तै अर्जुन कुमार 61 रनमा अभिजित रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा सबै विकेट गुमाउँदै 232 रनको एक फल तयार पारेको थियो।
5: न्यूजील्याण्डका अलराउण्डर जिम्मी नेसम नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ड्समा फर्किएका छन्। एनपीएलको आगामी संस्करणका लागि 35 वर्षीय नेसमलाई अनुबन्ध गरिएको जनकपुर बोर्ड्सले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। निशमले सन् 2024 को पहिलो सिजनमा जनकपुर बोर्ड्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
4: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: प्रधानमन्त्रीलाई संसदमा भोलि 11 सांसदले प्रश्न सोध्ने। बालिनलाई कालो चस्मा प्रयोग गर्न अस्पतालको रिपोर्ट पेश।
4: ओलीलाई हटाउने शंकरको प्रतिवेदनले एमालेमा तरंग। कंग्रेसका देउबा र खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता। पछि
5: बागमतीमा एसले नेकपा र राप्रपा बीच छ बुधे सहमति। लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो 24 घण्टे पुनः स्पष्टीकरण।
4: क्यानाडा बीचको सम्बन्ध थप चिसिँदै अटो क्षेत्रमाथि 50% कर लगाउने ट्रम्प घोषणा।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: बस गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुस 082-563-414।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमलाई घुम्सेर बसेछौ
5: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
4: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
17: हार जोड्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
19: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
20: इन्डोस्कोपी सेवा
19: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
16: नोट यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
19: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138
21: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
22: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
21: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
23: महिनावारीमा समस्या महिनावारी रोकिनु
21: श्वेत पर्दा र पिसाब पोल्ने समस्या,
0: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
21: पाठेघरमा मासु पलाउने,
0: निसन्तान महिलाको चेक जाँच,
21: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
1: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
21: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878913 र 9805912871।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: अन्य सेवाहरू,
20: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 0825166494, सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848330153 र 9869414।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
18: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908044, 0825908044।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ, सम्पर्क फोन नम्बर 0825908029, सम्पर्क मोबाइल नम्बर 9749964643 र 9858853825।
25: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
26: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
25: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै डेंगी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
20: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
2: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
4: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-5625-0923-78-18-617 र 98-78-35-643।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा प्रदेशमा जारी सत्ताको हानथापले एमाले र नेकपाकै नेता असन्तुष्ट।
1: दिन रात्री भोज जस्तो पछि के हो अहिले नै लिइहालौं भइहालौं गरिहालौं खाइहालौं भने जस्तो मात्रै देखियो।
2: जनतामा निराशा जसरी पैदा भएको छ यसलाई चाहिँ थप मलजल गरेको अनुभूति हुने खालको गतिविधि भएको छ।
0: राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ भन्छन्,
3: माथि दलहरू मिल्यो तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो बाटो मुक्त गर्न सकिएन भनेदेखि संहितामै ठूलो समस्या आउँछ।
0: अनि इरानसँगको व्यापारलाई लिएर चीन र अमेरिका बीच तनाव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मान्छे मार्न विश्व पूर्ण स्वचालित अस्त्रहरूको खतरनाक रूपमा नजिक पुगेको भन्दै संयुक्त राष्ट्रसंघ र रेड क्रसले एउटा संयुक्त चेतावनी जारी गरेका छन्। ड्रोन युद्ध परिष्कृत हुँदै गइरहेका बेला राष्ट्रसंघका महासचिव र आईसीआरसीकी प्रमुखले तत्काल अन्तर्राष्ट्रिय नियमनका लागि आह्वान गरेका हुन्। राष्ट्रसंघको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची भन्छन्,
5: स्वचालित अस्त्र प्रणालीबारे निश्चित प्रावधान र प्रतिबन्धहरूको व्यवस्था गर्न हामीले 3 वर्ष अघि विश्वलाई आग्रह गरेका थियौं।
4: तत्काल सम्बोधन गर्नुपर्ने विषय भन्दै त्यो आग्रहलाई हामी आज फेरि दोहोर्याउँदैछौ। राष्ट्रसंघको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची, कतिपयले किलर रोबोट्स अर्थात हत्यारा रोबोटहरू भन्ने गरेका रोबोटको प्रयोगका सम्बन्धमा अहिलेसम्म कुनै सन्धि नरहेको अवस्था छ। द न्यूयोर्क टाइम्सले यसै साता प्रकाशित गरेको समाचार अनुसार रूसी ड्रोन हमलामा गत महिना युक्रेनमा 3 जना मारिएकामा एआईद्वारा संचालित उक्त ड्रोन शुरूमा मानवद्वारा संचालन गरिएको भए पनि पछि त्यसले स्वतन्त्र रूपमा ठ्याकै निशानामाथि प्रहार गरेको थियो। इरानसँग व्यापार जारी राख्ने देशहरूले परिणाम भोग्ने चेतावनी दिएको अमेरिकाका एकपक्षीय प्रतिबन्धहरूको आफूले विरोध गर्ने चीनले जनाएको छ। आर्थिक युद्ध र अत्यधिक दबाव सिर्जना गर्ने नीतिले समस्या समाधान गर्नुको सट्टा थप द्वन्द बढ़ाउने चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले बताए। बेजिङले आफ्ना हितको रक्षा गर्ने उनले उल्लेख गरे। इजरायलका एक सांसदले सेनाको सुरक्षामै वेस्ट ब्याङ्क स्थित एउटा प्यालेस्टिनी स्मारकलाई हथौडाले भत्काउने प्रयास गरेका छन्। रिलिजियस जायनिजम पार्टीका सदस्य सी सुकोट र अरू थुप्रै व्यक्तिले स्मारक भत्काउने प्रयास गरिरहेका भिडियोमा देखिन्छ। उक्त स्मारक इजरायली द्वन्दका क्रममा मारिएका प्यालेस्टिनीहरूको नाममा बनाइएको छ। इजरायली सेनाले सुकोटलाई सो क्षेत्रको भ्रमणका लागि अनुमति दिइएको भन्दै उनले त्यस्तो काम गरेको जनाएको छ। सो कार्यको प्यालेस्टिनी र इजरायली राजनीतिक वृत्तबाट चर्को आलोचना भइरहेको छ। अमेरिकी सेनाको एउटा विमान मस्को स्थित भुनुकोभो विमानस्थलमा अवतरण गरेको भन्ने विवरणबारे प्रतिक्रिया दिन क्रेमलिनले अस्वीकार गरेको छ। म्यारील्याण्ड स्थित एन्ड्रूज एयरबेसबाट उडेको अमेरिकी सेनाको विमान लाटभियाको राजधानी रिगामा 2 दिन अगाडि अवतरण गरेको फ्लाइट रेडार ट्रेकरले देखाएको छ। कैदीबन्दी सटासाट हुन लागेको अथवा युक्रेन युद्धबारे वार्ताका लागि ट्रम्पका दूतहरूलाई मस्को पुर्याइएको हुन सक्ने अनुमान गरिँदैछ। र भारत सरकारले प्याजको बढ़दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरूप भण्डारणमा रहेको प्याज बजारमा ल्याउने जनाएको छ। भारतमा चाडबाड़का कारण सामान्यतया अगस्तमा प्याजको माग बढ़ेसँगै मूल्य पनि उकालो लाग्ने गर्छ। तर यो वर्ष भारतीय उपभोक्ताले गत वर्षको तुलनामा झण्डै दोब्बर मूल्य तिर्नु परेको छ। चेन्नई र कोची सहितका प्रमुख शहरमा प्याज आपूर्ति गर्न विशेष रेल सञ्चालन गर्ने र राजधानी दिल्लीका विभिन्न क्षेत्रमा सहुलियत मूल्यमा प्याज बिक्री गर्न भ्यान मार्फत घुम्ती सेवा सञ्चालन गरिने पनि सरकारले जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। दुई वामपन्थी पार्टीले नेतृत्व गरेका 5 वटा प्रदेशमा सरकार गठनका सिलसिलामा देखिएका गतिविधिले ती दलभित्रै असन्तुष्टि उत्पन्न गरिदिएको देखिएको छ। नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोडिएपछि 5 वटा प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्। तर आफ्नै दलको सरकार बन्दा पनि उक्त पार्टीका नेताहरू सन्तुष्ट देखिएका छैनन्। 5 वटा प्रदेशमा वामपन्थी नेतृत्वको सरकार छ, तर कतै मन्त्री परिषद गठन र विस्तारमा विवाद देखिएको छ। कतै बहुमत पुर्याउन सत्ता साझेदारीमा ल्याइएका अन्य दलसँगको सम्बन्ध गिजोलिएको छ। नेकपाका केन्द्रीय सदस्य रंजित तामाङ त्यसलाई सत्ताको हानथाप मान्छन्।
1: सत्ताको लुछाचुडीले यो सरकार के को लागि बन्यो, यो गठबन्धन के को लागि बन्यो, दलहरूको बीच सरकारको भागभण्डा के को लागि भयो भन्दा यो चाहिँ उही अन्तिम रात्रि भोज जस्तो हो कि पछि के हो अहिले नै जे जति सकिन्छ जसरी सकिन्छ लिइहालौं भइहालौं गरिहालौं खाइहालौं भने जस्तो मात्रै देखियो। तर सारतत्वमा यो बैठक भयो, यो गठबन्धन चाहिँ एकले अर्कालाई बदला लिने, एकले अर्कालाई देखाइदिने र सत्ता र शक्तिको अभ्यास गर्ने, फेरि पनि पुरानै शैलीमा जाने कुरा चाहिँ दुःखद छ।
0: प्रदेश तहमा सत्ता साझेदारी र मन्त्री चयनमा समेत केन्द्रको निर्णय निर्णायक हुने गरेको देखिएको छ। यसले प्रादेशिक अध्यासलाई कमजोर बनाइरहेको कतिपय आलोचकहरू बताउँछन्। नेकपा एमालेका केन्द्रीय सदस्य समीक बराल त्यसमा सहमत छन्।
2: आधारभूत तहको जनताले चाहिँ सम्मान गर्ने सका निर्णयहरू मूल राजनीतिक दलको नेतृत्वले गर्नु पर्थ्यो, त्यो हुन सकेको भए आज संहिताप्रति यो किसिमको घृणाभावहरू उत्पन्न हुने परिस्थिति सिर्जना हुँदैन थियो। राजनीतिक दलका नेतृत्वले गरेका गलत निर्णयका कारणले गर्दाखेरि आज प्रदेश र समावेशताको सन्दर्भमा अहिलेको नयाँ पुस्ता जनतामा निराशा जसरी पैदा भएको छ यसलाई चाहिँ थप मलजल गरेको अनुभूति हुने खालको गतिविधि भएको छ।
0: वर्तमान प्रादेशिक अभ्यास र संरचनामाथि प्रश्न उठाउनेहरूले दलहरूले प्रदेश तहमा गरिरहेको अस्थिर सत्ताको खेललाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन्। नेकपाका युवा नेता तामाङ आफ्नै पार्टीका नेताहरूको क्रियाकलापले त्यसलाई बल दिएको ठान्छन्।
1: डेढ वर्षको समय अवधि भएको प्रदेश सरकारको सत्ता उलटफेर गर्न जुन चलखेल भयो त्यस पछाडि पनि एक महिनासम्म पनि सरकार गठन नहुने विभिन्न प्रकारका लुछाचुडीको कारणले गर्दाखेरि चाहिँ संघीयता वा राजनीतिक दलहरूको छवि राम्रो भएन। संघीयताप्रति नकारात्मक धारणा राख्नेहरूको धारणा बलशाली हुने र संघीयता आवश्यक छ भन्नेहरूको शैलीबाट चाहिँ संघीयता बलियो बनाउन नलागेको देख्दाखेरि चाहिँ राजनीतिक दलहरू नचाहेर पनि संघीयताको विरूद्धमा माहौल बनाउन लागेको जस्तो भान हुन्छ।
0: दुई वामपन्थी दलसँगको सत्ता साझेदारीको विषयले बागमती प्रदेशमा राप्रपा र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा आन्तरिक किचलोमा फस्न पुगेका छन्। कतिपयका भनाईमा विगतमा पुराना पार्टीहरूले केन्द्रमा गरेको जनअपेक्षा विपरीतका अराजनीतिक गतिविधि उनीहरूप्रति वितृष्णा पैदा गर्ने एउटा कारण बनेको थियो। केन्द्रमा झण्डै किनारामा पुगेका उनीहरूले प्रदेशमा त्यस्तै काम दोहोर्याइरहेको आलोचकहरू बताउँछन्। हाम्रा साथी प्रदीप बस्यालले राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठलाई के तपाईँ पनि त्यसै ठान्नुहुन्छ भनी सोधेका थिए।
6: त्यो हो नि, दलहरू यत्रो ठुलो दुर्घटना नेपालमा भयो तर पनि उनीहरू चेतिरहेको देखिँदैन। दलहरू संसदीय व्यवस्थामा सत्ता स्वार्थको लागि उत्प्रेरित हुनु त्यति धेरै अस्वाभाविक कुरा त होइन, तर एउटा रेड लाइन त हुनुपर्छ उनीहरूको, कहाँ जाने कहाँ नजाने, के गर्ने के नगर्ने, कोसँग मिल्ने कोसँग नमिल्ने, त्यो त हुनुपर्छ। आफूले जसलाई एकदमै ठूलो प्रतिक्रियाबाजी भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, आफूले जसलाई जो शत्रु भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, जोसँग जे गर्नु पनि मिल्ने यो जुन प्रवृत्ति देखा पर्छ त्यो प्रवृत्ति पुरानै हो, हिजो त्यही थियो। त्यही कारणले नेपाली जनताहरू आजित भएका हुन् दलहरू देखेर, अब अहिले त्यही प्रवृत्ति फेरि पनि बाहिर देखा परिरहेको छ।
7: जस्तो अब श्यामजी अब त्यही दल सत्ता बनाउन जे पनि गर्ने, आम जनताका स्वार्थका कुरा भन्दा सत्ता खिचादानीमै बढ़ी भयो भन्ने एउटा माग लिएर जुन युवाहरूले त्यत्रो आन्दोलन गरे त्यसको एक वर्ष पनि पूरा भइसकेका छैन, यस बीचमै कतै छिटो बिर्सेका त उनीहरूले, किन त्यो पाठ उनीहरूमा त्यो आवाज देखिएन, के कारण हुन सक्छ?
6: दलहरूले मानु अब पनि नेपाल उसरी नै चल्छ, मानु हिजो जस्तो गर्यो त्यसै गरी चलेदेखि केही फरक पर्दैन भने जस्तो उनीहरूमा छ। कहाँनिर हामी छुक्यौं कहाँनिर भूल भयो भनेर भन्ने सांस्कृतिक आत्मसमीक्षा राजनैतिक आत्मसमीक्षा दुटै आत्मसमीक्षाको अभाव दलहरूमा जो भएको छ त्यसै कारणले यो भएको।
7: अब चुनाव आउने एक वर्ष बाँकी रहँदै गरेको अवस्थामा यस्ता खिचतानी फेरि देखिँदाखेरि संहिता पक्षधर भनेर जुन संहिताको मुद्दै उठाउने उनीहरूको भूमिका त्यसरी देखिँदाखेरि चाहिँ त्यसको लाभ चाहिँ कसलाई पुग्छ त?
6: संहिता विरोधीहरूलाई पुग्छ। ल हेर दलहरू सचिएन त, यो दलको सालामालामा कुनै फर्क आयो त भन्नको लागि एकदमै गतिलो सामग्रीहरूले दिन्छ, त्यसकारणले यसले संहिता सिद्ध्याउन खोज्ने संहिता चाहिँदैन यो एकदम ठिक छैन भनेर भन्नेहरूलाई नि मदत पुग्ने खालको गतिविधि हो यो।
7: यस्तो अवस्था देखिरहँदाखेरि चाहिँ त्यसलाई अलिकति व्यवस्थापन गर्नमा यो प्रदेश प्रमुख सभामुखहरूको भूमिका अलिकति अभिभावकीय देखिन्छ कि देखिँदैन? तिनीहरू पनि पुरानै सत्ताका प्रतिनिधि पुरानै सत्ताका ले नियुक्त गरेका व्यक्तिहरू भएकाले त्यो कतै स्वार्थ सिद्धिमा नै उनीहरूको अल्झिरहेको भन्ने कतिपयको आरोपलाई चाहिँ कसरी हेर्नुहुन्छ?
6: पहिला नेपालमा एउटा समस्या के भयो भने सेन्टरमा राजनैतिक दलहरूको नेतृत्वमा कुनै समस्या भयो भने परेशमा पनि तुरन्तै त्यो समस्याको कपी पेस्ट देखिने, माथि समस्या भए तापनि तल राम्रोसँग चल्ने हामी भारतमै देख्छौ, संहिता भएका थुप्रै देशहरूमा देख्छौ, तर नेपालमा त्यस्तो देखिएन। माथि दलहरू मिल्यो
3: तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो खालको एउटा प्रवृत्ति भयो। योबाट चाहिँ संघीयतालाई मुक्त गर्न सकिएन भनेदेखि संघीयतामै ठूलो समस्या आउँछ।
7: तपाईँले भने जस्तै अझै पनि प्रदेशका कुरा मिलाउन केन्द्रमै अध्यक्षहरूसँग धाउनु पर्ने, खास गरी अहिले जुन प्रदेशमा दुई मुख्य कम्युनिष्ट दलहरू नेकपा र नेकपा एमालेको जुन यस्तो यो द्वन्द्वमा देखिरहेको छन् उनीहरूले, त्यसले पहिलेदेखि खुम्चिँदै गइरहेको कम्युनिष्ट धरातललाई त्यसले चाहिँ कहाँ पुर्याउला?
3: कम्युनिस्टहरू त यो कारणले होइन, अब अरू थुप्रै कारणले नै खुम्चिँदै गएको स्थिति हो। उनीहरूले खासमा नाम कम्युनिस्ट, अब काम चाहिँ कम्युनिस्ट भयो उनीहरूको, त्यही कारणले नै उनीहरू खुम्चिँदै गएको स्थिति छ। उनीहरूले आफ्नो कम्युनिजमको त्यो साइनबोर्ड बमोजिम के पनि गरेनन्, त्यही कारणले खुम्चिँदै गएको कुरा हो। अब यसले त अब यसमा त्यति धेरै मलजल गर्ला भनेर भन्ने लाग्दैन, तर जोसँग पनि मिल्ने, जोसँग पनि हातेमालो गर्ने, सिद्धान्त विचारको के पनि नगर्ने, जनताको मुद्दा मिल्छ कि मिल्दैन, जनताको मुद्दा बारे त विचारै नगर्ने, यो जुन कुराले चाहिँ कंग्रेसलाई पनि यसले बदनाम गर्छ, कंग्रेसलाई पनि यसले बदनाम गर्छ।
0: उनी थिए राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भोलि प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाब दिने कार्यक्रम छ। यसअघि जवाफ नदिएको भन्दै खास गरेर विपक्षी सांसद

0: प्रश्न त कमै दर्ता भयो नि,
1: त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कि सहभागिता कम भएको
0: अरू दलहरूले चाहिँ आफूले जुन उहाँहरूको अनुपातमा पर्थ्यो संख्या त्यो संख्यामा सोध्नु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कतिजनाले पाउनु भएको थियो, कतिजनाको प्रश्न छ?
0: उहाँहरूको सातजनाको थियो, सबै दलकोबाट एउटा र थप हुना हुने छवटा थियो।
1: प्रधानमन्त्रीको कार्यालय अथवा सचिवालयबाट भोलिको सहभागिताको बारेमा सुनिश्चित भइसकेका छ?
0: भोलिको सम्भावित कार्यसूची प्रकाशित गरिसकेका छौँ र सम्भावित कार्यसूचीको सन्दर्भमा हामीले सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ।
2: उनी थिए संसद सचिवालयका प्रवक्ता एकराम गिरी, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यक्रमबारे जानकारी दिँदै। अन्त्यमा देश बाहिरको एउटा प्रसंग, अमेरिकाले इरानका व्यापार साझेदारहरू विरूद्ध आर्थिक प्रतिबन्ध विस्तार गर्ने योजना घोषणा गरेपछि चीनले आफ्नो हितको रक्षा गर्ने वाचा गरेको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी एकपक्षीय गैर कानूनी प्रतिबन्धहरूको चीनले सशक्त विरोध गर्ने र आफ्ना अधिकारहरूको रक्षाका निम्ति आवश्यक सबै उपाय अवलम्बन गर्ने बताएका हुन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग कारोबार गर्ने सबै देश तथा वित्तीय संस्थाहरूले परिणाम भोग्ने चेतावनी दिँदै सोमबार नयाँ कदमहरू घोषणा गरेपछि चीनको तर्फबाट प्रतिक्रिया आएको हो। चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो, यद्यपि इरानी बन्दरगाहहरूमाथि अमेरिकी प्रतिबन्धका कारण पछिल्लो समय व्यापार घटेको छ। अन्तर्राष्ट्रिय कानूनको दायराभित्र रही चीन र इरान बीच सहकार्य हुँदै आएको छ, त्यसमा हस्तक्षेप अथवा अवरोध हुनु हुँदैन, चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिनले भनेका छन्। बेसेन्टले इरानसँग कारोबार गर्ने देश तथा वित्तीय संस्थाहरूलाई एक्ल्याइने बताएका छन्। चीनिया ब्याङ्कहरूबारे सोधिएको प्रश्नको जवाफमा बेसेन्टले उनकै शब्दमा अमेरिकी प्रतिबन्धहरूले छुन नसक्ने कोही पनि नभएको टिप्पणी गरे।
2: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुने नै छौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दैव हजुर, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चालेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: प्रोपराइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727976
9: र 98578369।

0: जस्तो महसुस हुने,
1: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
0: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
1: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095128171।
4: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453506523।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
1: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ।
2: आई लभ यू पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: अब हाम्रै घुराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
6: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
5: सामान्य किराले खाएको दाँत भर्ने,
4: मेसिन द्वारा आरसीटी गर्ने,
5: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
4: खोल लगाउने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
5: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदान तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
6: सम्पर्क मोबाइल नम्बर 98228777494 98228777494।

0: हंगाऊ रेडीज मेरो एवरेस्ट
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: गौथरीले पास गर्छ एसएलसी।
5: आमा म पढ्छु नि है।
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा 5 हप्तामा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली।
5: आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ।
6: श्री भाद्र 5 गते शुक्रबारका दिनदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र मास्टर ने।
7: साथै यही भाद्र 10 गते देखि हिन्दी कथानक चलचित्र टक्सिक भव्य प्रदर्शन हुँदैछ।
8: मेरी सिटी में आकर

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज जो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: या ये दांत दुखिरा मर्नु भयो।
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
0: अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नीस भएको होइन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्त रोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्त रोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा जीपीए प्रणाली

0: सुर्खेत रोड
1: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273।
3: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट तथा रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर।
4: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम में भर्ना खुल्यो।
3: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ को 50% सहयोग में मात्र 40 जना का लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन संबंधी तालिम संचालन हुँदैछ। सीट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौका को फायदा उठाउनुहोस्।
4: तालिम दिइने विषयहरू
3: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि
4: हाम्रा विशेषताहरू।
3: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
4: थप जानकारीका लागि होटल सुपर लज शहीद गेज उमेश मार्ग खोराहिदाङ सम्पर्क मोबाइल नम्बर 98-410-17-09-100 98-410-17-09-100।
3: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड काठमाडौँ नेपाल।
5: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ।
6: थुप्लु 4 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मित्रहरू, जीवन विज्ञान सत्संग, सत्संगको अर्थ हुन्छ सत्य हो संग, जहाँ सत्य छ त्यो सत्यमा आफू आधार हो, सत्यमा आफूलाई एक बनाउनु सत्संग। सत्यसँग सत्य मिल्यो सत्य जिन्दगानी, आफ्नो जीवनलाई सत्यमुखी बनाउनु अथवा सत्यको अनुसरण गर्ने व्यक्तिहरू, सत्यको साधना गर्ने व्यक्तिहरूको संगमा जानु यो पनि सत्संग। हामी सामान्यतया सत्संग भनेको कतै कथा प्रवचनहरू भइरहेको छ, धार्मिक अनुष्ठानहरू भइरहेको छ भने, प्रवचनहरू भइरहेको छ त्यो ठाउँमा जानु सुन्नु, यसलाई सत्संग भन्छौ। तर सत्संगको परिभाषा त्यति मात्रै होइन, सत्संगको परिभाषा अलि विराट छ, किनभने सत्यभित्र धेरै कुराहरू लुकेको छ, जीवनको गहिराई छुपेको छ, जीवनको सत्यबोध सत्यको साधनाले गराउँछ। त्यसकारण साधनाको मूल पनि सत्य नै हो, सत्यको ज्ञान नभइकन साधना अगाडि बढ्दैन, त्यसैले जरुरी छ। मित्रहरू, यहाँहरूले दिव्य नवव्रत धेरै मानिसलाई जानकारी छ र यहाँहरूले प्रयोग गर्नुभएको छ। दिव्य नवव्रतमा 9 सूत्रहरू छन् जसले हाम्रो जीवनलाई एउटा नयाँ दिशा प्रदान गर्छ, बाटो खोलिदिन्छ, अगाडिको जीवन यात्रालाई अत्यन्तै सरल र सुगम बनाइदिन्छ। दिव्य नवव्रतको साधना नगरिकन, अभ्यास नगरिकन हामी साधनालाई अगाडि बढाउन सक्दैनौ। दिव्य नवव्रतको अभ्यास गर्नु नै वास्तविक साधना हो। ती दिव्य नवव्रतका 9 सूत्रहरूमध्ये एउटा सूत्र यहाँलाई थाहा छ, सत्यता। बिना सत्यता साधना सुरु हुँदैन, सत्यता नभइकन अगाडिको कुनै पनि सूत्र काम लाग्दैन, काम गर्न सकिँदैन। त्यसकारण दिव्य नवव्रतमा पनि सत्यता चाहिँ एउटा फाउन्डेसन जस्तै हो, एउटा पूर्वाधार अथवा जग जस्तो हो, पूर्वाधार बिना केही पनि हुँदैन। त्यही सत्यताको जगमा टेकेर हाम्रो जीवनको कल्याणकारी भवनको निर्माण हुन्छ। बिना सत्यता कल्याणकारिताको आशा गर्नु बुद्धिमानी हुँदैन। आफ्नो कल्याण होस्, सारा जगतको कल्याण होस्, जुन दिशामा काम गरे पनि सत्यता अनिवार्य छ। जहाँ सत्यता हुन्छ त्यही कल्याणकारिता सुरु हुन्छ। अहिले हामी यो वेलनेसको एउटा अभियान नै लिएर अगाडि बढेका छौँ, आरोग्यतालाई प्रमुख आधार मानेर विकास लगायतका अन्य सुविधाहरूको निर्माण गर्नुपर्छ भन्ने एउटा अभियान नै सुरु भएको छ। यो कल्याणकारिताको, यो आरोग्यताको जग नै सत्यता हो। यदि तपाईँ हामीमा सत्यता छैन भने आरोग्यताको कल्पना नगरौं, किनभने आरोग्यताको मूल, कल्याणकारिताको मूल नै सत्य हो। सत्य जिन्दगानी भन्नुपर्छ, सत्यसँग सत्य मिले सत्य जिन्दगानी हो। मित्रहरू, सत्यमा प्रवेश गरेपछि के हुन्छ त? सत्यमा उपलब्ध भएपछि अथवा सत्यको साधना गरेपछि के हुन्छ भन्ने यो गीतले यहाँहरूलाई पहिले नै प्रश्न गरेको छ। सत्य जिन्दगानी हो, यो गीत सुन्न होला। यसमा सत्यको अनुसरण गर्ने व्यक्तिहरू के हाल के हुन्छ? तीर्खा स्वयं पानी भयो, प्यास नै पानी भन्दछ, यानि कि तृप्ति भन्दछ, मार्ग नै गन्तव्य भन्दछ। यस्तो जिन्दगानी भयो, तीर्खा स्वयं पानी भयो, सत्यसँग सत्य मिल्यो सत्य जिन्दगानी भयो। जहाँ सत्य हुन्छ त्यहाँ मात्रै तीर्खा पानी भन्न सक्छ। यहाँलाई एउटा श्लोक, प्रसिद्ध श्लोक छ संस्कृतको, हाम्रा ऋषिहरूले देखाएको बाटो, असत्वमा सत्य गमाया। यो भने के हो? सत्यमा जानु भनेको होइन, असत्य भित्र पनि सत्य छ, असत्य बन्नलाई पनि सत्य चाहिँ चाहिन्छ। हरेक कुरा सत्यको जगमा छ। पानीको फोका बन्नको लागि पनि पानी चाहिन्छ। पानी छैन भने पानीको फोका बन्न सक्दैन। जबकि फोका असत्य हो, अहिले छ एकैछिनमा फुट्छ, फोकाको अस्तित्व धेरै बेर छैन। पानीको फोका उठ्यो एकैछिनमा फुट्यो, फेरि पानी नै बन्यो। फोका त एक प्रकारको माया हो, भ्रम हो, आज छ भोलि छैन, नष्ट हुन्छ। पानी सत्य हो त्यो, तर त्यो असत्य फोका बन्नलाई पनि त्यो पानी त चाहियो नि, त्यो सत्य त चाहियो। सत्यको जगमा असत्य पनि कहीँ देखिन्छ भने त्यसको पनि गहिराई मूलमा जानुभयो भने सत्य नै भेटिन्छ। असत्यभित्र सत्य छ, त्यही भएर असत्यमा सत्य कमाया, असत्यभित्रै सत्यको खोजी गर। किनभने यो संसारमा सत्यभन्दा बाहेकको केही पनि छैन, मूल सत्य हो। त्यही सत्यबाट सबै कुरा प्रकट भएको हुन्छ। रूप फरक फरक हुन्छन्, हामी झुक्किन्छौँ अलग कुरा हो, सब एउटै माटोबाट बनेको छ। इँटा आकारमा फरक छ, माटोको त्यो पाला जहाँ बत्ती बालिन्छ दियो अलग आकारमा छ, त्यही माटोको मूर्ति बनाएको हुन्छ। हामी ढोग्न जान्छौँ भगवान भनेर, आकार रूप फरक छ, घैटो फरक छ, गाग्रो माटोको फरक छ, घ्याम्पो माटोको अलग होला, टाइल अलग होला, माटोका धेरै कुराहरू निर्माण भएका छन्। तर बिना माटो केही पनि बन्दैन, र ती सबै भाँडाकुँडाहरू फुटेपछि माटो नै बन्ने हुन्थ्यो, फेरि आफ्नो स्वरूपमै जान्छन् उनीहरू सबै। जुन स्वरूपबाट आयो त्यही स्वरूपमा विलय हुन्छन्। यदि माटो हुँदैनथ्यो भने कुनै पनि माटाका भाँडाहरू आकारहरू बन्दैनथे। यसको अर्थ सत्य माटो हो, आकारहरू त असत्य हो। आज नफुटुन्जेलसम्म आकार छ, फुट्यो फेरि सकियो, त्यो त माटोको माटो नै हुन्छ। यो सत्यलाई जान्नु पुरुषार्थ हो। यो जगतमा एउटै मात्रै पुरुषार्थ छ, त्यो सत्यको बोध। हामी धेरै मानिसहरू छौँ, आकार हाम्रो फरक फरक छ, रूप फरक फरक छ, त्यही माटोका धेरै रूपहरू आए जस्तै हाम्रो पनि रूप धेरै फरक छ। तर हामीले आफूभित्र सार खोज्दै गयौँ भने एउटै कच्चा पदार्थबाट तपाईँ हामी सबै बनेका छौँ। यो शरीर पनि एउटै कच्चा पदार्थबाट बनेको छ, पञ्च तत्त्वबाट। ऋषिहरू यही भन्छन्, यो पञ्च तत्त्वको शरीर, तपाईँको शरीर बन्ने पञ्च तत्त्व अलग, मेरो शरीर बन्ने पञ्च तत्त्व अलग होइन, एउटै पञ्च तत्त्वले तपाईँ पनि भन्नुभएको छ, म पनि भन्नु छ। अनि फरक के छ भन्नुहोस् त, फरक त्यही रूपको मात्रै छ, आकारको मात्रै छ। कोही त्यही माटोको सानो लोटा बने होला, कोही त्यही माटोको ठुलो घ्याम्पो बने होला, त्यो अलग कुरा हो। तर सबको मूल माटो नै हो, हामी सबैको मूल पञ्च तत्त्व हो, हाम्रो शरीरको मूल त्यही हो। र त्यो पञ्च तत्त्वलाई आकर्षित गर्ने त्यो आकर्षण, त्यो आकर्षणको केन्द्रलाई आत्मा भनिन्छ। त्यो आत्मा एउटै तत्त्वबाट बनेको छ, त्यो परमात्मा तत्त्व। एउटाको आत्मा फरक तत्त्वबाट बनेको, अर्कोको आत्मा फरक तत्त्वबाट बनेको छैन। जसरी एउटाको शरीर एउटा पञ्च तत्त्वले, अर्कोको शरीर अर्कै पञ्च तत्त्वले बनेको छैन। एउटै पञ्च तत्त्वले जसरी शरीर बनेको छ, त्यसै गरी प्रत्येक आत्मा उही परमात्माबाट बनेको छ। सारमा खोज्दै गयौँ भने हामी कोही अलग छैनौँ, हामी एक छौँ, एउटै हौ, एउटै पानीका विभिन्न छिटाहरू थोपाहरू जस्तै हो हामी। अन्ततको त पानी पानीमै मिल्छ, पानी पानीबाट अलग हुन कहाँ सक्छ र। हामी सबै एउटै तत्त्वमा छौँ, त्यसकारण यो सत्यलाई जान्नको लागि, सत्य बोध गर्नको लागि के गर्नुपर्छ मित्रहरू? सबैभन्दा पहिला तपाईँ हामीले प्रयोग गर्ने है सत्यवादी भन्दाखेरि हामी केलाई सत्य भन्छौँ भने, यो मान्छेले झुटो गर्दैन, नभएको कुरा गर्दैन, सत्य बाणी बोल्छ। हामीले बाणीलाई मात्रै सत्य ठान्यौँ, यो त एउटा भाग हो, ठिक हो। सत्य भाषण, सत्य बोली, यो जरुरी छ। सत्य बोलीको अर्थ फेरि कसरी बुझ्ने? सत्य बोली भनेको एउटै कुरा हो, मनमा जे छ मुखमा त्यही। मनमा एउटा कुरा छ, मुखले अर्को कुरा बोल्नु असत्य, असत्य बाणी। या के सत्य के असत्य यो छुट्याउन असम्भव छ। साँचो अर्थमा भन्नुहुन्छ भने शब्दमा गयो कि असत्य हुन्छ, त्यसकारण बाणी कहिल्यै सत्य हुनै सक्दैन। सत्य त त्यो बाणीको ध्वनि चाहिँ हो, मात्रै ध्वनि सत्य हो, शब्द सत्य होइन। किन होइन भन्नुहोला भने, एउटै शब्द बोलेको एउटै शब्द हो, त्यसको अर्थ हामी फरक फरक लगाउँछौ। एउटा भाषामा त्यही शब्द राम्रो शब्द मानिन्छ भने त्यही शब्द अर्को कुनै भाषामा पुग्दा अत्यन्तै नराम्रो शब्द मानिन्छ। हामीले साँच्चै भन्दा अरू धेरै भाषा खोज्नै पर्दैन, हिन्दी र नेपालीकै कति शब्द खोज्नु हो भने नि हामीलाई हिन्दी शब्दमा त्यही शब्द बोल्दा हामीलाई यहाँ अश्लील लाग्छ, त्यहाँ राम्रो भनिन्छ। भनेको मतलब एउटै शब्दको पनि बुझाइ फरक फरक छ, अर्थ फरक फरक छ, भाषा अनुसार फरक छ। त्यसकारण शब्द त बुझाइ अनुसार सत्य या असत्य हुँदो रहेछ, शब्द आफैमा सत्य हुँदो रहन्छ। तर शब्द बन्ने जुन ध्वनि छ, जुन ध्वनिबाट शब्द बनेको छ, त्यो सत्य छ, त्यो शाश्वत छ, त्यो सबै ठाउँमा एक छ। मैले बोल्ने ध्वनि फरक र अर्को भाषा बोल्ने मान्छेको ध्वनि अलग हुँदैन। त्यो ध्वनिलाई मिलाउने जिब्रो, त्यो तरिका, शब्दहरू फरक होला, तर शब्द बनाउने जुन शब्दको कच्चा पदार्थ छ ध्वनि, त्यो चाहिँ सबको एउटै हो।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: हिराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082590 4666 98 29 81 50 53।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अद्गुरी।
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
5: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
7: सम्पर्क फोन नम्बर 01-46-20-310,
6: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
8: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
9: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो।
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
9: तालिम दिइने विषयहरू
8: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि
9: हाम्रा विशेषताहरू।
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
9: थप जानकारीका लागि होटल सुपर लज, शहीद गेट उमेश मार्ग, खोराही दाङ। सम्पर्क मोबाइल नम्बर 98410-17-09, 98410-17-09।
8: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड, काठमाडौँ, नेपाल।
10: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
11: त्यो फरक छैन, त्यो चाहिँ सत्य हो। त्यही भएर सत्यलाई शब्द अतीत भनिन्छ, सत्य शब्दमा आउँदैन भनिन्छ, सत्य भनिन्छ आउँदैन। त्यस कारण कुन शब्द सत्य, कुन शब्द असत्य यो छोडिदिनुहोस्। सत्यलाई यसरी बोल्नु, सत्य वाणी भनेको चाहिँ के हो भने मनमा जे छ त्यही शब्दमा प्रकट भयो भने सत्य। मनमा एउटा कुरा छ, मुखमा अर्को कुरा भयो भने असत्य। त्यसकारण तपाईँ हामीले एउटा अभ्यास गर्नुपर्छ। पहिलो अभ्यास साधना, पहिलो साधना भनेको मनमा जे छ त्यही अभिव्यक्ति दिउँ, बरु नदिउँ। बोल्न मन लाग्दैन, नबोलौँ बरु, मौन नै ठिक छ। तर यदि शब्द उच्चारण गर्नु पर्यो भने चाहिँ म असत्य शब्द उच्चारण गर्दिन। मनमा एउटा, मुखमा एउटा, यो असत्य भाषण म कहिले पनि गर्दिन, यो संकल्प तपाईँहरूले गर्नुपर्छ। यदि एउटा नियम, सत्यको एउटा मात्रै नियम पालना गर्नुभयो भने वास्तवमा जिन्दगी नै सत्य बन्दछ। किनभने यति एउटा नियम पालना गर्ने व्यक्तिले न भ्रष्टाचार गर्न सक्छ, न कसैलाई कुनै प्रकारले नोक्सान पुर्याउन सक्छ, न कसैको अहितमा काम गर्न सक्छ। बडो कठिनाइ छ। सत्य बोल मनमा जित मुखमा त्यही बोलेपछि त लुकाउनै मिल्ने नै कसैसँग, उसको जीवन त खुल्ला किताब भन्छ। कहाँ ढाट्नु, कसरी लुकाउनु? अब अलिकति गलत काम गर्यो भनेदेखि, अब मनमा त मैले गलत काम गरेँ भन्ने छ नि, बोल्दाखेरि साँचो गरे भन्न मिलेन, हो मैले गलत गरे भन्नु परेको परेन। जे भित्र गर्यो त्यही, जे मनमा छ त्यही। अब यो हुने बित्तिकै मान्छेले गलत काम गर्दैन, अब कामै गर्दैन। मानिस त त्यतिखेर मात्रै गलत काम गर्छ जब उल्लुकाउन पाउँछ, असत्य भाषण गर्न पाउँछ, त्यसकारण नराम्रो काम गर्छ। असत्य भाषण बन्द गर्ने बित्तिकै नराम्रो काम आजको आजै बन्द हुन्छ। हामीले आज देशलाई अरू केही गर्नु पर्दैन, सत्य बोल्न मात्रै सिकायो भने नि देश आजको आजै सुध्रियो। कि त नेताहरूको बोली बन्द हुन्छ असत्य नबोलेपछि, यदि सत्य बोल्ने हो भने गलत काम गर्न सक्दैन, उपाय छैन, उपाय नै छैन, कसैले पनि सक्दैन। त्यसकारण सत्य भाषण, सत्य बोल्नु एउटा त यति महत्वपूर्ण छ, अरूको कुरा छोडिदिनुहोस्। तर असली कुरा सत्य बोल्नु मात्रै होइन, यहाँलाई म बताऊ, सत्य बोल्नु मात्रै असली कुरा होइन, सत्य बोल्नु मात्र महत्वपूर्ण होइन, सत्य जिउनु चाहिँ साधना हो, सत्य बाँच्नु साधना हो। सत्य बोलेर मात्रै पुग्दैन, हाम्रो जीवन नै सत्य बन्नु पर्दछ, सत्य बाँच्नु पर्दछ, सत्य भोग्नु पर्दछ। म असत्यको भोग गर्दै गर्दिनँ, चाहे सुख। सत्य नै साधना मूल, साधनाको मूल नै सत्य हो, सत्यबाट साधना सुरु हुन्छ। यदि हामीले सत्यको अभ्यास गर्दैनौँ भने साधना सुरु भएन। सत्य नै साधना मूल, सत्य नै ईश्वर सुनिवास, ईश्वरको सुनिवास। सुनिवासको अर्थ र निवासको र सुनिवासमा अलिकति फरक छ। सुनिवास भनेको स्वाभाविक उसको आफ्नो निवास, आफ्नो घर। निवास त कसैले पनि बनाउन सक्नुहुन्छ। आज तपाईँ मकान आउनुभयो, मकान बास बस्नुभयो भने आज तपाईँ मेरोमा निवास गर्नुभयो, बास त जहाँ पनि हुन्छ, तर आफ्नो बास, मेरो आफ्नो स्वाभाविक बासलाई स्वनिवास भनिन्छ। ईश्वरको स्वनिवास कहाँ छ? सत्यमा छ। यसको अर्थ ईश्वर नै सत्य हो, ईश्वरको स्वनिवास सत्यमा खोज त्यसैमा छ। असत्य अन्धकार घोर, एकदमै भयानक अँध्यारो असत्य मात्रै हो। असत्य अन्धकार घोर, सत्य शाश्वत स्वप्रकाश, सत्य आफै प्रकाशित छ। सत्य त सूर्य जस्तो हो जो आफै प्रकाशित छ। जसरी सूर्यलाई कसैले प्रकाशित गर्नु पर्दैन, अरू जति पनि ग्रहहरू छन् सबै सूर्यको प्रकाशले प्रकाशित छ, तर सूर्य आफ्नो प्रकाशले, सूर्य कसैको प्रकाशले प्रकाशित छैन, सो प्रकाश आफै प्रकाशित छ। त्यही सूर्य जस्तै हो सत्य, सत्य सो प्रकाशित छ, सत्यलाई कसैले प्रकाशित गर्नु पर्दैन। त्यसैले सत्यको अभ्यास गर्नुभन्दा ठूलो साधना यो संसारमा अर्को बनेको छैन। सबभन्दा ठूलो साधना नै सत्यको साधना हो। सत्य बोल्नु मात्र होइन, सत्य जिउनु हो साधना। जहाँ सत्य साधन बन्छ, प्रकट हुन्छ सचेतना। आज तपाईँ हामीलाई सबभन्दा कठिनाई सचेतनाको छ। ए बाबु, होसमा काम गर, सजग बन, सचेत भएर गर भन्यो, हामी कता कता अचेत भइहाल्छौँ। हाम्रो सचेतना अत्यन्तै कमजोर छ अहिले, हामी पूरी अचेतनामा बाँचेका छौँ। र सचेतना आफै प्रकट हुन्छ, सचेतना तपाईँ आफू बनिरहनु पर्दैन, यदि तपाईँ सत्यको साधना गर्नुहुन्छ, सत्य जिउन थाल्नुहुन्छ, सत्यको साधना सुरु गर्नुहुन्छ, अथवा तपाईँले गर्ने प्रत्येक कर्मको साधन सत्य भन्दछ, तपाईँ जे पनि गर्नुहुन्छ सत्यलाई साथमा राखेर अथवा सत्यलाई साधन बनाएर तपाईँ आफ्नो जीवनलाई अगाडि बढाउनुहुन्छ भने यही हो सत्य जिन्दगानी हो भने के यही हो। त्यसपछिबाट तपाईँमा स्वतः सचेतना प्रकट हुन्छ, जुन सचेतना हामी सबैको खोज हो। सचेतना प्राप्त गर्नु सबैभन्दा ठूलो उपलब्धि हो। असत्यभित्र पनि सत्य लुकेको छ, यो ज्ञान सचेतनाबाट मात्रै प्राप्त हुन्छ। मित्रहरू, सत्यको अभ्यास गर्नु आफ्नो जीवनलाई मोक्षको यात्रामा अगाडि बढाउनु। सारा बन्धन भनेकै असत्य हो, मोक्ष भनेकै सत्य हो। सत्य कहिले कहिले कहिले कसैको बन्धन बन्न सक्दैन। सत्य त पूर्ण स्वतन्त्रता हो, 100% टोटल फ्रीडम, 100% स्वतन्त्रता। सत्यको अभ्यास गर्नुभन्दा ठूलो साधना अर्को छैन। र सत्यको साधना कहाँबाट सुरु गर्ने? सबभन्दा पहिलो साधना मेरो मनभित्र जे छ त्यही बाहिर प्रकट गराउने। मेरा हर एक गतिविधिहरू सत्यमा आधारित छ कि छैन, अथवा म सत्यको बाटोमा हिँडेर उपलब्धिको शिखर चढिरहेको छु या असत्यको बाटोमा हिँडेर उपलब्धिको शिखर चढ्दैछु। ख्याल राख्ने, असत्य त भत्किन्छ है, चकनाचुर हुन्छ, किनभने असत्य अघि नै मैले भने पानी होइन, पानीको थोक त्यो फोका हो, त्यो त फुट्छ फुट्छ, त्यो आकारको भरोसा पटक्कै नगरे हुन्छ। त्यसै गरी असत्यबाट बनेका कुनै पनि हाम्रा उपलब्धिहरू अन्ततो गच्छ चकनाचुर हुनेवाला छन्, पानीको फोका फुटेर जस्तै फुट्नेवाला छ। त्यसकारण असत्यको जगमा आफ्ना उपलब्धिहरूलाई मूल्यवान ठान्नु यो बुद्धिमत्ता हुँदैन, यो बुद्धिमानी हुँदैन। सत्यको जगमा जे पनि बन्छ यो जीवनको सहार हो। त्यसकारण सत्य भाषण, यानि कि सत्य बोल्ने, सत्य बोल्ने मात्र होइन, जीवन नै सत्य। म जे पनि गर्छु सत्यलाई आधार मानेर गर्छु, सत्यमा टेकेर मात्रै गर्छु, सत्यलाई साधन बनाएर मात्रै म अगाडि बढ्छु। सत्य साध्य मात्रै होइन, साधन पनि उही हो, गन्तव्य पनि उही हो, बाटो पनि उही हो, सबै कुरा उही हो।
12: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
13: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
12: हाम्रा सेवाहरू
13: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
12: अर्डर अनुसार खाली बोतलको उत्पादन,
13: 20 लिटर जारमा होम डेलिभरी सेवा।
12: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5670-21 र होटल दाङगाडी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
13: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
14: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
15: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
16: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
17: युनिचमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
16: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
18: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग
19: विशेषज्ञ डाक्टर शिव रेग्मी,
20: मुटु रोग विशेषज्ञ डाक्टर
19: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
21: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
22: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
23: विशेषज्ञ डाक्टरी सेवाहरू
22: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
23: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
24: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
23: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
22: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9847810030 र 9829954555।
25: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
26: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
27: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
26: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
27: फोन नम्बर 0825562601, 9858335990, 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
28: विचार विज्ञानको नियम अनुसार मानिसको जीवन विचारले बनाउँछ भनिएको छ। आजको मानिस दुखी र गरीब हुनुमा कि उसकै विचारको प्रतिफल हो त? मेरो आफ्नो विचार बाहेक मेरो जीवन निर्माण गर्ने अरू केही पनि छैन। मेरो जीवनको एकमात्र निर्माता मेरो मनमा जन्मिएको विचार हो। यो बुझ्नु नै जीवनको सबभन्दा ठूलो स्वतन्त्रता हो, यो अल्टिमेट फ्रिडम हो। दि अल्टिमेट फ्रिडम इज टु नो द्याट योर भेरी थट्स आर दि र मटेरियल्स द्याट मेक अर ब्रेक योर लाइफ। यति बुझेपछि बाँकी रहेको कुरा बुझ्न एकदमै कम रहन्छ सेस। तर यो कुरालाई हामी एकपटक सुन्छौ बिर्सिन्छौ बुझ्न चाहिँ बुझ्दैन। बुझ्नु भनेको भित्र हृदयसम्म जानु हो। जुन घडी मेरो जीवन मेरो विचारले बन्छ भन्ने थाहा हुन्छ, त्यस दिन म सबभन्दा राम्रो विचार कसरी जन्माउने त्यो सोच्न थाल्छु। त्यस दिन अरूले धन कमाए भनेर ईर्ष्या पनि गर्दिन, अरूले कस्ता काम गरे त्यतातिर म धेरै ध्यान पनि दिन्न। मेरो विचार सकारात्मक र उच्च कोटिको छ कि छैन म त्यतातिर ध्यान दिन थाल्छु, किनभने अन्तत गत्वा मेरो जीवन बनाउने मेरै विचारले रहेछ, मेरो माता पिताको विचारले पनि होइन। विचारमा व्यक्ति स्वतन्त्र छ, कसैले चाहेर तपाईँको विचारलाई चलाउन सक्दैन। बाहिरी विचारलाई अलिअलि चलाउन सक्ला, जस्तो मैले तपाईँलाई गाली गरे, एकछिन गाली गर्दै गएँ भने तपाईँ रिसाउनुहुन्छ। मेरो गालीले तपाईँ रिसाउनु भयो भने बुझ्नु होला तपाईँ टेलिभिजन हो र म तपाईँको रिमोट हो। तपाईँलाई जस्तो चाहे त्यस्तै बनाउन सक्छु। यदि तपाईँ मेरो गालीबाट प्रभावित हुनुभयो भने नि भोलि तपाईँबाट
0: केही कुरा निकाल्नु पर्यो भने तपाईँको प्रशंसा गर्न थाल्छु, तपाईँ खुसी भएर मैले भनेको मान्न थालिहाल्नुहुन्छ, तपाईँ दुई पैसाको मान्छे रहेछ भन्ने बुझियो। अरू कसैको गाली र प्रशंसाबाट प्रभावित हुने व्यक्तिले जीवनमा कुनै महत्वपूर्ण काम कहिले पनि गर्न सक्दैन। यसमा एकदमै हृदयङ्गम गरौंला। अरूको गालीबाट प्रभावित हुनु भनेको के हो? अरूको विचारलाई आफ्नो बनाउनु हो। गालीको विचार अरूमा जन्मेको हो कि तपाईँमा जन्मेको हो? अरूमा जन्मेको। त अरूको विचारलाई आफ्नो किन बनाउनुहुन्छ? तपाईँको आफ्नो विचार चाहिँ रहेनछ भन्ने बुझिन्छ। कसैले अपमान गर्यो, कसैले निन्दा गर्यो, आलोचना गर्यो र त्यसले तपाईँको मन खिन्न भयो भने बुझ्नु होला त्यस दिन तपाईँभित्र विचारको क्षमता मरेछ। आफ्नो विचार भन्ने रति पनि रहेनछ। आफ्नो विचार नभएको व्यक्ति त धोबीको हातको कपडा जस्तै हो, जतातिर लगेर पछारे पनि हुन्छ। आफ्नो विचार नभएको व्यक्तिले जीवन चाहिँ किन बाँधिरहेको छ? उधारो जीवन हो यो, सापट जीवन हो। र यस्तो व्यक्तिले स्वतन्त्रता कहिले पनि नखोज्नु। स्वतन्त्रता वा फ्रिडम, आजको युवाहरूमा हेर्नुहोस् त सबभन्दा ठुलो शब्द नै फ्रिडम। मैले आमा बुवाले चाहे जस्तै लुगा किन लगाउनु, आमा बुवाले चाहे जस्तै खाना किन खाने, समाजले नै भनेको मैले किन मान्ने, यो आन्दोलन चलिरहेको छ होइन? तर त्यो आन्दोलन एकदम कमजोर छ, किनभने नि जबसम्म तपाईँ मैले चाहे अनुरूपको विचार गर्न सक्छु अब भन्ने ठाउँमा पुग्नुहुन्न तबसम्म तपाईँ स्वतन्त्र हुनुहुन्न, तपाईँ कसैको दास हो, कमार हो। यसैलाई मोडर्न डे स्लेभरी भन्छ, आधुनिक दासता। कि अरू कसैले गाली गर्यो तपाईँ प्रभावित हुनुभयो, अरू कसैले प्रशंसा गर्यो तपाईँ प्रभावित हुनुभयो, अरू कसैले यस्तो पढ भन्यो त्यही पढ्नुभयो, अरू कसैले यो काम गर सफल भइन्छ भने त्यही गर्नुभयो, तपाईँको चाहिँ खोइ। त्यही भएर जीवन विज्ञानमा हामी पथको विषयबाट ऐश्वर्य विज्ञान प्रारम्भ गर्छौँ। त्यो पथ मेरो ब्लू प्रिन्ट हो। यो बल्ल आजबाट आफूले चाहे अनुरूपको जीवन निर्माण गर्ने पहिलो शिशु कदम, बेबी स्टेप सुरु भयो। यहाँबाट तपाईँको जीवन तपाईँको हातमा आउँछ बिस्तारै। र जेला ऋषिहरूले मुक्ति भन्नुहुन्छ त्यसैलाई फ्रिडम भनिन्छ। मुक्ति र फ्रिडम एउटै हो। त्यो फ्रिडम, त्यो सही मुक्ति बल्ल जीवनमा आउँछ। मैले चाहे अनुरूपको कर्म गरेर जीवन निर्माण गर्न जब प्रारम्भ गर्छु त्यसपछि बल्ल मुक्ति हातमा आउँछ, फ्रिडम हातमा आउँछ, स्वतन्त्रता। त्यसकारणले स्वतन्त्र बन्ने प्रयास गर्नुहोस्, विचारलाई आफ्नो हातमा लिनु। अन्तमा सबैभन्दा ठूलो शक्ति के हो थाहा छ? सबैभन्दा ठूलो शक्ति हो आफूले चाहे अनुसारको विचार जन्माउन सक्ने शक्ति। के तपाईँसँग यो शक्ति छ कि तपाईँ नकारात्मक सोच्न बाध्य हुनुहुन्छ? तपाईँ नकारात्मक सोच्न बाध्य हुनुहुन्छ भने तपाईँ कसैको दास हो, कसैको कमार हो, कसैले छोडिदिएका गलत विचारको तपाईँ दास हो। त्यसकारणले आफ्नो शक्ति पहिचान्नुहोस्, काम सुरु गर्नुहोस्।
1: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
2: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: मम्मी दाँत दुख्यो।
4: मम्मी मेरो दाँत भङ्ग आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
5: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
6: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ